0: पोषक तत्वहरू भएको खानेकुराहरू घरमा हुन्छ, तर त्यसलाई कसरी प्रयोग गर्ने, कसरी खाने, कसरी पकाउने भन्ने चिजमा पनि हामीलाई थाहा नहुन सक्छ। त्यसमा चाहिँ सिधै त्यस्तो खालको प्रोग्रामहरू बनाएर चाहिँ हाम्रो चाहिँ एन्ड युजरलाई या चाहिँ लिसनर्सहरूलाई होइन महिलाहरूलाई या सबैलाई चाहिँ त्यसरी चाहिँ हामीले एजुकेट पनि गर्न सक्छौँ। त्यसैले इन जेनरलमा पोषणको कुरा गर्दाखेरि चाहिँ मिडियाहरूको रोल एकदमै ठुलो प्रभावकारी हुन्छ। यसमा पोलिसी लेभलमा पनि मिडियाले चाहिँ स्ट्राइक गर्छ क्या, जस्तै सरकारलाई पनि पोषणमा कस्तो खालको पोलिसी बनाउने त अहिले के आवश्यकता छ भन्ने बारेमा चाहिँ एउटा डिस्कोर्स बहस चलाउन सहयोग पुग्छ होइन। त्यसैले यहाँले एकदमै राम्रो प्रश्न गर्नुभयो, पोषणमा चाहिँ मिडियाको धेरै ठुलो हात हुन्छ र यसले चाहिँ आफ्नो योगदान चाहिँ दिन्छ।
1: अब कुरा गरौँ रेडियो नेपालको, रेडियो नेपालले चाहिँ पोषणका लागि चाहिँ कसरी काम गरिरहेको छ?
0: यहाँले ठिक भन्नुभयो, रेडियो नेपालले चाहिँ खास गरी हामीसँग हेल्थसँग रिलेटेड प्रोग्रामहरू छ। हेल्थसँग रिलेटेड प्रोग्राममा पिरियोडिकल्ली पोषणसँग आउने इस्युजहरू चाहिँ टाइम टाइममा रेडियो नेपालले त्यसलाई अगाडि लैजान्छ होइन। त्यसपछि अरू चाहिँ कार्यक्रमहरू चाहिँ महिलाहरूको फिमेल हेल्थको कुराहरू, गर्भवती महिलाहरूको कुराहरू, नवजात शिशुका कुराहरू, यो हाम्रो प्रोग्रामहरूमा नै रिफ्लेक्ट गर्छ र त्यसमा पोषण त अनिवार्य तत्त्वको रूपमा आइहाल्छ। र सँगसँगै रेडियो नेपालले चाहिँ अहिले मैले भने जस्तो पिएसिजहरू बनाउने अनि कतिपय टक सोजहरूमा चाहिँ पोषणका कुराहरू गर्ने एकदमै भनौँ न लास्ट माइल युजर, लास्ट माइल अडियन्स भने जस्तो चाहिँ दूर दराजका मान्छेहरूलाई चाहिँ पोसिलो खानेकुरा कसरी खाने भन्ने बारेमा चाहिँ एजुकेट गर्नलाई चाहिँ हामीले निरन्तर दुई तिनवटा फ्रन्टबाट काम गरिरहेछौँ।
1: स्पेसलिस्ट यस्तो छुट्टै प्रोग्राम बनाउनु भएको अथवा छुट्टै हुन्छ नि अब न्युजमा पनि समेटेको अथवा पिएससीहरू त्यसरी बनाएको केही छ?
0: पिएससीहरू चाहिँ छ हामीसँग धेरै नै सपोषणको बारेमा बनाएको, त्यो पिरियोडिकल्ली रेडियो नेपालको चाहिँ आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत त्यो बजिने
1: रहन्छ।
0: अनि त्यसपछि हेल्थसँग रिलेटेड इस्युजहरूमा पोषणको कुरा चाहिँ पिरियोडिकल्ली हामीले ल्याइ नै रहन्छौँ। र अब न्युजमा पनि हामीले जब चाहिँ पोषणको कुरा आउँछ, महिला बालबालिकाको कुरा आउँछ भने त्यसलाई प्रायोरिटीका साथ अगाडि लाने काम त हामीले गरि नै राखेका छौँ, किनभने यो विषयको महत्व थाहा पाएपछि होइन अनि हामीले चाहिँ यसमा गर्छौँ।
1: तर यसमा अब नेपालको ओभरअल सञ्चार माध्यमहरूलाई यसो हेर्दाखेरि स्वास्थ्यको विषय महत्वका साथ प्राथमिकतामा पर्छन् तर पोषणको कुरा चाहिँ त्यति धेरै त्यो रेगुलर हुन्छ नि नियमित रूपमा खबरहरू आइरहँदैन।
0: अब यहाँले ठिक भन्नु, यसमा चाहिँ के पनि हुन्छ भने पोषणमा काम गर्ने बाहिर संस्थाहरू पनि हुन्छन् नि त होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू, उनीहरूसँगको टाइअप, उनीहरूसँगको सम्झौता गरेर पनि प्रोग्रामहरू प्रोडक्सन गरेर त्यस्तो जोइन्टली पनि अगाडि गएको देखिन्छ क्या। जस्तै अब यहाँलाई थाहा नै होला धेरै महत्वपूर्ण प्रोग्रामहरू चाहिँ सुनौला हजार दिन भन्ने पनि त्यो पोषणसँग रिलेटेड थियो होइन, हो त्यस्तो प्रोग्रामहरूलाई चाहिँ न्युजमा प्रायोरिटी दिने या उनीहरूसँगै कोलाबोरेसन गरेर प्रोग्राम प्रोडक्सन काम गर्ने त्यस्तो काम चाहिँ रेडियो नेपालले गरि नै रहेछ, यद्यपि अझ धेरै गर्नुपर्छ भन्ने आवश्यकता त त्यहाँ होला नि।
1: तपाईँले सुझाव दिनुपर्दा नेपाली संचार माध्यमहरूलाई पोषणसँग सम्बन्धित रहेर कस्तो खालको सुझाव दिनुहुन्छ?
0: पहिलो नम्बरमा त नेपालको पपुलेसनको ओभरअल हेल्थको हामीले कुरा गर्ने हो भने बालबालिकाहरूलाई सानै बेलादेखि चाहिँ त्यसतर्फ चाहिँ मोटिभेट गर्नुपर्छ, अर्थात् बालबालिकाहरूको स्वास्थ्य भनेको नै एउटा फ्युचरमा देशको स्वास्थ्य हो नि त। त्यसैले एकदमै भनौँ न पोषणयुक्त पोसिलो खानेकुरा खाएर हुर्केको बालबालिकाको सामाजिक मानसिक सबै चाहिँ विकास हुन्छ भन्ने कारणले गर्दाखेरि चाहिँ यो विषय त धेरै महत्वपूर्ण विषय हो नि। त्यसैले यो विषयको महत्वलाई चाहिँ मिडियाहरूले थाहा पाउनु पर्यो, इन्टरनलाइज गर्नु पर्यो र सक्दो प्रोग्रामहरू बढाउनु पर्यो क्या यसमा होइन। त्यसैले उहाँहरूलाई चाहिँ यो विषयलाई चाहिँ खालि पोलिटिकल चिजहरूमा मात्र धेरै नलागिकन सोसल चिजहरू, त्यसमा पनि हेल्थ, त्यसमा पनि पोषणका कुराहरूमा चाहिँ जानुपर्छ, प्रोग्राम प्रोडक्सन गर्नुपर्छ होइन, र आफ्नै सोसल रेस्पोन्सिबिलिटी अन्तर्गत पनि त्यो काम गर्नुपर्छ, त्यसमा कुनै पैसा खोज्ने या कमर्सियलाइज गर्ने होइन होइन, त्यस्तो गर्नुपर्छ जस्तो लाग्छ।
2: कानुन बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रोपरली त्यो विषयमा आवाज उठाइरहेछौँ अनि त्यसपछि कानुन बनाउन टाइम लाग्ने, अरू मिडियाहरूले पनि यो त हाम्रो विज्ञापन पाउनुपर्छ भन्ने खालको लबिङ पनि ठुलो छ। त्यसो हो भने यसमा ट्याक्स रेज गरौँ न त, ट्याक्स रेज गरेर अलिकति महँगो बनाउँदै गयो भने अलिकति खाने कम हुन्छ कि, र त्यो ट्याक्सबाट उठेको पैसा चाहिँ हेल्थमै, हेल्थ इन्सुरेन्समै हुन्छ अथवा नसर्ने रोग एनसिडिजको चाहिँ जुन बर्डन छ त्यो सेक्टरमा खर्च गर्नुहोस् न त भन्ने हिसाबले हामीले कन्टिन्यू स्वास्थ्य खबरको तर्फबाट चाहिँ हामीले आवाजहरू उठाउँदै आउँदाखेरि अहिले बल्ल स्वास्थ्य मन्त्रालयले यसलाई हेल्थ इन्सुरेन्ससँग जोड्ने कि भनेर ऐन संशोधन गरेर ऐनमा चाहिँ राख्न खोजेको एउटा पोइन्ट छ। त्यसपछिबाट चाहिँ अर्को हजुरले भने जस्तै यो नेपालमा तीन तहको, थ्री टायर अफ गभर्मेन्ट छ अनि यो मैले भने डबल बर्डन अफ माल न्युट्रिसनको जुन प्रब्लम छ यो त बुझाउन सकिया छैन। यसमा चाहिँ मिडिया बिचमा बसेर, अघि मेरो भाइले भनेको थियो नि मिडियाले एकदमै प्रोपर रोल प्ले गर्न सक्छ, यसमा चाहिँ धेरैभन्दा धेरै म्यासेज एम्प्लिफाई गरेर दिन सक्छ भने यसमा चाहिँ मिडिया बीचमा बसेर हामीसँग न्युट्रिसनको प्रब्लम यो हो, अब हामी अब यो डिरेक्सनमा जानुपर्छ भनेर गभर्मेन्ट र पिपुल्स दुईटाको ब्रिजिङ गर्ने काम र अघि उहाँले उठाउनु भए जस्तै प्रोपर वेमा चाहिँ धेरैभन्दा धेरै म्यासेज फ्लो गर्नमा चाहिँ हामी काम गर्न तयार छौँ। यसको लागि चाहिँ धेरैभन्दा धेरै म्यासेज हाम्रो तर्फबाट दिने प्रयास जारी छ। तर गभर्मेन्टले पनि त्यो ढङ्गले सोच्नु पर्यो कि हामी अवेरनेसमा अलिक बढी फोकस हुनुपर्ने बेला रहेछ। कुनै एउटा कर्पोरेट कम्पनीले जाडो महिनामा चिसोको एड गरिरहेको हुन्छ किनभने मान्छेलाई उसले चाहिँ चिसो भनेकै फलानु फलानु भन्दै जाडो महिनामा पनि एड गरिरहेको हुन्छ भनेपछि मान्छेको बिहेभियरल चेन्ज अथवा बिहेभियर उसलाई त्यो सम्झाइरह्यो भने रिकल गराइरह्यो भने त यो प्रोडक्ट छ भनेर भनेपछि न्युट्रिसनको सेक्टरमा पनि गभर्मेन्टको तर्फबाट चाहिँ त्यस्तै खालको म्यासेज चाहिँ डिसिमिनेसन भइरहने फ्लो भइरहने हो भने चाहिँ यो जुन पछिल्लो समय रेमिटेन्सले गर्दा बढ्दै गएको सुगरदेखि लिएर हाइपरटेन्सनका समस्याहरू हाम्रा पुस्ता हाम्रो न्यू जेनेरेसनको पुस्तामा आउन चाहिँ अलिक कम हुन्थ्यो कि भन्नेमा चाहिँ हामी फोकस हुनुपर्छ। यसमा हामी काम गर्न तयार छौँ डिफ्रेन्ट सेक्टरमा हामी यसलाई मल्टी सेक्टर अप्रोचमा मल्टी सेक्टर वेमा हाम्रो प्रयास गरिरहेछौँ।
3: संचार सबैभन्दा उपयुक्त माध्यम हो जसले पोषण सुधारका लागि छिटोभन्दा छिटो जानकारीहरू र स्थानीय भाषामै बुझ्ने गरेर प्रचार गर्न सकिन्छ। त्यसको लागि सामुदायिक रेडियोहरूले स्थानीय लवजमा स्थानीय प्रश्नहरूको संकलन गरेर त्यसको सही जवाब सम्बन्धित विज्ञहरूबाट लिएर पोषण सुधारमा सहयोग गर्न सक्दछ। छलफलको यही निष्कर्ष सँगसँगै कार्यक्रम पोषण संवादको निर्धारित समय सकिसकेको छ। कार्यक्रम पोषण संवाद तपाईँलाई कस्तो लाग्दैछ? आफ्नो प्रश्न प्रतिक्रियाहरू पठाउन सक्नुहुनेछ। कार्यक्रम पोषण संवादको आजको भागबाट प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

मन्त्रणा पर्वतीले दिदी बहिनी तथा दाजुभाई बीचको शुभकामना आदान प्रदान तथा तिजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

0: आयो छ त दिदी बहिनी मिडिया हाउस स्टार यति इभेन्ट तथा पार्टी प्यालेस वसुन्धरा काठमाडौँ समय 2084 भदौ 20 गते शनिबार बिहान 11 बजेदेखि अपराह 4 बजेसम्म सम्पर्क नम्बर 9975-3001।
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले बिहानको ठिक 6 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz
1: रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल भदौ 11 गते बिहिबार, अगस्त 27 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको चतुर्दशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: रसुवा बाढ़ीमा परेकाहरूको उद्धार तथा खोजी कार्य आज बिहानैदेखि, हालसम्म 157 जनाको शव भेटियो। थप बाढ़ी आउने भन्ने अफवाह फैलिँदै सही सूचनाको पालना गर्न बाढ़ी पूर्वानुमान शाखाको आग्रह।
1: सबै घाइतेको उपचार सरकारी तथा गैर सरकारी अस्पतालमा, 400 बढ़ी पर्यटक सम्पर्कविहीन भारत र चीनद्वारा दुःख व्यक्त।
2: भोटेकोशी बाढ़ीले 40 किलोमिटर सड़क क्षतिग्रस्त, 450 MW बिजुली उत्पादन बन्द, पुनर्निर्माणका लागि मन्त्रालयहरूलाई तोकियो जिम्मेवारी।
1: चिनिया क्षेत्रमा खोज तथा उद्धारका लागि 600 उद्धार कर्मी, भारतको बिहार राज्यमा उच्च सतर्कता, अमेरिकी नयाँ आर्थिक प्रतिबन्धले कुनै असर नगर्ने इरानको दावी।
2: र अस्ट्रेलियामा जारी टप N20 सिरिजमा नेपालले आज किंग्समेनसँग खेल्दै 14 दक्षिण एसियाली खेलकुद सागमा 28 खेल हुने, क्लाइम्बिङ खेलको विकासका लागि विद्यालय खेलकुद महासंघसँग सम्झौता।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा शुरूमा, रसुवा बाढ़ीमा परेकाहरूको उद्धार तथा खोजी कार्य आज पनि बिहानैदेखि शुरू गरिने बारेको प्रसंग।
1: हिजो बिहान आएको रसुवाको बाढ़ीमा परेका मध्ये 157 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। गैरात 11 बजेसम्मको विवरण अनुसार 7 जिल्लामा 157 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। रसुवामा 3, नुवाकोटमा 13, धादिङमा 27, चितवनमा 64, गोर्खामा 19, तनहुँमा 9 र नवलपरासी पूर्वमा 22 जनाको शव फेला परेको छ। प्रहरीले 28 जना प्रहरी कर्मचारी सम्पर्कमा नरहेको पनि बुलेटिनमा उल्लेख गरेको छ। बाढ़ीका कारण विभिन्न अस्पतालमा 41 जनाको उपचार भइरहेको जनाइएको छ। 20 जना त्रिविशिक्षण अस्पताल महाराजगंज काठमाण्डुमा, 4 जना ट्रमा सेन्टर, 3 जना वीर अस्पताल, 1 जना वीरेन्द्र सैनिक अस्पताल छाउनी, 3 जना नर्विक अस्पतालमा र 9 जना त्रिशूली अस्पतालमा उपचाररत रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा 3,397 जना प्रहरी परिचालन गरिएको छ। यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण घाइते तथा खोजीमा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत उद्धार गरिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको गैराती सम्पन्न बैठकले प्रभावित क्षेत्रबाट घाइतेलाई उद्धार गरी शुरूमा रसुवाको धुन्छे र नुवाकोटको विदुर स्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय समेत भएको छ। गम्भीर घाइतेहरूलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याइने तयारी गरिएको छ। घाइतेहरूको अवस्था अनुसार प्राथमिकरण गरी उद्धार तथा उपचारलाई अघि बढ़ाइने भएको छ। प्रभावितहरूका लागि आवश्यक राहत सामग्री स्थल मार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पनि पठाउन थालिएको बताइएको छ।
2: बाढ़ीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका 8 ट्रक मार्फत करिब 8 टन सामग्री हिजो पठाइएको छ। सेनाका तिसवारीमा गैराती प्रभावित क्षेत्रतर्फ पठाइएको हो। प्रभावित क्षेत्रमा पठाइएका सामग्रीमा 500 थान मच्छरदानी, 1000 थान बालबालिकाका डिग्निटी किट, 220 थान स्लिपिङ ब्याग, 500 थान कम्बल, 10 थान प्लास्टिक सिट, 100 थान त्रिपाल, 500 थान सोलर बत्ती, 500 थान सोलर बत्तीको प्लेट, 30 केभी क्षमताको एउटा जेनेरेटर पनि त्यसतर्फ पठाइएको छ। भारत सरकारको तर्फबाट प्राप्त भएका 10 टन विभिन्न सहायता सामग्रीहरू पनि गैराती नै काठमाडौँ आइपुगेको छ। भारतीय राजदूतले नेपालका पर्यटन मन्त्रीलाई हस्तान्तरण गरेका हुन्। यसैबीच रसुवा नुवाकोट क्षेत्रबाट थप ठूलो बाढ़ी आउन लागेको भन्ने बारेमा अफवाह फैलिएको भन्दै बाढ़ी पूर्वानुमान शाखाले निरन्तर दिइएका सूचनाको मात्र पालना गर्न भनेको छ। हालसम्म प्राप्त सूचना तथा प्रारम्भिक विश्लेषण अनुसार त्यस क्षेत्रमा पानी परे पनि नदीको बहाव केही बढ़न सक्ने तर हालसम्म थप ठूलो बाढ़ी आउने कुनै विश्वसनीय सूचना प्राप्त नभएको शाखाले जनाएको छ। नेपालतर्फ कुनै ठूलो बाढ़ी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनात सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी एसएमएस लगायतका उपलब्ध विभिन्न संचार माध्यमबाट यथाशीघ्र आधिकारिक सूचना तथा पूर्व सूचना सम्प्रेषण गरिने पनि बाढ़ी पूर्वानुमान शाखाले भनेको छ। बाढ़ीपछि नेपाली सेनाका 44 जना, नेपाल प्रहरीका 28 जना र सशस्त्र प्रहरीका 9 जना गरी 81 जना सुरक्षाकर्मी सम्पर्कविहीन छन्। रसुवागढ़ी, स्याफ्रुवेशी, मैलुङ र बेत्रावतीमा तैनात सैनिकहरू सम्पर्कविहीन बनेका हुन्। ती स्थानमा बाढ़ीले अकल्पनीय क्षति पुर्याएको छ। सम्पर्कविहीन सुरक्षाकर्मी लगायत पर्यटक, सर्वसाधारण तथा विभिन्न निकायमा कार्यरत कर्मचारीको पनि खोजी तथा उद्धार आज बिहानैदेखि शुरू गरिने गृह मन्त्रालयले जानकारी दिएको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा हिजो बिहान आएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको खोज उद्धार तथा राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ। हिजोको संसदको बैठकमा सांसदहरूले यसबारेमा सरकारको ध्यानाकर्षण गराए र बैठकपछि सभामुख डोलप्रसाद अर्यालले उद्धार तथा राहतमा जुट्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
4: विपदको यस घड़ीमा घाइतेहरूको उद्धार तथा उपचार, बेपत्ताहरूको खोजी, पीड़ित, विस्थापित, प्रभावितहरूलाई राहतका लागि आवश्यक समन्वयलाई तीव्रता दिन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु। साथै सो कार्यमा आवश्यक सहयोग र समन्वयका लागि सम्पूर्ण निजी क्षेत्र, गैर सरकारी निकाय र नागरिक समाजलाई हार्दिक आग्रह गर्दछु। राज्यका सम्पूर्ण संयन्त्र नै उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नुपर्ने अवस्था रहेको छ।
2: बाढ़ी पहिरोपछि हिजो नै प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रको अवस्था, उद्धार खोज तथा राहतको प्रगति बारेमा जानकारी लिँदै उद्धार तथा राहत कार्यमा सक्रिय भएर जुट्न सरोकारवालालाई निर्देशन दिइसक्नु भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। प्रधानमन्त्री शाहको अध्यक्षतामा सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आपतकालीन बैठकमा शाहले उद्धार तथा राहतमा सक्रियताका साथ जुट्न निर्देशन दिनुभएको हो। राति सामाजिक सञ्जाल मार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको अहिलेको प्राथमिकता घाइतेको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसलाई सुरक्षा दिनु रहेको बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्र तथा अन्य क्षेत्रका नागरिकलाई अपील गर्दै सरकारले सम्पूर्ण ध्यान उद्धार खोजी र राहतमा खर्चिएको पनि उहाँको भनाई छ। विभिन्न राजनैतिक दलहरूले पनि आफ्नो बैठक बसालेर खोज तथा उद्धारमा सक्रिय भएर सरकारलाई सहयोग गर्न अनुरोध गरेका छन्।
1: सीमा क्षेत्र रसुवागढ़ी र तल्लो तटीय क्षेत्रको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सड़क, पुल लगायतका भौतिक पूर्वाधारदेखि जलविद्युत आयोजना र त्यहाँ कार्यरत कर्मचारी प्रभावित भएका छन्। बाढ़ीले 19 वटा मटेरियल पुल, प्रधानमन्त्री तथा मन्त्री परिषदको पुल बगाएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सड़क विभागका प्रवक्ता एवं उपमहानिर्देशक शुभराज न्यूपानीका अनुसार बाढ़ीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा निर्माणाधीन निर्माण भएका पक्की पुलहरू बगेको बताइएको हो। जोखिमका कारण मुगली नानगाट सड़क खण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ भने विभिन्न ठाउँमा झोलुङ्गे पुल समेत क्षतिग्रस्त बनेका छन्। गोर्खाको धवादी घाट र धादिङको चौकी टार जोड्ने झोलुङ्गे पुल बाढ़ीले बगाएको छ। धादिङको सिलिङ टार र चितवनको कुरिन टार जोड्ने झोलुङ्गे पुल समेत पूर्ण रूपमा क्षति भएको छ। बाढ़ीबाट 2 अर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको पूर्वाधार मन्त्री सुनिल कुमार लम्सालले जानकारी दिनुभएको छ। भत्किएका संरचना निर्माण सक्दो छिटो गरिने तयारी गरिने गरी पनि काम भइरहेको बताइएको छ। नेपाल टेलिकमका 35 बीएटीएस साइट अवरूद्ध छन् भने रसुवाका 19 मध्ये 8, नुवाकोटका 47 मध्ये 15 टावर र धादिङका 12 साइटको सेवा पनि ठप्प बनेको छ। त्यस्तै एनसीएलका 27 वटा टावर डाउन भएका छन् भने विद्युत आपूर्ति बन्द हुँदा र मुख्य फाइबर लाइन काटिँदा सेवा अवरूद्ध भएको छ।
2: नेपाली सेनाले आज बिहान टिमुरे माथिका अलपत्र परेकाहरूको उद्धार गर्ने तयारी गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ र हिजो बसेको मन्त्री परिषद बैठकले बाढ़ीका कारण देखिएको समस्या र पूर्वावस्थामा फर्काउनका लागि विभिन्न मन्त्रालय र मन्त्री तथा सरोकारवाला निकायको जिम्मेवारी निर्धारण गरेको छ। हिजोको मन्त्री परिषद बैठकपछि पत्रकारसँग कुराकानी गर्दै सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेल
5: घटनामा परिमृत्यु हुने परिवारप्रति आर्थिक संवेदना व्यक्त गर्ने र मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, उक्त घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल निशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूले मिलाउने, उक्त घटनामा घाइते भएका एवं बिचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने, यस कार्यको लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने, माननीय गृहमन्त्रीलाई उद्धारमा आवश्यक सबै साधन हेलिकप्टर सहित परिचालन गर्ने निर्देशन दिने, घर निवास गुमाएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारी खाने बस्ने व्यवस्था गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले मिलाउने, अवरूद्ध हुन पुगेको सड़क पुनः सञ्चालन र उक्त क्षेत्रमा आवश्यक खानेपानीको व्यवस्था यथाशीघ्र पूर्वाधार विकास मन्त्रालयले मिलाउने।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पहिरो बारेमा भ्रम र वास्तविकता,
6: खोलाको नजिक नजाने, खोलामा गएर भिडियो बनाउने, टिकटक बनाउने भन्दै खोला झन् बाढ़ीको नजिक हेर्न जाने भनेर जाँदै नजाने,
2: रसुवा बाढ़ीपछि घाइतेको उपचार सरकारी तथा गैर सरकारी अस्पतालमा 400 भन्दा बढ़ी पर्यटक सम्पर्कविहीन, भारत र चीन लगायतका देशबाट दुःख व्यक्त, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
8: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
7: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
8: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा भोटेकोशी बारीको विध्वंस, मृत्युको लेखाजोखा छैन, सयौं बेपत्ता, हजारौं घरबार विहीन शीर्षकमा खबर प्रकाशित छ। नेपाल र चीनका सम्बन्धित निकायका बीच तत्काल सूचना आदान प्रदान हुने प्रभावकारी संयन्त्र नहुँदा बाढ़ीको कारण समेत पत्ता लागेको छैन। नेपालले आफ्नै भूभागमा राखेका उपकरण समेत बाढ़ी आउनु अघि सूचना पठाउन असफल भएका छन्। त्यस्तै उद्धार र राहतका लागि धमाधम सहयोग शीर्षकको अर्को खबर छ। विश्व बैंकले 25 अर्ब, गैर आवासीय नेपाली संघले 5 करोड़, एक्सट्रीम एनर्जीले 1 करोड़ र राष्ट्रपाले 50 लाख दिने घोषणा समेत गरेका छन्। त्यस्तै मृत्युको लेखाजोखा छैन, सयौं बेपत्ता, हजारौं घरबार विहीन, नुवाकोटको त्रिशुली तटीय क्षेत्रको अवस्था लगायतका खबरहरू प्रकाशित छन् भने आजको कान्तिपुरको भित्रपृष्ठमा पनि सोही विषयका खबरहरू प्रकाशित छन्।
2: आर्थिक कारोबार दैनिकमा बैंक तथा वित्तीय संस्थाका 18 शाखामा पूर्ण क्षति, 2 दर्जन भन्दा बढ़ी कर्मचारी सम्पर्कविहीन शीर्षकमा परिवर्तन देवकोटाले लेख्नुभएको छ। 22 वटा पुलमा पूर्ण क्षति, 40 किलोमिटर सड़क बग्यो शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको छ। 27 जलविद्युत आयोजनामा क्षति, पुनर्निर्माणमा 30 अर्ब लाग्ने शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। पूर्वाधारमा 2 खर्ब भन्दा बढ़ी क्षति भएको अनुमान गरिएको बारेमा पनि खबरमा उल्लेख गरिएको छ। नागरिक दैनिकमा विपदमा सबै दल एकै ठाउँमा शीर्षकमा ईश्वरी सुविदीले लेख्नु भएको खबर छ। बग्दा बग्दगी बाँचे, गिरीलाल गुमाए 5 सदस्य शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको खबर पनि छापिएको छ। हिउँ पहिरोले लेन्दे खोला थुनिदा विनाशकारी बाढ़ी शीर्षकमा श्रीराम सुवेदी र भुवन शर्माले लेख्नु भएको खबर छापिएको छ। 6 वटा पेट्रोल पम्पमा क्षति पुगेको बारेमा खबर गोर्खापत्र दैनिकको भित्रीपन्नामा छ। 1.5 दर्जन बैंक तथा वित्तीय संस्थामा क्षति भएको बारेमा पनि उल्लेख गरिएको छ। आपूर्ति व्यवस्था सहज बनाउन आग्रह शीर्षकमा खबर छ। सरकारले विपद प्रभावित क्षेत्रमा दैनिक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिलाई सहज बनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ। विषयगत मन्त्रालयहरूले पनि छुट्टा छुट्टै बैठक बोलाएर आवश्यक निर्देशन मातहतका निकायहरूलाई दिएका छन्। अर्को खबर छापिएको छ 27 जलविद्युत क्षतिग्रस्त शीर्षकमा गोर्खापत्र दैनिकमै। ईश्वर चन्द्र झाले क्षणभरमै बाढ़ीमा बिलायो ढुंगे बजार शीर्षकमा नुवाकोटबाट लेख्नु भएको छ भने घाइतेको उपचार सरकारी अस्पतालमा शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको छ। भित्रीपन्नामा नौनी र घिउको माग बढ़्यो आपूर्ति प्रभावित शीर्षकमा वसन्त पराजुले भरतपुर चितवनबाट लेख्नु भएको छ। कर्णालीको स्याउको बजार तराईमा शीर्षकमा नेपालगंजबाट लेखिएको खबर छापिएको छ। दर्जन भन्दा बढ़ी विद्यालयमा क्षति भएको बारेमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर छ। 400 भन्दा बढ़ी पर्यटक सम्पर्कविहीन बनेको बारेमा मीन भण्डारीले गोर्खापत्र दैनिकमै लेख्नु भएको छ। मित्र राष्ट्रहरूद्वारा दुःख व्यक्त शीर्षकमा खबर छापिएको छ भने सहयोग प्राप्तिको खाका तय गर्न लागिएको बारेमा पनि उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा 36 घाइते काठमाडौँ ल्याइयो, टिचिङ ट्रमा र सैनिक अस्पतालमा उपचार हुँदै शीर्षकमा खबर छ। आफन्त खोज्नेहरूको अस्पतालमा भीड़ लागेको बारेमा पनि कृष्ण रिजालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। रसुवा केरूङ नाका फेरि क्षतिग्रस्त भएको छ, चीनसँगको व्यापार र आवागमन अनिश्चित बनेको छ। बाढ़ी प्रभावित क्षेत्रमा वर्षाको सम्भावना शीर्षकमा अर्को खबर एम बमले लेख्नु भएको छ। भटेकुशी बाढ़ी प्रभावित क्षेत्रमा आगामी दुई तीन दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको हो। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र गोरखाका विभिन्न स्थानमा पानी पर्ने सम्भावना छ, तर पानी पर्ने भनेर विभिन्न अफवाह फैलाइएको भन्दै त्यसमा सचेत रहन उल्लेख गरिएको छ। उद्धार र राहतका लागि सांसदले गराए सरकारको ध्यानाकर्षण शीर्षकमा कमलराज भट्टले नयाँ पत्रिका दैनिकको भित्रीपन्नामा उल्लेख गर्नुभएको खबर छ। प्रतिनिधि सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। सड़कमा कम्तीमा 20 अर्बको क्षति शीर्षकमा अर्को खबर छ भने विपदमा सरकारसँग सहयोग र समन्वय गर्न निजी क्षेत्र तयार शीर्षकमा खबर छापिएको छ। गैर आवासीय नेपाली संघ एनआरएनएले बाढ़ीबाट प्रभावित परिवारको उद्धार, राहत एवं अन्य आवश्यक सहयोग समेत गरी तत्काल 5 करोड़ रूपियाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघले पनि राहत तथा पुनस्थापनाको प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ। नाइमाले नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएशनले विज्ञप्ति जारी गर्दै दुःखद घड़ीमा सरकारी तथा सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न आफूहरू तयार रहेको उल्लेख गरिएको छ। र अर्को खबर पनि छापिएको छ, 431 मेगावाटका 12 विद्युत आयोजना क्षतिग्रस्त भएको बारेमा उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। चीनको सुशासित क्षेत्र तिब्बतको केरूङ काउन्ट्रीमा बाढ़ीले क्षति पुर्याएपछि चीनले ठूलो उद्धारकर्मी परिचालन गरेको छ। चिनिया अधिकारीहरूले खोज तथा उद्धारका लागि विभिन्न उपकरणहरू सहित 600 जना अग्नि नियन्त्रकहरू पनि परिचालन गर्न तयारी गरिएको चिनिया संचार माध्यमले उल्लेख गरेका छन्। चीन सरकारले उद्धार तथा राहतका लागि करिब 17 मिलियन अमेरिकी डलर बराबरको प्राकृतिक विपद राहत कोष समेत विनियोजन गरेको छ। निरन्तरको वर्षा र पहिरोको जोखिमका कारण केही टोलीहरूलाई कमाण्ड सेन्टरमै तयारी अवस्थामा राख्ने तयारी भइरहेको समेत बताइएको हो। उता भारतको उत्तर प्रदेश र बिहार राज्यका प्रशासनले तल्लो तटीय क्षेत्रमा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै पूर्व तयारी तीव्र बनाएका छन्। नेपालको रसुवा जिल्लामा हिजो आएको अचानकको बारीले भारतको बिहार क्षेत्रमा पनि केही प्रभाव पार्न सक्ने भन्दै भारतीय क्षेत्रमा उच्च निगरानी बढ़ाइएको हो। र इरानी राष्ट्रपति मसूद पेजस्किनले अमेरिकाले लगाउन लागेको नयाँ आर्थिक प्रतिबन्धबाट केही उपलब्धि हासिल नहुने दावी गर्नुभएको छ। स्थानीय संचार माध्यमले उहाँको भनाईलाई उद्धृत गर्दै सरकारले आर्थिक क्षेत्रमा अघि सारेका उपायका कारण अमेरिकाले आर्थिक दबाव मार्फत केही हासिल गर्न नसक्ने उल्लेख गर्नुभएको हो।
2: साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा जारी टप 20 सिरिजमा नेपालले आज किङ्समेनसँग खेल्दैछ। हिजो भएको प्रतिस्पर्धामा नेपालले लगातार दोस्रो जीत हात पारेको हो। खेलमा नेपालले एसीटी कोमेट्सलाई 4 विकेटले पराजित गरेको हो। एसीटीले दिएको 141 रनको लक्ष्य नेपालले 4 बल बाँकी छँदा 5 विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक 61 रन बनाउनुभयो। 14 दक्षिण एसियाली खेलकुद साग चैत 20 देखि 28 गतेसम्म पाकिस्तानमा हुने भएको छ। नेपाल ओलम्पिक कमिटी एनओसीले हिजो पत्रकार सम्मेलन गरी पाकिस्तानले आयोजना गर्ने 14 दक्षिण एसियाली खेलकुद 2027 को तयारीको सन्दर्भमा जानकारी दियो। गत अगस्त 23 र 24 गते भएको बैठकमा 14 साको आयोजनासँग सम्बन्धी तयारी र अन्य महत्वपूर्ण विषयमा छलफल भएको थियो। आगामी सागमा 28 खेल समावेश हुनेछ, जसमा 25 खेलमा पुरूष र महिलाको खेल हुनेछ भने 3 खेलमा पुरूषको मात्रै प्रतिस्पर्धा हुनेछ। नेपाल विद्यालय खेलकुद महासंघ र नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएशन बीच विद्यालय स्तरदेखि क्लाइम्बिङ खेलको विकास गर्ने उद्देश्यसहित सहकार्य गर्ने सम्झौता हिजो एउटा कार्यक्रमका बीचमा सम्पन्न गरिएको छ।
1: पहिरोका बारेमा भ्रम र वास्तविकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5223-53।
12: ग्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घाम 1 शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। ग्लासिक टेक छोयो कि चल्यो।
13: जस्तो फिर्ता लिनु भयो त एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब पहिरोका बारेमा भ्रम र वास्तविकताको कुरा। हिजो बिहान आएको आकस्मिक बारेले कति क्षति पुर्यायो भन्ने अझ यकिन भइसकेको छैन, तर यसले निकै ठूलो मानवीय र भौतिक क्षति पुर्याउने अनुमान गरिएको छ। आकस्मिक बारी किन आयो, यसका सम्भावित कारण के हुन सक्छन्, आगामी दिनमा यस्तो जोखिम हुन सक्छ भन्ने विषयमा हिमबाड़ीका अध्येता श्री कमल द्विवेदीसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
4: माथिल्लो क्षेत्रमा जाने, जस्तो खोलाको नजिक नजाने, खोलामा गएर भिडियो बनाउने, टिकटक बनाउने भन्दै खोला झन् बाढ़ीको नजिक हेर्न जाने भनेर जाँदै नजाने, जस्तो हामीले एउटा दुःखद कुराहरू के पनि सुनेका छौं भनेदेखि बाढ़ी भनेर हेर्न जाँदाखेरि चाहिँ नि सुरक्षित ठाउँमा भएको मान्छे पनि बाढ़ी हेर्न भनेर खोला नजिक जाँदाखेरि चाहिँ त्यसले बगाएको चाहिँ नि घटना पनि पोखराको चाहिँ सन् 2012 चाहिँ जुन घटना थियो वैशाख 23 त्यो है त्यसमा चाहिँ नि देखिएको थियो। भन्दा अहिले पनि कतिपय मान्छेहरू बाढ़ी आयो भन्दा उत्सुकतापूर्वक चाहिँ ती खोलातिर गएको देखिन्छ। र जुन साधारण बाढ़ीको भन्दा यो फरक किन, पूर्वानुमान यसलाई पनि हामीले पनि अलिकति यसमा चाहिँ केही अनुसन्धान हुन थालेको छ। यसको यस्तो खालको बाढ़ीको हिमबाढ़ीको पनि पूर्वानुमान गर्न सकिन्छ भन्ने तर्फमा, तर त्यसको चाहिँ ठोस रूपमा अहिले आइसकेको छैन। तर के छ भने सामान्य बाढ़ीमा चाहिँ पानीको सतह कति बढ़दै जान्छ र कहाँ कति बेरमा आइपुग्छ भन्ने त्यसको पूर्वानुमान गर्न सकिन्छ भनेदेखि यस्तो खालको बाढ़ी जुन छ यो माथिल्लो उसमा चाहिँ जस्तो यदि यसरी पूर्वानुमान गर्न सक्ने चाहिँ हामीले प्रविधि विकास गर्न सक्यौं भने चाहिँ कमसेकम हामीले मानवीय क्षति एकदम न्यून गर्न सक्थ्यौं।
5: अर्को चाहिँ विशाल बादशाह कुवरजीको कमेन्ट रहेको छ, उहाँले हेलो नमस्कार भन्नुभएको छ। नमस्कार छ विशालजी, यो बाढ़ी कसरी आयो, पानी परेको पनि थिएन, त्यति साह्रो कसरी आयो यो बाढ़ी भनेपछि केही उपाय छ भने बताइदिनुहोस् न भन्नुभएको छ।
4: अब यो अघि मैले अलिकति यो बारेमा त भने होइन, यो बाढ़ी सामान्यतया पानी यस्तो हो। अब अहिले मैले तपाईँलाई भने अघि अलिकति भनिसके मैले यो बारेमा, माथिपट्टि हिमाली क्षेत्रमा लामो समय वर्षा हुँदाखेरि के हुन्छ भने त्यहाँ जमेर बसेको त्यो भिरालो जमिनमा रहेको माटो ढुङ्गा जुन चाहिँ नि पग्लिन गएर अकस्मात चाहिँ त्यो चाहिँ नि पहिरो हिम पहिरो सृजना पहिरो भनौँ त्यसलाई, अब त्यसमा हिउँ हुन पनि सक्छ नहुन पनि सक्छ होइन, तर पहिला चाहिँ त्यो हिमाली क्षेत्रै हो, त्यो हिउँले पुरेर राखेकै जमिन थियो त्यो माथि होइन। अब अहिले किनभने हाम्रो तापमान वृद्धिको कारणले गर्दाखेरि जमेर बसेको चाहिँ नि क्षेत्र अहिले माथि माथि सर्दै गइरहेको छ नि त, मतलब हिजो जमेको ठाउँ आज पग्लिसकेको छ कतिपय ठाउँमा भने त्यही ठाउँमा वर्षा, जस्तो हिमालको पारिपट्टि भनेको असाध्य भोट भनौँ न हाम्रो असाध्य थोरै पानी पर्ने ठाउँ हो र त्यहाँ धेरै त्यहाँ जस्तो पर्ने पानी जुन छ त्यहाँ चाहिँ नि हाम्रो यहाँको जस्तो ठूलो पानी नपरे पनि लामो समय परेको पानीले चाहिँ यस्तो खालका प्रकोप निम्त्याउन सक्छ कि भन्ने चाहिँ मेरो चाहिँ नि ठम्याइ हो।
5: एसके कार्केजीले लेख्नु भएको छ, यस्ता खालका आकस्मिक घटना हुँदा त्यहाँ भन्दा तलका एरियामा ठूलो साइरन बज्ने व्यवस्था धेरै पहिले नै गर्नुपर्ने थियो तर विडम्बना नै भयो भनेर उहाँले आफ्नो विचार राख्नु भएको छ, यसमा तपाईँको के छ?
4: हो अब साइरन पनि भन्दा पनि अहिले यसरी अहिले बाढ़ी आउँदा आउँदैका खबरहरू हामीले चाहिँ अब हामीले सामाजिक सञ्जालहरूमा हामीले जसरी भेटे अहिले हेर्न पायौं नि, किन यो कम यो चाहिँ यो संचारको विस्तारले गर्दा नै होइन, र अब त्यो साइरन मात्रै होइन, जस्तो तपाईँको अब के गर्ने सबभन्दा हाम्रो अलिकति कमजोरी कहाँनिर पनि हुन्छ भनेदेखि आम मान्छेलाई चाहिँ के गर्ने यस्तो बाढ़ी आउँदा भन्ने चाहिँ एकदमै यो चाहिँ नि शिक्षाको चाहिँ नि जरूरी छ।
3: हिम पहिरो विज्ञ श्री कमल द्विवेदीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रसुवा बाढ़ीमा परेकाहरूको उद्धार तथा खोजी कार्य आज बिहानैदेखि, हालसम्म 157 जनाको शव भेटियो। थप बाढ़ी आउन सक्ने अफवा सही सूचनाको पालना गर्न बाढ़ी पूर्वानुमान शाखाको आग्रह। सबै घाइतेको उपचार सरकारी तथा विभिन्न गैर सरकारी अस्पतालमा, 400 भन्दा बढ़ी पर्यटक सम्पर्कविहीन, भारत र चीनद्वारा दुःख व्यक्त। भोटेकोशी बाढ़ीले 40 किलोमिटर सड़क क्षतिग्रस्त, 450 मेगावाट बिजुली उत्पादन बन्द, पुननिर्माणका लागि मन्त्रालयहरूलाई जिम्मेवारी तोकियो। चिनिया क्षेत्रमा खोज तथा उद्धारका लागि 600 उद्धार कर्मी परिचालन, भारतको बिहार राज्यमा उच्च सतर्कता, अमेरिकी नयाँ आर्थिक प्रतिबन्धले कुनै असर नपर्ने इरानको दावी। र अस्ट्रेलियामा जारी टप एण्ड टी20 सिरिजमा
6: नेपालले आज किङ्स मेलसँग खेल्दै 14 दक्षिण एसियाली खेलकुद सागमा 28 खेल सहभागी हुने क्लाइभिङ खेलको विकासका लागि विद्यालय खेलकुद महासंघसँग सम्झौता।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको कार्टुन लिएका छौं। कार्टुन पुरानो हो तर सान्दर्भिकताको आधारमा यसलाई फेरि प्रस्तुत गर्दैछौं। रसुवा बाढ़ी आयो, बाढ़ीपछि विभिन्न विद्यालयहरूबाट बालबालिका बगाएको भनेर केही अफवाहहरू पनि फैलाइयो र केही कन्टेन्ट क्रिएटर अर्थात केही सामग्री बनाउने व्यक्तिहरूले यसबारेमा अफवाह फैलाइएको भन्दै विभिन्न आलोचना विरोध पनि भइराखेको छ। विपदको बेलामा संवेदनाहीन बन्न कसैलाई पनि मिल्दैन। यहाँ एउटा बाढ़ी आइराखेको जस्तो दृश्य देखाइएको छ। पृष्ठभूमिमा केही घरहरू पनि रहेका छन् र ती घरको अगाडिपट्टि एकजना व्यक्ति छन् जो पानीमा डुब्दै गरेको जस्तो देखिन्छ र त्यही नजिकै पुगेका छन् एउटा माइक हातमा राखेका व्यक्ति जसले सामान्य रहेका व्यक्तिलाई केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, यस्तो डुबाईले कहाँ भ्युज आउँछ भने अलि चुर्लुम्मै डुब्नुहोस् न। विपदको बेलामा संवेदनाहीन बन्न कसैलाई पनि मिल्दैन। यहाँ एउटा बाढ़ी आइराखेको जस्तो दृश्य देखाइएको छ। पृष्ठभूमिमा केही घरहरू पनि रहेका छन्।

0: रुचिले सृष्टि गर्नुपर्थ्यो, उहाँहरू आफै नै विपदमा पर्नु भएको भएर उहाँहरू नै सम्पर्क नहुनु भएको भएर पनि अलिकति समस्या भएको छ।
1: तर अब अहिलेको अवस्थालाई हेर्दाखेरि चाहिँ यसपटकको विपदबाट जुन किसिमले यसले चाहिँ पाठ सिकायो, यति खालको विपदलाई चाहिँ हामीले कन्ट्रोल गर्न सक्ने वा चाहिँ त्यसबाट बच्न सक्ने हामीसँग सूचना प्रणाली वा चाहिँ त्यो त्यसको चाहिँ भनौँ न यसलाई ट्याकल गर्न सक्ने त्यो क्षमता चाहिँ बिल्ड गर्न धेरै समय लाग्छ, नेपालसँग यति यति क्षमता चाहिँ छैन होइन, यो कुरा स्वीकार्नुपर्छ।
0: अहिले एकदमै अलिकति हाम्रो सिस्टम चाहिँ हामीले डेभलप गर्दैछौँ, यहाँले भने जस्तो ठुलो फ्ल्यास फ्लड आउँदाखेरि पनि मेकानिजमहरू रेडी अवस्थामा भएर तुरन्त सिस्टमले काम गर्ने गरी, तर यहाँले भने जस्तो पर्फेक्टली हामीले त्यो अवस्थामा चाहिँ छैनौँ। तर समस्या कहाँनिर हो भन्दा मेनली चाहिँ हामीले जुन यो ट्रान्सबाउन्ड्री सेक्सनमा चाहिँ यस्ताहरू हुन्छन्, यो चाहिँ दुई पछि हाम्रो एमयु समझदारीबाट चाहिँ उहाँहरूलाई थाहा भउने बित्तिकै हामीलाई सूचना आउने मेकानिजम गर्नुपर्छ। अब हिजोको केसमा चाहिँ हामीले गत वर्षको रसुवाको उसमा पनि अब यस्ता विषयहरू जस्तो बााउन्ड्रीमा भएका विषयहरूमा चाहिँ विवाद देशले गर्दा थाहा हुन्छ उसले चाहिँ आफै पनि आदान प्रदान गर्ने भन्ने थियो र तर उहाँहरूसँग उ गर्दाखेरि चाहिँ उहाँहरू आफै पनि फ्ल्यास गर्नै परेको र हामीलाई पनि जानकारी नभएको आकस्मिक रूपमा भएको भन्ने जानकारी भएको छ। त्यो भएर दुईटै देशलाई नै अहिले समस्या परेको देखिन्छ। यो विपद भनेको चाहिँ अब हामीले जति नै तयारी गरे पनि यो आकस्मिक रूपमा आउने खालका यस्ता खाले विपदहरू जुन चाहिँ यो आइस मेल्ट भएर भनौँ न अब एभलाइजो भन्छ हामी यो जुन हिम पहिरो त्यो चाहिँ अहिले चाहिँ रक सहितको ठुलो रक सहित आइस सहितको रकै एकैचोटि खसेको भन्ने छ। त्यो पनि हामीले त्यहाँ गएर अध्ययन र टेक्निकल टिमले अध्ययन गरेर भेरिफाइड गरेर दिएको उ त होइन, तर हामीले प्रारम्भिक अनुमान चाहिँ यो सेटेलाइट इमेजहरू हेरेर र ड्रोनबाट खिचेका भिडियोहरू हेर्दाखेरि चाहिँ त्यस्तो देखिन्छ।
1: हस् अब उहाँहरूको चाहिँ जस्तो कतिपय रसुवामै निकै ठूलो क्षति भएको छ, मानवीय क्षतिहरू अब सब तलबाट पनि कतिपय बरामद भइ नै रहेका छन्। अब मानिसको यति जतिले क्षति भएको हुनसक्छ भन्ने के हामी प्रारम्भिक लेखाजोखा गर्न सक्छौँ म्याम, केही छ त्यस्तो सूचना आएको?
0: अब यहाँ त सम्पर्कविहीन नै अलिक बढी हुनुहुन्छ,
1: ठ्याक्कै सम्पर्कविहीन भएकै तथ्याङ्क हेर्ने हो भने यसको संख्या निकै धेरै हुनसक्छ, बढ्न सक्छ।

0: अब मैले खासै भन्न सक्दिनँ. अब यो बढ्ने चाहिँ देखिन्छ, यो अहिले जुन हिजो हामीले बढी बहाव हुँदाखेरि नै यतिजना डेड बडीहरू फेला पर्यो भनेपछि अब जुन यो नदीको जुन बहाव चाहिँ पानीको सतह कम हुँदै जाँदाखेरि त्यसको अहिले नै नारायणी किनारहरूमा चाहिँ सब हिजो बेलुका हिजो दिउँसोदेखि नै देखा पर्यो, थप हुँदै गयो होइन, आज बिहान पनि केही आइसकेका छ भनेपछि अब त्यो नदीको ऊ चाहिँ दहाब कम भएपछि यो पानी कम हुँदै गएपछि चाहिँ लासहरू पनि थप देखिने सम्भावना चाहिँ अलिक बढेको छ.
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु महजी. नमस्कार. हुनुहुन्थ्यो राष्ट्रिय विपद न्यूनीकरण तथा प्राधिकरणका उपसचिव एवं प्रवक्ता शान्ति महत आधनी श्रोता. नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ.
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं. जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं.

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: यो नेपाली रेडियो नेटवर्क
2: खरो विषयमा तारो बहस नेपाली बहस
3: यस नेपाली बहस का साथमा
4: प्रीति तयारी चाउचाउ ग्लोबल आईडी बैंक सबैका लागि बैंक
5: दिस होम इन्टरनेट।
6: यतिखेर हाम्रो बेसमा भूगोलविद डाक्टर नरेन्द्र खनाल हुनुहुन्छ। खनालजी, नेपालीहरूले धेरै सुने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: गुड मर्निङ, धन्यवाद।
6: अब नरेन्द्र सर, यो जुन विपत्ति आइलाग्यो यसको चाहिँ अब धेरै कुरा गरेर साध्य नै छैन। यति धेरै ठूलो विपत्ति आउला, महाविपत्ति आउला भनेर कसैले आकलन गर्ने कुरा र यसको पूर्व तयारीको त झन् कुरै नगरौं हामी हाम्रो जस्तो देशका लागि। अब यो डिजास्टरलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ सर?
7: अब यो डिजास्टर चाहिँ निकै ठुलो हो है। 2001 वर्ष अगाडि 2025 पनि त्यहाँ चाहिँ त्यही लेरे खोलामै माथि चाहिँ यो ग्लेसियर लेक चाहिँ त्यो सुप्रा ग्लेसियर लेक चाहिँ फुटेर चाहिँ ठुलै बाढी आयो है। त्यो बेलामा चाहिँ पनि धेरै नै नोक्सान त गर्यो, तर त्यो बाढीको दाँजोमा चाहिँ यो अहिलेको बाढी चाहिँ एकदमै ठुलो विनाशकारी किन भनेदेखि तपाईँको यसले चाहिँ दोस्रो क्यारेज चाहिँ लाई पनि यसले चाहिँ हान्यो कि यति हाइटसम्म आयो कि फ्लड बाढी दोस्रो किसिमको त्यो यो पहिल्यैदेखि बनेको यो भौगोलिक हिसाबले हेर्दाखेरि यो ल्यान्डफर्म्सहरू हेर्दाखेरि दोस्रो क्यारेजमा पनि अहिले चाहिँ विध्वंस गरायो यो फ्लडले। जस्तो चिमुरे चाहिँ तपाईँको तल खोलोबाट माथि तार जस्तो चिमुरे सबै लयो, स्याप्रुबेसीको पनि तपाईँको तार जस्तो यता भर्खर यो काठमाडौँ जाँदाखेरि इन्ट्री हुने त्यो लाइनको सबै घरहरू लयो स्याप्रुबेसीमा। त्यस्तै तपाईँको तल आएपछि तपाईँको यो चुप्चेमा पनि अलिकति हाइट बढी भएको एरियामा पनि यो पस्यो र त्रिशुलीमा पनि नोक्सान गर्यो, बेत्रावतीमा पनि नोक्सान गर्यो, चिमुरे अब चिमुरेभन्दा माथि रसुवागढीमा पनि गर्यो होला। त्यसको धेरै फोटोग्राफहरू बाहिर चाहिँ आइसकेको छैन। अब यसो हेर्दाखेरि यो चाहिँ निकै ठुलो हो यो
6: तपाईँलाई स्मरण छ वा चाहिँ हाम्रो के त्यस्तो रेकर्डहरू छन् यति ठुलो विपत्ति आइलागेको वा यही तरिकाले चाहिँ आएको?
7: होइन, यस्तो चाहिँ के भन्छ तपाईँको यस्तो किसिमको तर ठुलो नभएको चाहिँ यस्तै किसिमबाट एकदम अचानक चाहिँ ठुलो पारी आएको पोखरामा आएको थियो एकपल्ट सेतीमा है। माथिको चाहिँ यस्तै चाहिँ ग्लेसियरले पनि थाहा भएन र यसको चाहिँ के कारण हो भनेर धेरै साइन्टिफिक अध्ययनहरू पनि भयो, चार पाँचवटा हाइपोथेसिस गरेर त्यसलाई चाहिँ यही हो भन्न सकिएन। त्यसपछि यत्रै ठुलो चाहिँ होइन तर यस्तै प्रकृतिको चाहिँ तपाईँको लाङटाङमा आयो 2015 चाहिँ अर्थक्वेक हुँदाखेरि होइन। अब अहिले पनि के भनेदेखि 4.4.2 म्याग्निच्युडको चाहिँ तपाईँको भूकम्प आयो, रेकर्ड छ होइन। अब यो 4.2 4.4 रिपोर्टिङ भएको छ। त्यसले गर्दाखेरि आइस चाहिँ त्यो माथि बसेको आइस क्र्याक भयो, खस्यो, खसेर त्यो तल ग्लेसियरमा गयो। त्यो ग्लेसियरमा गएपछि त्यो ग्लेसियर फुटेर पानी धेरै आयो र तल गएर चाहिँ अहिले चाहिँ यो विपद हुनुभन्दा अगाडि र विपद हुनुभन्दा पछाडिको चाहिँ त्यो भूमिको ग्रहको नक्सा हेर्दाखेरि उनीहरूले चाहिँ त्यसको तल चाहिँ जहाँ चाहिँ लेबे खोलामा मिसिन्छ त्यहाँ चाहिँ त्यसले चाहिँ ब्लक गरेर त्यहाँ चाहिँ ताल बनायो र त्यो ताल फुटेर चाहिँ अनि त्यहाँबाट चाहिँ ठुलो पारी आयो भन्ने चाहिँ अहिले त्यो कुरा आएछ। तर त्यसमा चाहिँ एउटा कुरा के भनेदेखि यदि त्यसरी चाहिँ थुनिएको भयो त तपाईँको चाहिँ यो खोलामा पानी घट्न पर्थ्यो र रसुवागढीको मान्छेहरू कसैले पनि हुन त त्यहाँ मान्छेसँग भेटेर अन्तर्वार्ता लिएको केही पनि सुनेको छैन मैले। कसैले पनि त्यो बाढी आउनुभन्दा अगाडि खोलामा पानी घटेको थियो, थोरै थियो भन्ने अहिलेसम्म कसैले पनि रिपोर्टिङ गरेको छैन। त्यसमा हुनाले त्यो त्यहाँ ड्यामिङ भएर त्यो ड्याम फुटेर आएको भन्ने कुरा चाहिँ अझै पनि त्यो प्रुफ गर्न बाँकी छ। तर माथिबाट खसेर आएको र त्यस्तै किसिम प्रकृतिको आइसको चाहिँ त्यस्तै प्रकृतिले चाहिँ तपाईँको 2015 लाङटाङ गाउँ नै तस नस बनायो र सेतीमा 2008 हो के अरे 8 कि 10 चाहिँ सेतीमा आउँदाखेरि त्यहाँ पनि पोखरामा चाहिँ धेरै तहस नस गरायो त्यो यस्तो यो चाहिँ अहिलेको चाहिँ प्रकृति चाहिँ अहिलेको चाहिँ मैले दुईजना चाइनिज साथी सोचेको एउटा वुहान युनिभर्सिटी र एउटा आइटिसीको चाहिँ प्रोफेसरहरूसित कुरा गर्दाखेरि उहाँहरूले पनि त्यो आइस डिफर्मेसन भएर त्यो आइस चाहिँ दुधा दुधा भएर चाहिँ तल ग्लेसियरमा खस्यो र ग्लेसियर नै फुट्यो ग्लेसियरले गएन ग्लेसियर नै फुट्यो त्यसले गर्दा धेरै मेटेरियलहरू आयो भन्ने चाहिँ उहाँहरूको चाहिँ एनालाइसिस हो अब मसँग चाहिँ त्यो सेटेलाइट इमेजहरू रिसेन्ट नभएको हुनाले अब पछि के भयो भनेर कम्पेयर गर्न सकेको छैन तर उहाँहरूको उहाँहरूले चाहिँ अहिले मैले सोद्धाखेरि उहाँले चाहिँ हामीले सेटेलाइट इमेजबाटै चाहिँ हामीले टेस्ट गरेको भन्ने कुरा गर्नुभएको छ होइन
6: एउटा त्यो भिडियो पनि सार्वजनिक भएको छ चिनिया पक्षबाट त्यो भिडियोको वास्तविकता के हो कि हेर्नुभयो यहाँले
7: त्यहाँ होइन मैले उसलाई गर्दाखेरि मेरो चाहिँ रिपोर्ट चाइनिजमा छ त्यहाँ दिदी कचेलजी छ तपाईँले कन्ट्याक्ट गर्नु भनेर भन्थ्यो होइन तर उसले समरी चाहिँ मलाई पठायो नक्सा चाहिँ मलाई त्यो लोकेसन गरेर कहाँ चाहिँ त्यो आइस त्यो क्र्याक भएको र कहाँ चाहिँ ड्याम भएको भनेर उसले चाहिँ टेन्टेटिभ एउटा लोकेसन चाहिँ पठाइदिएछ त्यसको आधारमा हेर्दाखेरि हो तर ड्याम भएको कुरा चाहिँ अब रसुवाको चाहिँ मान्छेहरूले यदि चाहिँ पानी सुकेको लेदे खोला छुनिएको भए त खोलामा पानी कम हुनु पर्यो नि होइन त्यो कम भएको भन्ने रिपोर्टिङ चाहिँ अहिलेसम्म मैले सामाजिक सञ्जालबाट चाहिँ मैले खालि सामाजिक सञ्जालको अध्ययन गरेको हो मैले है
6: एउटा कुरा के छ भने हिमाली क्षेत्रमा अब हिमताल फुट्ने पहिरो खस्ने नदीको बहाव अचानक घट्ने बढ्ने जोखिम नेपालको हकमा यो कतिको गम्भीर चुनौती छ
7: एकदमै चुनौती छ अहिलेसम्म के भयो भने सानो सानोले ठुल्ठुलो बिगार्ने भयो सानो सानो लेक फुट्दा पनि ठुलो ठुलो चाहिँ हानी नोक्सानी जस्तो भोटेकोसीमा 2016 गर्यो यता भोटेकोसी भने यता सुनकोसी भोटेकोसीमा गोदावरीतिर है त्यो दुसी त्यो चाहिँ के अरे ताल चाहिँ सानो कसैले पनि त्यसलाई चाहिँ त्यो स्टडी गरेर चाहिँ यो चाहिँ डेन्जर पोटेन्सियली डेन्जरस लेक हो भोलि चाहिँ फुट्ने सम्भावना भएको ताल हो भनेर कसैले पनि रिपोर्टिङ गरेको थिएन कि त्यसो हुनाले अहिले चाहिँ झन् के भने सानसानो तालहरू फुट्ने अनि त्यहाँबाट त्यो आइसभित्र रहेका चाहिँ पानीको तालहरू पोखरीहरू फुट्ने गर्ने भएको हुनाले अझै चाहिँ के भने यो खतरा चाहिँ अझै बढ्ने जस्तो चाहिँ देखिन्छ है बढिरहेछ अब के भने पहिला चाहिँ ठुल्ठुलो ताल फुटेको थियो जस्तो 1964 र 1981 चाहिँ त्यही सुनकोसी भोटेकोसीमा चाहिँ फुटेको ताल चाहिँ धेरै ठुलो थियो त्यसलाई चाहिँ जो चाहिँ खतरायुक्त ताल भनेर चिनिएको थियो तर त्यसैको नजिकै भएको सानो ताल चाहिँ कसैले पनि खतरायुक्त ताल हो भनेर चाहिँ अहिलेसम्म भनेको थिएन तर त्यस्तो ताल फुट्न थाल्यो कि त्यसले गर्दाखेरि फोरकास्टिङ गर्दालाई अगाडि फुट्ने सम्भावना यस्तो छ भनेर भन्दिन चाहिँ एकदमै त्यो धेरै ठुलो अध्ययन नभइकन त्यो गर्न चाहिँ धेरै गाह्रो हुन थाल्यो र अहिले चाहिँ के भने हुन त अब मैले थाहा भएन है मान्छेको चाहिँ पहिला 2025 चाहिँ खालि चाहिँ चिमुरेमा मात्रै मान्छे मरेको थियो त्यो ड्राई पोर्टमा 18 है त अहिले चाहिँ के भने धेरै मान्छे मऱ्यो त्यो बेला 18 अहिले चाहिँ 6000 भन्दा बढी रिपोर्टिङ गरेछ है अब तलपट्टि मऱ्यो कि मरेन यसपटक चाहिँ यो अर्ली वार्निङ पहिला चाहिँ एकदम फोनबाट चाहिँ खबर गऱ्यो हामीलाई हामी चाहिँ बच्यौँ भन्ने थियो अहिले चाहिँ खबर भयो कि भएन र अर्को कुरो के भने मान्छेलाई चाहिँ के लाग्यो होला भन्दा कि यदि अग्लो चाहिँ बाढी आउँदैन भन्ने चाहिँ लाग्यो होला त्यो किनभने टिमुरे भने आज तपाईँको 50-60 मिटर माथि छ कि खोलाबाट अनि त्यस्तै स्याब्रु बेसी भने 50-60 मिटर माथि छ खोलाबाट है त्यो त्यस्तो ठाउँमा चाहिँ बाढी चाहिँ ले बिगार्यो त्यो भए हुनाले धेरै मान्छेहरू यहाँसम्म त अहिलेसम्म आएन भनेर अलिकति नेग्लिजेन्स गरेर हो कि अब त्यो चाहिँ थाहा भएन है अब तर त्यस्ता चाहिँ बाढी चाहिँ पहिला पहिला अब इतिहासमा चाहिँ अब जियोलोजिकल टाइममा चाहिँ त्यस्तो बाढीहरू आएको प्रशस्त इभिडेन्सहरू चाहिँ तपाईँको जेत्रा नदीमा चाहिँ चार हाइटेन्सन मुनि चाहिँ 4-5 यति ठुल्ठुला ढुङ्गाहरू छन् त्यो ढुङ्गाहरू त्यो सुनिलो बगाएर ल्याएको त्यो बेला चाहिँ ठुलो आउँदो रहेछ होइन र अर्को चाहिँ के भने हाम्रो चाहिँ हामीले राम्रो अन्डरस्ट्यान्डिङ नभएको चाहिँ हामीलाई जानकारी नभएको बाढी कसरी बग्छ भन्ने कुरो हामीले धेरै थाहा भएन हो यसपटकको बाढी के हो भने पछाडि पछाडि फर्केर आउने पछाडि फर्केर आउने त्यस्तो किसिमको भयो यसबाट त पानी चाहिँ किन त्यसो भयो धेरै ढुङ्गाहरू ल्याएर उक्यो त्यसको हाइड्रोलिक्स के हो त्यो त मलाई पनि थाहा छैन त्यस्तो स्टडी राखेर तपाईँले त्यो बेत्रावतीमा सुरुदेखिको पछाडिसम्मको चाहिँ त्यो भिडियोहरू सामाजिक सञ्जाल राखेर हेर्नुभयो भने पहिला खोला बगेर तलमा फेरि पछाडि चाहिँ हिँडेर आएर समय बस्ती रिएर आएर बस्ती उजाड बनायो
6: है। यहाँको महत्वपूर्ण समयका लागि र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। भूगोलविद डाक्टर नरेन्द्र खनाल आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
8: हार्दिक निमन्त्रणा पर्वतेली दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तिजको दर खाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

0: चाहिँ पानीमा भिजेर यत्रो तत्रो हिसाबमा काम गरिराख्नु भएको छ, हेलिकप्टर त्यतिकै उड्याएको छ, झर्याएको छ, बस्याएको छ, होइन? अब यहाँ पनि अब स्थानीयको आक्रोश पनि जन अब जायजै छ, किनभने अब यति धेरै क्याजुअलिटी छ, अब उहाँहरूले अब कोही त घरको माथि हुनुहुन्छ जुन सुरक्षित हुनुहुन्छ कि उहाँले त्यही भएर प्राथमिकताका आधारमा चाहिँ गरिराख्नु भएको छ। आक्रोश सबैलाई आफ्नो व्यक्ति जोगाउनलाई त्यो स्वाभाविक हिसाबमा हो, तर अहिले जति पनि काम भइराखेको छ त्यो चाहिँ सबै के भइराखेको छ भन्दाखेरि प्राथमिकताका आधारमा भइराखेको भएर चाहिँ मलाई जहाँसम्म लाग्छ अहिले उहाँहरूले अब आफूसँग सीमित संसाधन छ हेर्नुहोस् होइन सुरक्षा कर्मी।
1: एउटा कुरा के डाक्टर सर, यसको चाहिँ त्यो लेभलको कुरा गरौँ नि हामीले, होइन? यसको त
0: हजुर
1: जब यो तटीय क्षेत्र एकदमै तल थियो नदीको लेभल हामीले सुरुवातमा हेर्दाखेरि होइन भिडियो सामग्री हेर्दा पनि त्यो यति माथि बढेर आएको छ, यति हाइली त्यो आएको छ जो चाहिँ कल्पना गर्न सकिँदैन, किनभने बस्ती त अलिकति माथि थियो, हाइटमै थियो, होइन? बस्तीलाई सबै त्यसले चाहिँ एकमुष्ट चाहिँ लगेको दृश्य पनि आएको छ र तिब्बतबाट पनि एउटा सीसीटीभी फुटेज सार्वजनिक भएको छ, चीनमा पनि निकै धेरै गाडीको संख्या र मानिसहरूको हतासी भएको त्यो भिडियो चाहिँ सामग्री बाहिर आएको छ, होइन? यो हेर्दाखेरि यो लेभलको अपेक्षा त गर्न सकिँदैन, तर यसबाट चाहिँ हामीले कसरी जोगिन सक्छौँ भन्ने के त्यस्तो हुन सक्छ?
0: अब यस्तो छ हेर्नुहोस्, अब नेपालमा हामीले एउटै मात्र भनेको जुन हामीले भूमिको हिसाबमा प्लानिङ गर्नुपर्ने थियो नि, त्यो हामीले जहिले पनि अब स्वभावैले अब मानिसको कस्तो हुन्छ भने खोला किनारमा गएर बस्ती बसाउने त्यो चलनै छ, होइन? कतिपय हकमा हाम्रो माथिको यति धेरै गेग्रान्ड थुप्रिया छ, कुनै पनि एउटा प्रणालीले कुनै एउटा विस्फोट गर्न सक्ने अवस्था लिएर आयो भने त्यसले के गर्छ भने तल्लो तटीय क्षेत्रमा गेग्रान्ड बोकेर लिएर आउँछ। र अब हामीले पहिला उता के अरे योभन्दा पहिला पनि हामीले देखिसकेका छौँ, होइन? कुन अवस्थाको गेग्रान्ड छुपाएर त्यो दुई तला तीन तलासम्म पनि गेग्रान्ड छुपाएरकै अवस्था हो। अहिलेको अवस्थामा पनि लौ त भन्यो भने पहिलाको नदीको जुन सतह छ त्योभन्दा निकै माथि चाहिँ हाम्रो त्यो गेग्रान्ड बोकेर लिएर आएको छ। त्यसले गर्दा पनि अहिले हामीले के हेर्न सक्छौँ भने अब हामीसँग भनेको अब लोकल स्थानीयलाई सबल बनाएर अब जनप्रतिनिधिहरूले पनि त्यो र त्यस्ता ठाउँहरूमा चाहिँ बस्ती बसाउनको लागि चाहिँ नक्सा पासै गरिदिनु भएन, अनि केन्द्रबाट पनि कस्तो हस्तक्षेप हुनुपर्छ जस्तो मलाई लाग्छ भने कुन कुन ठाउँहरूमा बस्न मिल्ने, कुन कुन ठाउँहरूमा बस्न नमिल्ने, बस्न मिल्ने ठाउँहरूमा चाहिँ अन्यहरू कुराहरूलाई पनि उहाँहरूले दिने, जस्तै अब पानीको बत्तीको सुविधाहरू दिने, तर त्यो ठाउँहरूमा चाहिँ नदिने गर्न थालिसकेपछि बिस्तारै हामीले डिस्करेज गर्न थाल्छौँ नि त यस्ता ठाउँहरूमा चाहिँ। सो त्यही भएर यस्ता कुराहरूलाई चाहिँ हामीले अब अध्ययन नगरिकन त्यस्ता ठाउँहरूलाई चाहिँ हामीले बनाउन सक्ने अवस्था चाहिँ रहँदैन। त्यही भएर यसको ठुलै प्लानिङ गरेर यसमा चाहिँ हामीले कुन कुन ठाउँहरूमा चाहिँ अझै पनि हिमनदीहरू थुप्रै रेडी भएर बसेका छन्, कुनै एउटा प्रणाली अब सुन्नमा के पनि आएको छ भने 4.4 हेक्टर स्कुलको भुँचालो पनि त्यहाँ गएको जुन ठाउँमा प्रारम्भिक ठाउँमा जुन सुरुवाती तौरबाट भएको भन्ने कुरा पनि आइरहेका छ। किन त्यस्ता खालका ट्रिगरिङ इफेक्टहरू कुनै न कुनै हामीसँग भएका 40 भन्दा बढी जतिखेर पनि संवेदनशील हिसाबमा बसेका चाहिँ ग्लेसियरनिकहरू चाहिँ खुट्न सक्ने अवस्थालाई हामीले हेर्दाखेरि चाहिँ यस्ता खालका घटनाहरूलाई चाहिँ हामीले ध्यान दिनुपर्छ र त्यसमा अध्ययन हुनुपर्छ। यसको पूर्वानुमान त हुन्छ, तर यो ट्रान्सबाउन्ड्री भइदियो कि हजुर अहिलेको अवस्थामा चाहिँ जुन अब हामीसँग भएको डाटा स्टेसनहरू त सबै के छ, हामीसँगै भएको डाटा स्टेसनले काम गर्दाखेरि त हामीसँग अब त्यति सोफिस्टिकेटेड त्यति धेरै छरिएर बसेको हिसाबमा पनि हामी पनि छैनौँ, तर पनि हामीसँग यदि हाम्रै ट्रान्सबाउन्ड्री भित्र हाम्रै बााउन्ड्री भित्र हुन्थ्यो भने चाहिँ सहज हुन्थ्यो, तर अहिले टिबेटमा भएको भएर टिबेटबाट हामीसँग आइरहेको यो हामीसँग अलिकति सरकारी तौरबाट पनि समन्वय पनि भएको छैन कि हामीले दुईटा अब जस्तै हामी त सेयर गरेको इन्डिया र चाइनासँग हुने उहाँहरूसँग भएको त्यो ट्रान्सबाउन्ड्री डाटाहरू पनि सेयर गर्न सक्ने चाहिँ हाम्रो सरकारबाट सरकारी तौरबाट पनि यसलाई अगाडि लिएर आउन सकेको खण्डमा भोलि हेर्नुहोस् हामीमा भएको घटना अर्कोलाई पर्न जान्छ, जस्तै यहाँबाट गयो भने अन्तिममा भारतमै पुग्यो भनेपछि यो चाइना नेपाल र भारतको यो जुन सम्बन्ध चाहिँ यो डाटामा पनि हामीले लिएर आउनुपर्छ। विपदमा जुन पूर्वानुमानका लागि पनि जुन एउटा फोरकास्टिङ युनिट खडा गरेर चाहिँ हामीले एउटा सेल चाहिँ डेभलप गर्नुपर्छ। अहिलेको लागि चाहिँ हामीले ट्रान्सबाउन्ड्री भएको भएर नेपालको सोल इफेक्टबाट चाहिँ यो सम्भव हुने चाहिँ देखिएन।
1: अब यो नेपालले चाहिँ यस्ता विपत्तिहरू चाहिँ जहिले पनि भोगिराख्नु पर्ने स्थिति, तर हाम्रो चाहिँ नदी छेउ किनारमा बस्ने एउटा प्रचलन होइन, धेरै व्यवसायको हिसाबले होस् वा चाहिँ विभिन्न बस्तीहरू बजारहरू त्यहाँ बसेका छन्, दीर्घकालीन रूपमा केही सोच्नुपर्ने बेला भएको हो।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठिक 7 बज्यो।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।
3: पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तिजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
0: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: यस्तो छ, हामीले अवश्य पनि आजको हाम्रो देशको महत्त्वपूर्ण पक्ष भनेको डेमोग्राफी हो, जनसङ्ख्या हो. जनसङ्ख्यालाई आधार मानेर हामीले हाम्रो बिजनेस प्रमोसन गर्दाखेरि आज हामी नेपालमा कम्पोनेन्टका केही प्रडक्टहरू, जस्तै हामीले नेपालमै ब्याट्री उत्पादन गर्छौं, नेपालमै मोबिल ग्रिज उत्पादन गर्छौं, नेपालमै टायर ट्युब उत्पादन शुरू भइसकेको छ, नेपालमै हेलमेट उत्पादन शुरू भइसकेको छ, नेपालमै चाहिँ लेग गार्ड, सम गार्डहरू उत्पादन शुरू भएको छ, सारी गार्ड उत्पादन हुनुभएको छ. यो उत्पादन कम्पोनेन्टको पार्टमा भयो. यसै गरी नेपालमा अहिले 6-7 टू व्हीलर कम्पनीले नेपालमा एसेम्बली प्लान्ट स्थापना गरेर यहाँ स्थापना बन्न एसेम्बल गरिरहनु भएको छ. यो दुई पाङ्ग्रेमा भयो. यसै गरी चार पाङ्ग्रेमा पनि नेपालमा हुन्डाईले शुरू गरिसकेको छ. हामी नेपालमा अटोमोबाइलको औद्योगिकरणको प्रस्थान बिन्दुमा हामी छौं. हो, यो प्रस्थान बिन्दुलाई रि इन्जिनियरिङ गरेर हाम्रो चाहिँ कतिपय कुराहरू हाम्रा हुन सक्छन् करका दरहरू होला, किनकि हामी करका दरहरू मा हामीले हामी व्यापारी के चाहन्छौ भने हामी पोलिसी डिपार्चर स्टेबल होस् भन्ने चाहन्छौ. पोलिसी हाम्रो अनस्टेबल भयो भने हाम्रो लगानी जोखिममा पर्न सक्छ. आज नेपालका जति पनि उद्यमी व्यवसायीहरू अटोमोबाइल क्षेत्रमा हुनुहुन्छ, उहाँहरू इन्भेस्टमेन्ट गर्नको लागि उहाँहरूमा कुनै पनि किसिमको भनौँ न लौतावास छैन. तर हामीलाई एउटै कुराको मात्रै सधैँ आशंका रहन्छ, त्यो भनेको हाम्रो पोलिसी स्टेबिलिटी होइन. जबसम्म नीतिगत हाम्रो स्थिरता आउँछ, ल नेपालमा चाहिँ अब पूरा औद्योगिकरणको रूपमा कम्पोनेन्ट उद्योग तपाईँहरू राख्नुहोस्, यसमा हामी यति वर्षको सब्सिडी दिन्छौं, यति वर्ष ट्याक्स चाहिँ हामी तपाईँहरूलाई चाहिँ छुट दिन्छौं भनेर जब नीतिगत रूपमा ऐनमा प्रष्ट ढंगले आएको खण्डमा हाम्रो लागि ती समस्या रहँदैनन्. तर कहिलेकाहीँ हामीमा अटोमोबाइल क्षेत्रमा हामीलाई कस्तो लाग्छ भने अब चाहिँ यो साल त बजेट आउने बेलामा यो सालको लागि त रह्यो, अर्को साल के होला भन्ने रहन्छ. त्यसले गर्दा हामी के चाहन्छौ, हाम्रो एउटै मात्रै कुरा हो नेपाल सरकारसँग अर्थ मन्त्रालयसँग हाम्रो अनुरोध के हो भने हामीले लिने र बनाइएका नीतिहरू स्थिरता रहन्, हामीले सरकारको तर्फबाट दिने सेवा सुविधाहरू स्थिरता हुन्, तिनीहरू डेड लाइन टाइम लाइन प्रष्ट रहन्. आज कतिपय कुराहरू नीतिगत रूपमा स्पष्ट रूपमा नदेखिँदाखेरि दुविधा पैदा हुन्छ. त्यो सरकारको पक्षमा पनि दुविधा हुन सक्छ, त्यो लगानीकर्ताकोमा पनि हुन्छ. यी कुरा हटाउनको लागि, यो कुरालाई क्लियर गर्नको लागि, प्रष्ट पार्नको लागि नाडाले यसमा काम गरिरहेको छ. यो हाम्रो भनौँ न हाम्रो सरकारसँग अनुरोधको यो पक्ष हो. त्यसकारणले यसलाई रिस्ट्रक्चरिङ भनेको हामीले यो एसेम्बल प्लान्ट राख्नु भनेकै पूर्ण औद्योगिकरणतर्फको प्रस्थान बिन्दु. चाहे तपाईँले भारतकै पनि हामीले अटोमोबाइल सेक्टरको अलिकति इतिहासलाई अध्ययन गर्ने भने यही पाउँछौ, र अन्य मुलुकहरूको पनि यही पाउँछौ. र हामी भाग्यशाली छौं, हाम्रो 3 करोड़ जनसंख्या हुँदा पनि हामीले आज चाहिँ मोटरसाइकलका 7 प्लान्टहरू, गाडीको 4 व्हीलरको 1 प्लान्ट र अन्य आउने क्रममा छन्. यसै गरी विद्युतीय केही प्लान्टहरू पनि आउने क्रममा होमवर्क गरिरहनुमा छ, प्रोजेक्ट प्लानिङको फेजमा छ, कम्पोनेन्ट इण्डस्ट्रीहरू आउने फेजमा छ. किनभने हामीले यसलाई जरूरी छ, जो एसेम्ब्ली प्लान्ट अहिले सञ्चालन गरिरहनु भएको छ उहाँहरूले यसमा होमवर्क गरिरहनु भएको छ. यो कुरा म तपाईँको मिडिया मार्फत पनि म सेयर गर्न चाहन्छु.
5: अब सरकारले निजी क्षेत्र अथवा अझ विशेष गरी अटोमोबाइल क्षेत्रलाई पनि प्रोत्साहन गर्ने र नीतिगत रूपमा पनि केही परिवर्तन गर्ने अथवा यहाँले भने जस्तै स्थिर नीति कार्यान्वयन गर्ने र बजेटमा पनि विशेष व्यवस्था भनेर यसपटक अलिकति बढ़ी चाहिँ केन्द्रीकृत गरेको अथवा प्राथमिकतामा राखेको भन्ने थियो. तैपनि अब व्यवहार त त्यो देखिँदैन. सरकारबाट चाहिँ अपेक्षा के थियो, यसपटकको बजेटमा त्यो समावेश भयो कि भएन, निजी क्षेत्रसँग कति छलफल गर्न भ्यायो सरकारले?
4: होइन, यस्तो छ, सरकारले कति भ्यायो भ्याएन भन्दा पनि हामी व्यावसायिक प्रतिनिधि मण्डलले अर्थमन्त्रीज्यू त्यस पछाडि श्रीमान सचिवज्यूहरूसँग हाम्रो राम्रोसँग पोलिसी सब्जेक्टमा डायलग भएकै हो, त्यसमा विधि दिँदैछ. त तर हामीले के हुन्छ भने हाम्रा सबै आकांक्षा सरकारले पूरा गर्छ भन्ने पनि छैन, तर हामीले हाम्रा सब्जेक्टहरूमा जे सब्जेक्टमा हाम्रो डायलग भयो ती सब्जेक्टहरूमा गभर्मेन्टले सम हाउ दे एड्रेस टु अस होइन उहाँहरूले हामीलाई त्यो विषयमा उहाँहरूले हामीलाई सम्बोधन गर्नुभयो यो पार्टमा हामी क्लियर छौँ होइन यसमा हामीले सरकारले गरेन भन्दैनौँ। तर मैले यहाँनेरि मैले स्पष्टसँग राख्न चाहेको कुरा के हो भने हामी यसलाई औद्योगिकरणको प्रस्थान बिन्दुमा जाँदाखेरि चाहिँ कतिपय कुराहरू लोकलाइजेसनका सन्दर्भमा होला होइन त्यस पछाडि अगाडि औद्योगिकरणका अघिल्ला बिन्दुहरूको सन्दर्भमा अब नाडाले होमवर्क गरिरहेको छ र सरकारसँग मिलेर त्यो काम गर्छौं। पोलिसी मेकिङमा सरकारलाई हामी हाम्रो तर्फबाट दिनुपर्ने इन्साइट हामी दिन चाहन्छौं, त्यसलाई पनि सरकारको हामी त दुईटा मन्त्रालय उद्योग मन्त्रालय र अर्थ मन्त्रालय उहाँहरूले हामीलाई एकदम वार्म वेलकम गर्नुभएको छ, हाम्रो अहिले पनि फ्रिक्वेन्टली डायलग चलिरहेको छ। त्यसले गर्दा हामी सरकारले गरेन भन्दैनौं किनभने सरकार त आउने जाने भइरहन्छ, तर हामीले उहाँहरूलाई भनिरहनुपर्छ, उहाँलाई बुझाउनुपर्छ किन त्यसले गर्दाखेरि उहाँ पनि विद्वत वर्गहरू हुनुहुन्छ, उहाँहरूले यसलाई चाहिँ इन्डोर्स गर्नुभएको छ।
5: अब यो आर्थिक वर्ष 82-83 मात्रै तथ्याङ्क हेर्दा गाड़ी त्यसै गरी पाट पूर्जा आयातबाट मात्रै 1 खर्ब 24 अर्ब भन्दा बढ़ीको कारोबार गर्दा यसबाट चाहिँ 89 अर्बको राजस्व संकलन गरेछ राज्यले। यो भने त एक हिसाबले अर्थतन्त्रको एउटा मेरुदण्डको रूपमा पनि प्रस्तुत भयो अटोमोबाइल क्षेत्र होइन। हिजो पनि उपराष्ट्रपतिज्यूले पनि त्यही किसिमको आफ्नो भनाइ राख्नु भएको थियो। पछिल्लो समय यो गाड़ीहरू चढ़ने सन्दर्भमा आर्थिक गतिविधि मात्रै बढ़ी चलायमान भएको देखिन्छ कि अथवा यसप्रतिको अलिकति चेतना पनि केही परिवर्तन भएको छ कि अथवा ग्रामीण क्षेत्रमा पनि पहुँचको अलिकति विस्तारलाई कसरी लिन सकिन्छ?
4: तपाईँले एकदमै सान्दर्भिक प्रश्न जस्तो लाग्यो मलाई। अवश्य तपाईँले भन्नुभएको डेटा फ्याक्ट हो, सत्यता छ। हामी नेपाल सरकारको अघि पनि मैले सुरुमै यहाँलाई सेयर गरेँ कि हामी सिग्निफिकेन्ट कन्ट्रिब्युसन छ, त्यो हाम्रो डेटा बोल्छ। यसो मैले व्याख्या गर्नुभन्दा डेटाले भनिरहेको छ। अवश्य पनि हामी अहिले नेपालको भनौँ न प्रशासनिक हाम्रो जुन संरचना छ, हामी फेडरल रिपब्लिक छौं, हाम्रो 7 वटा प्रदेश छ, 753 वटा हाम्रो चाहिँ पालिका सरकारहरू छ, अनि 6743 वटा वडाहरू छ, वडा सरकारहरू छन्। भनेपछि आजको दिनमा नेपालको मोबिलिटी सेक्टर होइन हामीले चाहिँ आज चलायमान छ। आज हामी नेपालको रोड एक्सेस ब्ल्याकटप अनि ग्राभेल र अनि ग्रामीण सड़कहरू अब त सदरमुकामहरू अलमोस्ट सबै नै जोडिसके 77 जिल्लामै। भनेपछि हाम्रो आजको बजार विस्तार हामीले भनौँ न क्यापिटल सेन्ट्रल भन्नु फेडरल हाम्रो रिपब्लिकको हाम्रो क्यापिटल काठमाडौँ र अनि प्रोभिन्सियल क्यापिटल एज वेल एज अरू फिडर रोडहरू जहाँ पुगेका छन् त्यो ठाउँहरूमा आज अटोमोबाइलको मार्केट एक्सपान्ड भइरहेको छ होइन। हामी चाहे त्यो टू व्हीलर होस्, फोर व्हीलर होस्, कमर्सियल होस्, ट्र्याक्टर होस् होइन, एग्रो इक्विपमेन्ट्सहरू होस् होइन, कन्स्ट्रक्सन इक्विपमेन्ट्स होस्, हामीले प्यान नेपाल 77 जिल्लामा सबै ठाउँहरूमा यसको मार्केट एक्सपान्ड भएको छ। नट ओन्ली द भन्नु फिनिस गुड, यसमा हामीले स्पेयर पार्ट्सहरू होइन बिक्री पछिका सेवाहरूमा पनि हामीले उल्लेख्य मात्रामा यसको चाहिँ आज बजार प्रवर्धन गर्न सकेका छौं। र आजको दिनमा तपाईँलाई छोटकरीमा भन्ने हो भने काठमाडौँ उपत्यका भन्दा काठमाडौँ उपत्यका बाहिर अहिले अटोमोबाइल क्षेत्रको बजार विस्तारीकरण प्रवर्धन राम्रो भइरहेको छ।
5: गाड़ी सम्बन्धी कुरा गर्दा यो ईभी अथवा विद्युतीय गाड़ी र पेट्रोल डिजल गाड़ी बीचको प्रतिस्पर्धा पनि अलिकति तीव्र भनिन्छ। नेपालको सन्दर्भमा राज्यको यसप्रतिको दृष्टिकोण र समग्र अटोमोबाइल क्षेत्रले चाहिँ यसलाई कसरी हेरिरहेको छ, यसको गतिविधिलाई अलिकति निहालौ?
4: अफकोर्स अब हामीले हेर्दाखेरि आइस र इलेक्ट्रिक ईभीमा दुईटै बजार प्रतिस्पर्धी छन्, तर नाडा छाता संगठन हो, हाम्रा दुईटै आँखा हुन्, दायाँ आँखा र बायाँ आँखा, हामी साथ साथमा लिएर जान चाहन्छौ। अब बाँकी रह्यो को अगाडि र को पछाडि, यो त सबै अन्तिम हाम्रो चोइसकर्ता भनेको कन्ज्युमर हो। उपभोक्ताले जसलाई चाहिँ प्राथमिकतामा राख्नुहुन्छ तिनै प्रडक्टहरूको सबलीकरणका साथ प्रवर्धन हुन सक्छ। अब बाँकी रह्यो राज्यले दिने सन्दर्भ छ, राज्यले अब हेर्नुपर्छ किनकि आजको दिनको हाम्रो ट्रेड हामीले डिफिसिट पनि छ होला कुनै देशहरूसँग, र कुनै देश यो ट्रेड डिफिसिटलाई हामीले कसरी चाहिँ फुलफिलमेन्ट गर्ने हो त्यसमाथि अब हामीसँग अपार ऊर्जाको हामीसँग क्षेत्र छ हामीले जल विद्युत एक्सपोर्ट गरेर हुन सक्छ र हामीको हाम्रो क्लिन इनर्जी हाम्रो चाहिँ विद्युतलाई हाम्रो चाहिँ 3 करोड जनसंख्याको हाम्रो हाउस होल्डमा कसरी बढी भन्दा बढी उपभोग गरेर यसलाई चाहिँ उपयोगी बनाउने होइन यो सन्दर्भमा पनि सरकारले सोच्नुपर्छ र आइस र इभीलाई गभर्मेन्टले समानान्तर हिसाबमा एउटै बिन्दुबाट हेर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।
5: यातायात क्षेत्र अझ अटोमोबाइल क्षेत्र र सड़क भन्या एउटा एकअर्काको परिपूरक जस्तो होइन सड़क भन्या अब यहाँहरूको चाहिँ चाहेर पनि यो किसिमको यस्तो सड़क बनाउनुपर्छ भन्ने चाहिँ सुझावसम्म दिने हो राज्यलाई त्यो गर्ने काम त जिम्मेवारी राज्यको छ। नेपालको सन्दर्भमा यो सड़कको कारणले गर्दाखेरि अटोमोबाइल क्षेत्र कसरी प्रभावित भएको छ अहिलेसम्म यसमा चाहिँ राज्यले विशेष ध्यान दिनुपर्ने विषय के छ यो त प्रत्यक्ष चाहिँ तपाईँहरूसँग जोडिएको विषय
4: अफकोर्स यो हामीसँग जोडिएकै हो किनभने यहाँलाई म भनौ कि विकासको सूचाङ्कमा हामी सबैभन्दा पहिले विकास निर्माण बाटो निर्माणमा पुग्ने नै हाम्रो कमर्सियल प्रडक्ट ट्रक ट्र्याक्टरहरू जहाँ चाहिँ रोड छैन त्यो ठाउँमा पुग्ने हाम्रा साधनहरू हुन् तर हाम्रो अलिकति सरकारले योजनाबद्ध ढंगले र छिटो छरिदो हामीले सेट टाइमलाइनभित्र हामीले भन्नु खुलाइएका गरिएका प्रोजेक्टहरू चाहिँ समयमा पूरा भएको खण्डमा हाम्रो भौतिक पूर्वाधारहरू चाँडो बन्ने थिए होइन जहाँ अब हुनसक्छ राज्यका या कन्ट्राक्टरका विभिन्न कुराहरू होलान् किनभने उहाँहरूको हामी अहिले के कहाँ कसो भन्ने अवस्थाको हामी छात्र संगठन होइनौ यहाँले भन्नुभयो हामी सुझाव दिन सक्छौ र आजको दिनमा चाहिँ सेफर रोड होइन चाहिँ राइट टु मोबिलिटी यो आजको हाम्रो आवश्यकता हो होइन कन्ज्युमरको र हामी यहाँ अटोमोबाइलको जुन हामी जहाँ बिजनेस गर्छौँ हामी चाहिँ मोबिलिटी सर्भिस प्रोभाइड गरिरहेको छौँ होइन त्यो हुँदाखेरि रोड सेफ्टी हाम्रो लागि महत्वपूर्ण पक्ष हो किनभने हाम्रो गभर्मेन्टले रोड त बनाउँछ रोड सेफ्टीको अडिट गर्छ कि गर्दैन रोडको अडिट गर्छ कि गर्दैन स्टार रेटिङ सड़कहरू उहाँहरूले प्रदान गर्नुभएको छ कि छैन कतिपय यस्ता इन्टरनेसनल एजेन्सीसँग चाहिँ अब हामी नाडा पनि हामी अहिले सम्पर्कमा रहेका छौँ त्यस सन्दर्भमा हामी काम पनि गर्दैछौँ र हामी सरकारलाई पनि सुझाव दिन चाहन्छौँ हाम्रो एउटै मात्रै हो के कुरा हो भने सरकारलाई हाम्रो अनुरोध हो किनभने हामी अनुरोध गर्ने संस्था हौ किनभने हामी व्यावसायिक संगठन हौ व्यावसायिक संस्था हो हामी सरकारलाई यो मात्रै अनुरोध गर्छौं कि सरकारले चालू गरिएका या लिएका प्रोजेक्टहरू जो इन्फ्रास्ट्रक्चर भौतिक पूर्वाधारका जो विशेष गरी सड़कसँग सम्बन्धित योजनाहरूलाई चाहिँ शीघ्रातिशीघ्र हामीले पहिले सेट गरेको टाइमलाइनमा फ्रेमवर्कमा काम गर्न सक्यो भने हाम्रो अटोमोबाइल क्षेत्रको हाम्रो बिजनेस प्रमोसनमा राम्रो हामीलाई टेवा पुग्थ्यो प्रवर्धन हुन्थ्यो भन्ने हामीलाई लाग्छ।
5: नेपालको यो सड़क सुहाउँदो त्यो कुराहरू चाहिँ विस्तृत अध्ययन अनुसन्धान भएर गाडीहरू आयात हुने कुरा हुन्छ कि अथवा चाहिँ व्यावसायिक प्रयोजनका लागि अब नेपालमा सस्तो गाडीहरू बिक्री हुन्छ अथवा चाहिँ नेपालीहरूलाई आफ्नो उहाँहरूको इच्छा अनुसारको गाडी ल्याउने व्यवसायीले व्यावसायिक फाइदाको हिसाबले चाहिँ मात्रै आयात हुने हुन्छ कि सरकारसँग यो त्रिपक्षीय छलफल होइन गाडी व्यवसाय त्यसै गरी आयात निर्यातको कुरा अन्तर्राष्ट्रिय सम्बन्ध र सरकार यो विषय चाहिँ विस्तृत अध्ययन हुन्छ कि हुँदैन यसलाई किनभने दुर्घटनासँग पनि जोडिने कुरा भयो भोलि भविष्यमा
4: यस्तो छ दुर्घटना त ठूला विकसित राष्ट्रहरू होइन जसले चाहिँ कुनै एउटा प्रोजेक्ट प्लान गरेर एजुकेशन गर्नुभन्दा अगाडि वर्षौं वर्षसम्म रिसर्च हुन्छ उहाँहरूको आरएनडी पनि हुन्छ त्यस्ता देशहरूमा पनि दुर्घटना हुन्छ दुर्घटना रोक्न सकिँदैन दुर्घटनालाई न्यूनीकरण गर्न सक्ने हो होइन हामीले पनि दुर्घटना न्यूनीकरणतर्फ जाने हो अब बाँकी रह्यो यहाँले भन्नुभयो नेपाल सरकारले बनाउने नीतिहरू पनि कुनै पनि चाहे त्यो सवारी साधनको होस् या कमर्सियल होस् चाहे इभी होस् त्यो जतिपय नीति ऐन नियम विनियमहरू बनाउँदाखेरि उहाँहरूले होमवर्क गर्नुहुन्छ स्टेक होल्डरहरूसँग उहाँहरूले छलफल गर्नुहुन्छ हामीले पनि हाम्रा राय सुझावहरू दिन्छौँ र त्यो राय सुझावको आधारमा हेर्नुहुन्छ हामी इन्टरनेसनल ट्रेडमा इन्टरनेसनल पोलिसी के छ अटोमोबाइल सेक्टरकै इन्टरनेसनल पोलिसी के छ अनि छिमेकी देशहरू हामीले भारतको हेर्छौँ अनि सराउन्डिङ हामी साउदी एसिया हेर्ने हो अनि त्यस पछाडि विकसित देशहरू बाँकी छ. यो सबैको को अध्ययन गरेर एउटा कन्क्लुजनमा गएर हामीले नेपालमा नियमहरू लागू गर्छौं र अनि हाम्रो मौलिकता पनि थप्छौं. यस कारणले हाम्रो नीति निर्माण बन्छ र सरकारले बनाइरहँदा एक पक्ष गर्दैन. हामीसँग स्टेक होल्डर छ, उहाँहरूको जहिले पनि समन्वय सहकार्य रहेको छ. होइन, अब बाँकी रह्यो अघि यहाँले भन्नु चाहिँ हामीसँग आवश्यकता अनुसारका गाडी हो कि होइन. हामी हाम्रो देशको मौजुदा कानूनले पनि यो सामानले यो नले भन्दैन र हाम्रो आवश्यकता लगानीकर्ताले यो प्रडक्ट मैले लिएर आउँछु, मैले यसलाई बिजनेस गर्न सक्छु, प्रवर्धन गर्न सक्छु भने चाहिँ उहाँले लिएर आउने हो. त्यो लिएर आउँदा मौजुदा अहिले सरकारले बनाएको ऐन कानून र विनियम अनुसार छ भने उहाँले इम्पोर्ट गर्न पाउनुहुन्छ. यो सबै प्रावधानहरू पूरा गरेर लिएर आउनुहुन्छ. यहाँ कोही पनि आयातकर्ताले नेपाल सरकारको यातायात व्यवस्था विभागले दिने अनुमति लिएर नै गर्नुहुन्छ. त्यसले गर्दा यसमा चाहिँ त्यो सन्दर्भ चाहिँ अलिकति यस्तो रहन्छ भन्ने मलाई लाग्छ. होइन, बाँकी र नेपालको सड़क दुर्घटनाको सन्दर्भमा त हाम्रा स्टेक होल्डरहरू होइन, चाहे त्यो अब हामीले त यातायात चाहिँ जो व्यवसायी हुनुहुन्छ, चालक हुनुहुन्छ, त्यस पछाडि सड़कको अवस्था होला, सड़क बनाउने सरकार होला, निर्माण व्यवसायी होला, यो सबै स्टेक होल्डरहरूले आफ्नो रेस्पोन्सिबिलिटी हामी पूरा गर्यौं भने रोक्न त होइन न्यूनीकरण गर्न सक्छौं. यो सम्भव कुरा छ, तर हामी स्टपै भन्न चाहिँ हामी सक्दैनौं. किनभने हामी हेर्छौं होइन, अमेरिकामा आज एक्सिडेन्ट भयो भने त्यसको न्यूज पनि हामी पढ्छौं, अर्को विकसित मुलुकमा भयो भने पनि हामी सुनिरहेछौं भने हामीले यसलाई चाहिँ यो ढंगले सोच्दा मान्छे नै हुन्छ.
5: नेपालमा यो अटोमोबाइल क्षेत्रको आयात निर्भरताको कुरालाई मैले जोड्न चाहे, गाड़ी पाट पूर्जा अत्यधिक आयात निर्भरमा छौं हामी होइन, यसलाई नेपालमै उत्पादनको सम्भावनालाई कसरी लिन सकिन्छ, अथवा चाहिँ अहिले नै हामी त्यो स्टेजमा छैनौं कि, अथवा केही मात्रामा यहाँले अलिकति संकेत गर्नुभएको थियो थोरै पाट पूर्जा, अब यसको समग्र बजार विस्तार गर्ने कुराहरूमा कति सम्भव छ?
4: यस्तो छ, मैले संकेत पनि गरेको, आज टू व्हीलर इण्डस्ट्री समाओ हामी होमवर्क गरिरहेको छौं, फोर व्हीलरले अहिले त्यसमा काम गरिरहेको छ होइन, अहिले टू व्हीलर इण्डस्ट्रीमा अहिले यसमा होमवर्क चलिरहेको छ. आजको दिनमा हामीले हेर्न सक्छौं कि पाट पूर्जाहरू नेपालमा बन्न सक्छ कि सक्दैन. तर सबभन्दा ठूलो कुरो के छ भने तपाईँलाई एउटा कुरा म भनौं, यो अहिले 83-84 नाडाले नेपालमा टू व्हीलरको मार्केट 3 लाखको हारिमा प्रक्षेपण गरेको छ. तर नेपालमा स्मूथ भोलम भएर हामीले कम्पोनेन्ट इण्डस्ट्रीहरू गर्नको लागि एटलिस्ट मोटामोटी आजको भनौँ प्राइमेरी लेभलको हाम्रो स्टडीले के भन्छ भने प्लस 5 लाखको प्रति वर्ष हाम्रो भोलम हुनुपर्छ. 5 लाखको भोलम पुगेको छैन. 5 लाखको भोलम हामी निम्नतममा भन्दैछु, अधिकतम त्योभन्दा माथि हुनुपर्छ. 5 लाखभन्दा तल नै हामी छौँ. 5 लाख पुग्न अझै हामीलाई चाहिँ 1.5-2 वर्ष होला. यही अवस्थाको चाहिँ इन्क्रिजिङ ट्रेन्ड भएको खण्डमा, यदि इन्क्रिजिङ भएन भोलि मार्केट डिक्रिज भयो श्रिङ्क भयो भने त अब हामी आज इन्डस्ट्री लगाऊ भोलि त फेरि लगाएको इन्डस्ट्री इन्भेस्टमेन्टको रिटर्न त चाहिन्छ होइन. हो, त्यही भएको कारणले मैले अघि संकेत के गरेको थिएँ भने हामीले पोलिसी स्टेबल भयो भने हामीले 3 वर्षको लिने ठाउँमा हामी 5 वर्षमा आउला, तर त्यो ढुक्कका साथ हामी लगानी गर्न सक्छौ. मैले यस कारणले मैले यो संकेत गरेको थिएँ. र आज हामी नेपालमा टू व्हीलर होस् या फोर व्हीलर होस्, आज हामी यो बिन्दुमा पुग्दैछौ कि अब नेपालमा लोकलाइजेसनको सन्दर्भ होस्, मेटेरियल युजको सन्दर्भमा होस् होइन, यी सन्दर्भमा अब हामी काम गरिरहेको छौं होइन. यसमा हामी पक्का पनि सरकारको साथ छ, सरकारले हामीलाई गुड बुकमा लिनुभएको छ, त्यसले गर्दाखेरि हामी यो काम गर्छौँ. तर मैले अघि भनेको र अहिले तपाईँले कतिको छ रिलेभेन्सी या यसको सस्टेनेबिलिटी या फिजिबिलिटी भन्दाखेरि चाहिँ वन वर्ड आन्सर चाहिँ एटलिस्ट टू व्हीलरको 5 लाख प्लसको चाहिँ भोल्युम हुनुपर्छ जो पुगेको छैन. यसमा त्यो अहिले पनि 3 लाखको प्रक्षेपणमा पनि हाम्रो चाहिँ आइस र इभी गरेर हो यो टू व्हीलरको. भनेपछि त हामीले आज जति पनि एसेम्बल छ सबै आइसले गइरहेको छ. त्यसले गर्दा हामी कहाँनेरि छौँ भने हामी पक्का पनि यसलाई गर्नुपर्छ, किनकि हामी त यसैमा छौँ नि त. हाम्रो त ब्रेड एन्ड बटर नै अटोमोबाइल भयो नि त. ब्रेड एन्ड बटर भएपछि त हाम्रो त यसैमा फोकस छ र हामी यो चाहन्छौ. र अनि कतिपय कुराहरू आजको दिनमा हेर्ने कन्ज्युमर होइन, हाम्रो त उपभोक्ताहरूको पनि हेर्नुहोस् न, यङ्स्टरहरू त सबै बच्ची बाहिर गइरहनु भएको छ. त्यो पनि एउटा त राम्रो चाहिँ मेरो त पोटेन्सियल चाहिँ सेगमेन्ट भनौँ न. बाहिर जाँदाखेरि त फेरि मार्केट पनि त अलिक फेरि घट्न सक्छ. तर पनि हामी के चाहन्छौ अहिलेको डेटाले हामी इन्क्रिजिङ ट्रेन्डमा छौ आशा एवं विश्वास गर्छौ किन जति पोजिटिभ माइन्डसेटमा काम गर्नुपर्छ हामी पोजिटिभली अगाडि बढिरहेका छौ र अगाडिको फ्युचर हाम्रो राम्रो छ र हाम्रो फेरि पनि यही कुरा रहन्छ कि सरकारसँगै हाम्रो अनुरोध हुन्छ कि हामी पोलिसीमा चाहिँ स्टेबल बनौ पोलिसी स्टेबल भएपछि ठिक छ तेजी मन्दी त यो के भन्छ साइक्लिक अर्डर हो आज तेजी होला भोलि मन्दी होला फेरि तेजी होला यो त किनभने साइक्लिक अर्डरमा रहन्छ हामी यो हिसाबमा हामी काम गर्छौँ
5: अब नेपालमा मध्यमवर्गीय अथवा निम्न मध्यमवर्गीय परिवारले चाहिँ यो चार पाङ्रे गाडी चढ्नका लागि अलिकति अझै पनि त्यो सोच्नुपर्ने अवस्था छ सपना जस्तो छ भनिन्छ होइन यो करलाई मुख्य कारक मानिन्छ कि गाडी चढ्न नसक्नुमा गाडी आफैमा महँगो होइन बाहिर देशमा पनि उत्पादन हुँदाखेरि नेपाल भित्राउँदाखेरि चाहिँ त्यो छुनै नसक्ने हिसाबले सोच्नै नसक्ने अवस्थामा छ भनिन्छ जस्तो भारतकै हिसाबमा चाइनाकै हिसाबमा कुरा गर्ने हो भने हाम्रो चाहिँ 100-200% कर लागेर गाडी डबल ट्रेबल चाहिँ रेटमा नेपालभित्र आइपुग्छ
4: यस्तो छ हामी पहिलो कुरा त भारतको बजार चाइनाको बजार र हाम्रो बजार होइन पहिले त यसबाट हेर्नु पर्यो भारतको बजार त आज हामीसँग तुलना नै हुन सक्दैन हाम्रो जनसङ्ख्या र भारतको जनसङ्ख्या अनि चाइनाको जनसङ्ख्या अब यो किनभने अहिले पनि हामीले अलिकति गरे जहाँ डेमोग्राफीसँग नै रिलेटेड छ आजभन्दा 15-20 वर्ष अगाडि हामीले यही यातायातको अघि मैले भने कि अटोमोबाइल सेक्टरको परिभाषा मोटरसाइकल गाडीको परिभाषा फरक थियो अब यसलाई परिवर्तन गर्नुपर्छ मैले भने हो यो क्रमशः परिवर्तन हुने सन्दर्भमै जान्छ र आजको नेपालको कन्ज्युमर कति त आजको फोर व्हिलर चाहिँ कन्ज्युमर कति टू व्हीलर कन्ज्युमर कति होइन टोटल अटोमोबाइलको कन्ज्युमर कति यसमा डिपेन्ड गर्छ नि बिजनेस अब बाँकी र ट्याक्स स्ट्रक्चरको कुरा छ यो त हाम्रो काबुभन्दा बाहिरको कुरा हो किनभने यो नेपाल सरकारले तय गर्ने कुरा हो हामी नेपाल सरकारलाई उपभोक्ताको लागि कम गरिदिनुहोस् हामी भन्न पनि सक्दैनौँ किन उहाँ आजको हाम्रो चाहिँ आय भनेको राजस्व हाम्रो अटोमोबाइल सेक्टरको हो होइन यहाँबाट राजस्व आइसकेपछि सरकारले विकास निर्माणदेखि लिएर अनि सोसियल सेक्युरिटी गएर अन्य ठाउँमा त यही पैसा लिएर जाने हो नि यही रकमलाई अर्को ठाउँमा लिएर इन्भेस्ट गर्ने हो त्यसले गर्दा हामी सरकारलाई चाहिँ हाम्रो अटोमोबाइल क्षेत्रको हामी व्यापारी हौ आम उपभोक्तालाई सहज बनाइदिनको लागि यहाँ घटाइदिनुहोस् भनेर त हामीले त्यो भन्ने अवस्थाको हाम्रो छात्र संगठनको उद्देश्य पनि होइन छँदा पनि छैन यो त के हुन्छ नि सरकारले मेरो कन्ज्युमरलाई यो भन्ने कुरा र जति पनि हाम्रो जस्तो विकासोन्मुख देशहरूको राजस्व आय भनेको त इम्पोर्टमा पनि छ किनभने हाम्रो त एक्सपोर्ट त धेरै कम छ हामी इम्पोर्ट बेस हाम्रो इकोनोमी भएको कारणले हामीले यी सर्टेन सेक्टरहरू र सर्टेन कन्ज्युमरहरू आजको नेपालको सोसियल इन्जिनियरिङमा अटोमोबाइल कन्ज्युमरहरू चाहिँ अलिकति उहाँहरूको क्याटेगोराइज या सेगमेन्टाइज अलिक फरक छ सरकारले पनि त्यही अनुसार नै उहाँहरूले वर्गीकरण गरेर ट्याक्स स्ट्रक्चरहरू त सरकारले लगाउने हो हामीले सरकारलाई त भन्ने मात्रै हो अनुरोध गर्ने हो र भन्सार घटाइदिनुहोस् या बढाइदिनुहोस् भन्ने अवस्थामा हाम्रो छात्रसँग चाहिँ होइन
5: अब अलिकति मैले जोडेँ नेपालमा जसरी यो निजी अथवा सार्वजनिक यातायातहरूको चाहिँ संख्या तीव्र रूपमा वृद्धि भइरहेछ यो सँगसँगै राज्यले पनि बेलैमा सोच्नुपर्ने विषय के छ होइन अब काठमाडौँ उपत्यकाको सन्दर्भमा त अझ बढ़ी छ यसको चाप समग्र देशभरि नै सड़क पूर्वाधार लगायत अरू के विषयहरूमा चाहिँ राज्यले बेलैमा सोचेर यसलाई चाहिँ व्यवस्थित गर्नुपर्छ
4: यस्तो छ अब नेपालको सार्वजनिक यातायातलाई वैज्ञानिकरण गर्नुपर्छ जस्तो मलाई लाग्छ अनि हामीले वैज्ञानिकरण गर्ने सन्दर्भमा सरकारले चाहिँ जति पनि रूट पर्मिटहरू रूटहरू चाहिँ यसलाई क्याटेगोराइज गरेर सर्ट डिस्टेन्स मिड डिस्टेन्स र लङ डिस्टेन्सको आधारमा सवारी साधनहरूको चाहिँ त्यसलाई वर्गीकरण गरेर यति किलोमिटरको सड़कको दूरीमा यात्रा तय गर्दा यो प्रयोग यो प्रकारको र यस्ता किसिमका सार्वजनिक सवारीको साधन प्रयोग गर्ने र मध्यम दूरीकोमा यो प्रयोग गर्ने र लामो दूरीमा यस्ता प्रकारका गर्ने भनेर वर्गीकरणका साथ अगाडि नीति नियम वैज्ञानिक ढंगले हामीले चाहिँ तय गर्यौं भने नीति निर्माण बनायौं गर्यौं भने किन अहिले नयाँ ड्राफ्टहरू पनि अहिले चलिरहेको सन्दर्भमा यो काम सरकारले सायद गरि पनि रहेको छ होइन हाम्रो विश्वस्त सूत्र अनुसार यसरी अगाडि गरेको खण्डमा चाहिँ हामीले नेपालको सार्वजनिक सवारी साधनको जुन अहिले देखिएको केही भनौँ न ग्यापहरूलाई फुलफिल गर्न सक्छौ अनि देखिरहेको दुर्घटना छ यो दुर्घटनालाई पनि न्यूनीकरण गर्न सक्छौ
5: अब अन्त्यमा यो नाडा अटो सो 2026 छौ हामी, यसको समग्र यसबाट आर्थिक रूपमा के गतिविधिहरू भइरहेको छ अहिले र यसको यसबाट के अपेक्षा गर्न सकिन्छ अन्तिममा?
4: यस्तो छ, हामीले अवश्य पनि यहाँले अघि डाटा पेश गर्नुभयो, हाम्रो त अब ठ्याक्कै भन्न आजको अब यो चोटि असोजमा छैन, कार्तिकमा दशैं छ, अबको डेढ महिनामा चाहिँ दशैं आइरहेको छ र नाडाले चाहिँ नेपालको सन्दर्भमा चाडबाड भनौँ न हाम्रो चाहिँ मान चाडहरू दशैं तिहार अनि न्युदया भिन्तुना होइन छठ लगायतका हाम्रा ठूला पर्वहरूको चाहिँ आवागमनलाई स्वागत गर्छ होइन। यस स्वागतका साथमा हाम्रो नेपालीहरूको परम्परा चलन प्रथा संस्कृति नै छ कि दशैंमा तिहारमा छठमा नयाँ गाडी नयाँ साधन होइन नयाँ चाहिँ सामानहरू लिएर आउने त्यो यो एउटा परम्परा हो होइन। यो परम्परालाई चाहिँ र हामी अटोमोबाइल छात्र संगठन या अटोमोबाइल अनि व्यापारीहरूले चाहिँ दशैंको यो भन्नु चाडपर्वको मुखमा हामी झन्नै हाम्रो टोटल सेल्सको 40-50% अझ मैले अलिक बढी भने 30-50% समग्रमा इन्डस्ट्रीकै कुरा गर्ने भने 30-50% को सेल्सको इजाफा यही समयमा हुन्छ, जसले गर्दा नेपालको यो भन्नु चाडबाडको समयमा अर्थतन्त्र चाहिँ एकदमै चलायमान बनाउने काम गर्छ। हामी अब यो अहिलेको नारा सोमै यहाँहरूले हेर्न सक्नु, छात्र संगठन या अटोमोबाइल अनि व्यापारीहरूले चाहिँ दशैंको यो भन्नु चाडपर्वको मुखमा हामी झन्नै हाम्रो टोटल सेल्सको 40-50%

0: आज ब्याङ्कको स्टल राखेन भने मेरो बिजनेस पो कम हुन्छ कि भन्ने अवस्थामा अहिले कमर्सियल ब्याङ्कहरूको एउटा किसिमको माइन्डसेट देखेँ मैले यो बीचमा. यसै गरी इन्सुरेन्स कम्पनीहरू सबैतिर यसको चाहिँ के भन्छ भने चेन इफेक्ट छ, चेन प्रभाव छ. त्यसले गर्दाखेरि नाडाले चाहिँ नेपालको अर्थतन्त्रमा यो चाडबाड उन्मुख समयमा चाहिँ अर्थतन्त्र चाहिँ चलायमान बनाउँछ. यहाँहरूले हेर्नु होला भन्सारको डेटा पनि तपाईँ हेर्नुहोस्, चाडबाडको मुखमा धेरै गाडीहरू हामीले आयात गरेर राख्छौँ, धेरै सामानहरू आयात गरेर राख्छौँ. हामी यो अटोमोबाइल सेक्टर भएकाले हामीले अटोमोबाइलको मात्रै हाम्रो फोकस रहेको हुनाले हामी हेर्छौँ कि यो सेक्टरमा 30-50% सेल्स यही चाडबाडमा आउँछ. त्यसले गर्दा हामी निश्चिन्तका साथ भन्न सक्छौँ कि हामी चाहिँ यो देशको इकोनोमीलाई हामी भाइब्रेन्ट गर्न सक्छौँ.
1: हस्, यहाँलाई समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद.
0: धन्यवाद तपाईँले पनि मलाई मौका प्रदान गर्नुभएकोमा.
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. आज हामी कार्यक्रम बदलिदो नेपालमा पछिल्लो समय अटोमोबाइल क्षेत्रको समग्र अवस्था र विशेष गरी विद्युतीय गाड़ीमा बढ़दै गएको आकर्षणसँगै यसको उपयोगिताबारे कुराकानी गरिरहेका छौं. यसअघि हामीले नाडा अटोमोबाइल एसोसिएशन अफ नेपालका सचिव मेघराज पौड्यालसँगको कुराकानी प्रस्तुत गर्यौं. कार्यक्रमको अर्को खण्डमा विद्युतीय गाड़ीको प्रयोग तथा यसको उपयोगिताबारे केही नागरिकको अनुभव बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
2: एनबीएल अटो लोन
3: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर.
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्.
2: शर्तहरू लागू हुनेछन्.
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क.
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध. महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ. लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0061 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ. प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ.

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा अटोमोबाइल क्षेत्रको तीव्र विकास, आगामी सम्भावना, यसले अर्थतन्त्रमा पुर्याएको योगदान, यसप्रति राज्यको दृष्टिकोण लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। यसअघिको खण्डमा हामीले समग्र अटोमोबाइल क्षेत्रको अवस्था र यसले अर्थतन्त्रमा पुर्याएको योगदान बारे चर्चा गर्यौं। अबको क्रममा सुनौं नाडा अटो सु 2026 भेटिएका विद्युतीय गाड़ी प्रयोग गर्ने तथा गाड़ीको व्यवसाय समेत गर्दै आएका केही नागरिकको भनाई।
2: हेलो सर, नमस्कार। मेरो नाम परशुराम कुमार महतो, म चाहिँ भ्यान सेल्स अफिसर बिरुवान ब्रान्डबाट हो। मान्छे सबभन्दा पहिला मान्छे गाडी किन्छ पैसा कमाउनको लागि सर, चाहे डिजल गाडी होस् या पेसेन्जर गाडी होस् इभी गाडी होस्। यसमा के छ सर कि तपाईँ डिजल गाडी किन्नुहुन्छ अलिक सस्तो पर्छ सुरुमा, तर त्यसमा मेन्टेनेन्स हेर्नुहुन्छ भने सर हाई लुकको मेन्टेनेन्स जान्छ। तपाईँको पर डे सर कति किलोमिटर गाडी चलिरहेको छ, डिजलको भाउ हेर्नु सर 200 रुपियाँ पर लिटर छ। तपाईँ गाडी यो भनेको तपाईँको 8-10 को मात्र एभरेज दिन्छ। दिनमा तपाईँ 100 किलोमिटर उडाउनु भयो भने अब तपाईँ 100 × 200 गर्नु, तपाईँको दिनको 8-10 हजारको फ्युल जान्छ नै जान्छ सर। यो हाम्रो इभी भनेको तपाईँको 7 रुपियाँको चार्जमा पर युनिट 7 रुपियाँ हुन्छ, 100% तपाईँको फुल चार्ज हुन्छ। यो भनेको तपाईँको 300 को एभरेज दिन्छ, 700 को चार्जमा तपाईँ 300 को राउन्ड क्याप्चर दुरु क्याप्चर गर्नुहुन्छ। तर तपाईँ डिफ्रेन्स हेर्नु कतिको बचत भइरहेको छ, कहाँ 8 हजार फ्युलमा कहाँ 700 कतिको डिफ्रेन्स छ, यो तपाईँको बचत भयो। तपाईँको डिजलमा पर 10 हजार किलोमिटरमा सर्भिसिङ हुन्छ सर।

0: त्यसमा तपाईँको 15-20 हजारको खर्च आउँछ सर्भिसिङमा मात्र। यदि केही सामान छुटफुट भयो, वायर गयो, त्यसको छुट्टै आउँछ। मिनिमम 20 हजार मानौँ न, पर 10 हजार किलोमिटरमा 20 हजार पर्छ। यसमा सर्भिसिङ तपाईँको छँदै छैन सर, मात्र तपाईँको हब ग्रिसिङ गराउनुपर्छ। चाकामा कति चारै चाकामा तपाईँको बेरिङ हेर्नुपर्छ, ग्रिसिङ गराउनुपर्छ, त्यसलाई हब ग्रिसिङ भनिन्छ। त्यो तपाईँको बढीभन्दा बढी जान्छ भने 4-5 हजारको जान्छ सर। त्योभन्दा एक्स्ट्रा खर्चै कहीँ छैन सर। मान्छेहरू भन्छ कि यिनी गाडीमा लाइट छैन। म यसलाई क्लियर गर्न चाहन्छु, कति मान्छेहरू हामी मार्केटमा जाँदाखेरि भन्नुहुन्छ कि ब्याट्रीको वारेन्टी धेरै कम छ, डिजलहरूको बढी छ। एउटा यसमा क्लियर केही गर्न चाहन्छु सर कि म डिजल गाडी हामी किन्दाखेरि कम्पनीले वारेन्टी दिन्छ 7 वर्ष या 5 वर्ष, के 8 वर्ष लाग्ने बित्तिकै गाडी खतम भइहाल्छ? हुँदैन नि। सेम टर्म कन्डिसन छ सर, हामी ब्याट्रीको वारेन्टी 8 वर्ष दिन्छौँ, के 9 वर्षमा गाडीको ब्याट्री सिज हुन्छ? तथापि हुँदैन सर। यस के हुन्छ कि यसको अलि तपाईँको एभरेज डाउन भइहाल्छ सर। सुरुमा तपाईँको 300 दिइरहेछ, अनि त्यही 8-10 वर्षपछि तपाईँको ब्याट्रीको आयु कम हुन्छ, तपाईँको 250 होला, 200 होला, फरक यति हो सर।
1: यसमा अब यो विद्युतीय गाडी प्रयोग गर्नेहरूले धेरै समस्या, मुख्य भने यसमा ब्याट्रीमा छ भन्ने छ होइन? त्यसमा ब्याट्रीको अलिकति समस्या, यहाँले त्यो आयुको कुरा गर्नुभयो, किन्दाखेरि पनि अलिकति महँगो भन्ने खालको छ, के लाग्छ?
0: अब यसो सर, यो गाडी तपाईँको भन्ने मेन ब्याट्रीमा चलिरहेको छ सर। गाडीको यत्रो लोड ब्याट्रीको ब्याट्रीमा र एउटा मोटरमा गइरहेको छ। मोटरको काम हो पावर जेनेरेट गर्ने, रनिङ गर्ने। ब्याट्रीको काम हो स्टार्ट गर्ने, प्लस मोटरमा पावर सप्लाई गर्ने, ब्याट्रीको काम हुन्छ सर। तपाईँले यदि यस्तो मतलब 70-80 लाखको गाडी तपाईँ एउटा पर्चेस गर्नुहुन्छ, ब्याट्री हेरी हुँदैन भन्ने मलाई आउँदैन नि सर। तिम्रोले ब्याट्री एक्सपेन्सिभ हुन्छ सर, ब्याट्रीको लाइफ पनि हुन्छ। यो तपाईँ भनेको जुन हाम्रो हाई लेभलको गाडीहरू, पेसेन्जर कारहरू हुन्छ नि, त्यो लेभलको ब्याट्री यसमा हुन्छ सर। त्यो भएर वान टाइम इन्भेस्टमेन्ट भनेको सर यही हो, इभी गाडी हो सर। त्यही भएर प्राइस अलिक एक्सपेन्सिभ पर्छ सर।
1: अनि नेपालका हाम्रा जस्ता अलिकति पहाडी क्षेत्रमा चलाउँदाखेरि यसमा के छ, विद्युतीय गाडी र इन्धन गाडीमा फरक, अलिकति केही समस्या त्यस्तो आउने, अथवा पिकअपकै सन्दर्भमा पनि के छ यसमा विशेषता?
0: सर, यो कुरालाई म तपाईँलाई स्पष्ट रूपमा क्लियर गर्न चाहन्छु कि तपाईँ मतलब इन्धन गाडी लिएर जानुहुन्छ भने सर, उरालो चढाउनमा तपाईँको गियर तलमाथि गर्नुपर्छ सर। त्यसमा पिकअप छुट्छ, तर यसमा के छ सर कि तपाईँको त्यस्तो सिस्टमै छैन सर। तपाईँको कहिले पनि यसमा त गियर छँदै छैन। जति स्पिड तपाईँको आफ्नो कन्ट्रोल छ सर, गियर कुनै छैन, त्योभन्दा बढी फास्ट जान्छ सर कला उरालो उकालोमा सर। यसमा अलिक उरालो उकालोमा यसमा रिजेनेसन स्टार्टिङ पनि हुन्छ, तल गर्नुहुन्छ अटोमेटिक ब्याट्री स्टार्टमा थाल्छ सर, चार्जिङ पर्छ।
1: अब यदि कसैले यो मान्छे प्यासेन्जर अथवा यात्रुहरू बोक्नकै लागि प्रयोगमा ल्याउनु पर्यो यो विद्युतीय गाडी भने, न्यूनतम कति मूल्यसम्मको र अधिकतम कति मूल्यसम्म पर्न जान्छ?
0: यस्तो छ सर,
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust.
3: BBC News. Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust.
3: BBC News. Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: मतलब नेपालमा धेरै किसिमको चाइनाबाट ब्याट्री आइरहेको छ, केटल ब्याट्री छ, बिवाइडी ब्याट्री छ, लिथियम ब्याट्री छ, कुन गाडीमा कुन ब्याट्री छ सर त्यो यसपट्टि हेर्नुहोस्, कतिको मोटर छ, कुन कम्पनीको मोटर लागेको छ, त्यो एकचोटि हेरेर मात्र किन्ने सर।
1: म चाहिँ शेखर गजरेल, मान्छे चढ्ने खालको बस देखियो होइन, यसको अलिकति विशेषताबाट सुरु गरौँ, यसको आगमनबाट सुरु गरौँ सबभन्दा।
5: यो चाहिँ हाम्रो हाइगरको भी सिरिजमा पर्ने गाडी हो। भी सिरिजमा चाहिँ लगभग 5 वटा गाडीहरू हुन्छ, भी 8.5, 10, 12, 14 र 18 गरेर। अब नेपालमा चाहिँ हजुरको 8.5, 10 र 12 मात्रै आउँछ, त्यो चाहिँ मिटर पनि हो कि। अब 14 मिटर र 18 मिटर अलि यहाँ सम्भव छैन। अब यो गाडी चाहिँ अहिले हाम्रो नाडामा राखिसकेको गाडी हो। यसमा चाहिँ हामीले 216 किलोवाटको ब्याट्री हालेर ल्याएको छौँ। यसमा ब्याट्रीको कस्टमाइजेसन अप्सन पनि छैन चाहिँ, तर अब यो 216 किलोवाटको ब्याट्री हालेर चाहिँ हामीलाई प्र्याक्टिकल रेन्ज चाहिँ हजुरको, यदि हामीले 20% चाहिँ ब्याकअप राखेर 80% चार्ज मात्रै युज गरेर युज गर्ने हो भने पनि तपाईँको फुल लोडमा 250 किलोमिटर चाहिँ कुद्छ यो। त्यति चाहिँ यसको रेन्ज छ अहिले हामीले प्र्याक्टिकल रेन्ज। हामी तपाईँलाई यो गाडी लिएर 2500 किलोमिटर पूर्वको कुदाएर ल्याइसक्यो, त्यो अनुसार चाहिँ यसमा धेरै फिचर्सहरू पनि छन्। अब यसमा फ्रिजदेखि लिएर हजुरको सिट, जस्तै पछाडि फोल्डिङ त हुने नै भइहाल्यो, यसको चाहिँ साइड फोल्डिङ पनि हुन्छ क्या, त्यो चाहिँ एकदमै न्यू फिचर छ क्या नेपालमा चाहिँ। त्यो नेपालमा मलाई लाग्छ कुनै पनि गाडीमा छैन त्यो फिचर्स।
1: साइट फोल्डिङको फाइदा चाहिँ कस्तो हो?
5: साइट फोल्डिङमा जस्तै अब यदि कोही मोटो मोटो मान्छे बस्यो अथवा अब लेडिज जेन्ट्स बस्नु पऱ्यो अलिक नचिनेको होइन रेन्डम मान्छेहरू भए उनीहरू जस्तै अब लेडिज अथवा जेन्ट्सलाई नै अनकम्फर्टेबल फिल हुन्छ भने यहाँ ग्याप भयो कि बिचमा त्यो चाहिँ एकदमै नयाँ किसिम छ क्या नेपालको लागि. यसमा विभिन्न अरू हजुरको जस्तै लुकिङ ग्लास यो वाला लुकिङ ग्लासले हजुरको यो गाडीको एभ्री पार्ट भिजिबल छ कि जस्तै हाम्रो यो ब्लाइन्ड स्पटहरू छ नि गाडीमा यो एरिया त अरू गाडी नेपालमा डिजल गाडीमा देखिँदैन कि यो स्पटहरू तर हाम्रो यो ऐनाले सबै देखिन्छ होइन. त्यस्तै यसको एसीको फिचर छ अटोमेटिक एसीहरू छ यहाँभित्रको टेम्परेचरहरू आफै एसी सेट हुन्छ त्यसमा विधिवत धेरै कुराहरू छन् कि.
1: अब अलिकति यो ब्याट्रीकै कुरा गरौँ. यो विद्युतीय गाडीमा सबैभन्दा महत्त्वपूर्ण भनेको ब्याट्री हो. ब्याट्रीको आयुको कुरा पनि गरिन्छ. यो ब्याट्री फुल चार्ज हुन कति समय लाग्छ?
5: यो चाहिँ हजुरको कति किलोवाटको चार्जरले गर्ने भन्ने कुरा पनि फरक पर्छ. जस्तै अब हामी चाहिँ जस्तै तपाईँको गाडी कुनै ट्रिप कम्प्लिट गरेर बेलुका बसेको छ भने चाहिँ हजुरले 60 किलोवाट 40 80 किलोवाटले गरे नि फरक चाहिँ परेन. टाइम दुई तिन घन्टा हामीसँग टाइम इनफ हुन्छ र तर हामी यदि अन द वे बाटोमा प्यासेन्जर बोकेर हिँडिराखेको बेला चाहिँ रिफ्युल गर्न पर्यो भने चाहिँ मिनिमम 120 किलोवाटले चाहिँ गर्नुपर्छ भन्ने छ. त्यो भयो भने चाहिँ हजुरको 120 किलोवाटले अन द वे गऱ्यो भने चाहिँ हामीले खाना खाने टाइममा अथवा खाजा खाने टाइममा जुन हामीलाई आधी घन्टा 15 मिनटको ब्रेक हुन्छ त्यसमा यसले इनफ रिफ्युल गर्छ कि. अब एउटा प्र्याक्टिकल इक्जाम्पल सुनाउनु पर्दाखेरि हजुरलाई हामी यहाँदेखि बिरगन जाँदाखेरि काठमाडौँदेखि निस्केको हेटोडामा हाम्रो 42% चार्ज थियो. 42% चार्जबाट हामीलाई 98 पुर्याउनलाई त्यही 35 मिनट जति मात्रै लागेको थियो कि. यो चाहिँ एकदम चार्जर अनुसार पनि हुन्छ. कुनै कुनै चार्जर 180 नै किलोवाट भए पनि कुनै कुनै अलिकति बढी टाइम लगाउँछ 10-15 मिनटको. 10-15 मिनटमा चाहिँ त्यो फरक पर्छ तर नर्मल्ली त्यही नै हो भनौँ न.
1: अनि यसको अलिकति मूल्यको हिसाबमा कति छ यसको?
5: हजुर मूल्य चाहिँ अब यसको अरू गाडीभन्दा अलिकति माथि नै छ. अब अहिले यसलाई हामीले नाडामा लन्चिङ प्राइस यसको 1,74,90,000 राखेका छौँ. अब अहिले नाडामै कोही बुकिङ गर्न आउनुहुन्छ भने चाहिँ उहाँहरूलाई हामीले 5,00,000 छुटसम्म राखेका छ. पुरोमा चाहिँ काहीँ समस्या छैन चार्जरमा. अब उहाँहरूले चार दिन स्टेसन पाउँदाखेरि चाहिँ अलिकति साना गाडीकोलाई फोकस भएर बनाउनु भएको रहेछ र अलिकति त्यो काहीँ तारै मुनि भएको अलिकति तार उचालेर छिराउनु पर्ने काहीँ हाइट अलिक मुनि हुने अलिकति त्यो कष्टकर चाहिँ पायौँ. तर अब हामीले ट्रायलमा गाडी लगिसकेपछि सबैजनाहरू त्यो बस ट्रक टिपरको लागि पनि फेभरेबल हुने भनेर उहाँहरू एडजस्ट गर्न रेडी हुनुहुन्छ सबैजना. चार्जिङको त्यति समस्या छैन. लगभग अब अरू एक दुई महिनामा हामी यो इलेक्ट्रिक भेहिकल चार्जिङ एसोसिएसनसँग कुरा बुझ्दाखेरि उहाँहरूले भन्नुभयो दुई महिनाभित्रमा 180 अथवा 240 किलोको चार्जरहरू मेन हाइवेमा अरू 30-35 थपिँदैछन्. त्यो भइसक्यो चार्जिङ फेसिलिटीमा समस्या भएन. अब यसको सर्भिस सेन्टरमा पनि एक्सपान्ड भइरह त्यो भइसकेपछि पहाडी बाटोमा पनि त्यति समस्या चाहिँ हुँदैन. तर अब पहाडीको मतलब यो होइन कि अब म एकैचोटि सलुखुम्बु लान्छु शङ्करसभा लान्छु भन्ने केसमा चाहिँ अलिकति हामीले तत्काल नहोला आउने एक वर्ष चाहिँ लाग्ला. तर मेन हाइवे हाम्रो मेन हाइवे मेजर हाइवे काठमाडौँ पोखरा काठमाडौँ चितवन अथवा तराईतिरको सबै रुटको लागि चाहिँ यो बस एकदमै फिजिबल छ मजाले नै चल्छ भन्ने चाहिँ हामीले भेट्यौँ यो ट्रायलमा.
1: कोही व्यावसायिक रूपमा बस किनेरै त्यो सुरु गर्न खोज्छ भने त्यो इन्धन र यसमा विद्युतीयमा कति फरक पर्छ उहाँलाई चाहिँ आर्थिक रूपमा कति फाइदा हुन्छ लाभदायक मानिन्छ?
5: आर्थिक रूपमा अब एउटा हामीले ट्याक्कै निकालेको डेटा चाहिँ कस्तो छ भन्दाखेरि 1,00,000 किलोमिटर गाडी चल्दाखेरि झन्डै डिजेल गाडी चलाउने भन्दा इभीमा चलायो भने 1 करोड जति चाहिँ बच्ने रहेछ. 1 करोड 1,00,000 किलोमिटर चलाउँदा जबकि यो गाडीको वारेन्टी भनेको 10 वर्ष 10,00,000 किलोमिटर हो क्या. अब उसले 1,00,000 मा 1 करोड बचायो भने त 10,00,000 मा त 10 करोड बचायो. त्यो त उसले सेभिङ मात्रै भयो कमाएको इन्कम त छुट्टै छ. त्यो हेर्दाखेरि एकदमै कस्ट चाहिँ कम छ. सुरुमा अलिकति लगानी बढी पर्यो भने कस्ट चाहिँ धेरै नै बस्नेवाला छ किनकि हाम्रो डिजल गाडीको हरेक टिप कम्प्लिट गरिसकेपछि 2-3 हजार त उनीहरूको के मेन्टेनेन्स नै खर्च हुन्छ. हाम्रो त्यो समस्या भएन. हाम्रो फेर्ने केही पनि हुँदैन. दुई महिनामा गाडी छिर्ने हो त्यही 15-20 हजारको खर्च आउने हो. त्यति नै हो उहाँहरूलाई धेरै सजिलो छ. सजिलो चाहिँ
1: अब तपाईँले अन्त्यमा मैले यो उपभोक्ता अथवा ग्राहकहरूलाई यहाँ आउनेहरूलाई यो बस खरिद गर्नु कसैले चाहन्छ भने अथवा विद्युतीय गाडीकै सन्दर्भमा पनि उहाँहरूले चाहिँ के चासो राख्नुहुन्छ भने यो खरिद गर्नुभन्दा पहिले के विषयहरूमा बुझ्नुपर्ने देखिन्छ विद्युतीय गाडीको सन्दर्भमा?
5: अब यो चाहिँ खासमा त्यो व्यवसायीले आफू कुन रूटमा हाल्ने हो कुन एप्लिकेसनमा चलाउने हो जस्तै रुटमा चलाउने हो कि टुर एन्ड ट्राभलमा चलाउने हो कि अथवा होटल सटल उसले आफ्नो एप्लिकेसन एरिया पहिला डिफाइन गर्नु पर्यो. त्यस पछाडि यदि रुटमा हो भने त्यही अनुसारको उसको अब हुन्छ ब्याङ्किङ प्रोसेसदेखि लिएर डिस्काउन्ट कति लिने त्यो समिति अथवा त्यो रुटमा अब आफ्नै पाली दर्ता गरेर चलाउने अथवा त्यहीँ भएको समितिमा चलाउने त्यो धेरै कुराहरू हुन्छन्.
6: सोनिया शाही. पहिला इनिसियली के थियो भने इलेक्ट्रिक गाडी एकदम निश मार्केटलाई फोकस थियो क्या. निश कस्टमरले मात्र अफोर्ड गर्न सक्थ्यो र निश कस्टमरको मात्रै चोइस थियो प्रिफरेन्स. अब हालको समयमा हजुर हेर्नुहुन्छ भने इलेक्ट्रिसिटीको इलेक्ट्रिक इभी भेहिकलको लाइनअप एकदम धेरै बढेको छ. प्लस कस्टमरको चोइस पनि हजुरले जहाँ पनि पाउनुहुन्छ त्यो सानो गाडीदेखि ठुलोसम्म हजुर सबै इलेक्ट्रिकको चोइस पाउनुहुन्छ डिफ्रेन्ट डिफ्रेन्ट होइन. अनि त्यस्तै कुरा गर्नुपर्दा कस्ट इफेक्टिभ पनि हुन कस्ट इफेक्टिभ पनि छ हजुर. अपरेटिङ कस्ट सजिलो सस्तो पर्यो प्लस डेली कम्युटको लागि इज भेरी कन्भिनियन्ट. त्यसको कारणले अहिलेको समयमा आई थिङ्क 80% चाहिँ मार्केट अब इभीले नै कभर गरिसकेको छ. सो राम्रै हुन्छ.
1: आर्थिक रूपमा इकोनोमिक हिसाबले चाहिँ कति फाइदा छ के कुरामा चाहिँ सहज हुन्छ जस्तो लाग्छ अर्को पेट्रोल डिजल हालिराख्नु र त्यो चार्ज गरेर चढ्दाखेरि
6: चार्जमा हजुरको अपरेटिङ कस्ट धेरै मिनिमल आउँछ पेट्रोल डिजल भन्दा पनि. अनि त्यो बाहेक अब गभर्मेन्ट मिलले पनि अलिकति सब्सिडी त छैछ इट्सेल्फ गाडीमा. उसको रोड ट्याक्सकै कुरा गर्नुभन्दा अर्को ग्यासोलिन भन्दा पनि यसको अलिक कमै छ. सो त्यही नै हो बेटरै भन्छु.
7: नमस्ते म सुमन तान्वाकार. विद्युतीय गाडीको अहिलेको अवस्था एकदमै राम्रो छ किनभने विद्युतीय गाडीले चाहिँ तपाईँको अहिले डेली बेसिस रनिङ कस्टलाई चाहिँ कम गरेको छ कि इन्धनको अहिले अहिले वर्ल्ड वार पनि भइरहेको छ अहिले पनि सकिएको छैन त्यो हिसाबले चाहिँ इन्धनको जुन आपूर्ति हाम्रो अझै पनि कम भइरहेछ. लाइन बस्नुपर्ने पेट्रोलमा पेट्रोल लागि हाकार मचिने घरमा गाडी ठम्काउनु पनि त्यो हिसाबले चाहिँ विद्युतीय गाडी एक हिसाबले चाहिँ त्यसको हाम्रो अल्टरनेटिभ अप्सन पनि भइहाल्यो. प्लस तपाईँले पेट्रोल गाडीमा तपाईँले एक लिटर पेट्रोल चलाउँदाखेरि 15 किलोमिटर सपोज या 20 किलोमिटर या 10-20 को बीचमा हामीले पेट्रोलको एउटा एभरेज दिन्छ. तर तपाईँको विद्युतीय गाडीमा भनेको तपाईँको 1-2 युनिटको चार्जले चाहिँ तपाईँको 10-20 किलोमिटर जान्छ. भनेपछि 1 युनिट 2 युनिटको तपाईँको जुन मिटरको कस्ट भनेको हामीले नर्मल्ली पनि हामीले पे गर्दाखेरि गभर्मेन्टको अनुसारले त 7 रुपियाँ 10 रुपियाँको हिसाबले हुन्छ. हामीले रेन्टलमा राख्दाखेरि 15 रुपियाँ 30 रुपियाँले हामीले एउटा 20 किलोमिटर डिस्टेन्स कभर गर्ने चाहिँ विद्युतीय गाडीमा चाहिँ 400-500 रुपियाँ पर्यो. त्यो एउटा पनि अहिलेको डेली लाइफमा अफिसहरू आउट जाउट पनि म आफैले पनि एउटा चलाइरहेको छु. मैले अब स्कुटर गाडी पहिला चलाउँदाखेरि एक्चुअल आइस इन्जिनबाट मैले इभीमा स्विच गर्दाखेरि मेरो कस्ट कटिङ चाहिँ मैले एकदम फिल गरिरहेको छु कि त्यो चाहिँ तपाईँको अब पर डे नै मलाई यति कम भएको छ भने एनुअलमा हिसाब गर्ने अझ धेरै कम छ. प्लस इन्भाइरोमेन्ट फ्रेन्डली पनि भयो विद्युतबाट केही तपाईँको पोल्युसनहरू जस्तो तपाईँले हाम्रो आइस इन्जिनमा त्यो हरिस्टिक तास्नलाई यातायातमा जानुपर्छ त्यसको पोल्युसन के छ कसो छ मापदण्ड गराएको विद्युतीयमा पर्दैन. कति मान्छे विद्युतीय गाडी चल्नेले पनि सोचिरहेको छ त्यो हरिस्टिक तास्नु पर्दैन नि त्यो तास्नै पर्दैन कि त्यो नै चाहिँ स्मोक डेस्ट गाडी भयो नि त त्यही भएर.
1: चार्जिङको कुरा पनि छ होइन यहाँले आफै अनुभवमा के छ ब्याट्री बाहिर हल्ला भयो जस्तो त्यस्तो खालको हो कि अथवा त्यो बिस्तारै परिष्कृत भएर आउँदैछ.
7: होइन ब्याट्रीको चाहिँ पहिला सुरुमा तपाईँलाई एकदम सिम्पल लेमेन भाषाले म बुझाउँछु. ब्याट्री जस्तो गाडीको ब्याट्री त महँगै हुन्छ. नर्मल पनि सानो गाडीमा पनि तपाईँलाई 8-10 लाखको कस्ट पर्छ. ठुलो गाडीमा 15-20 लाखको कस्ट परिहाल्छ. मैले फोटोनमा पनि काम गरेर आएको भएर मलाई ठुलो गाडीको पनि अनुभव छ. त्यसको चाहिँ लगभग स्टार्टिङमा 25-30 लाखसम्म पनि पर्यो त्यो स्टार्टिङमा. अहिले चाहिँ घटेर 18 लाख भएछ. हाम्रो सानो गाडीमा 8-10 लाखको हिसाब हुन्छ. अब ब्याट्रीमा तपाईँले पहिला सुरु बुझ्नैपर्ने कुरा भने चाहिँ दुईवटा कुरा हुन्छ. ब्याट्री मेरो कहिले पनि कन्ज्युमरले तिरेर किनेर राख्ने होइन. किनभने चाहिँ एउटा चाहिँ वारेन्टी दिन्छ. 8 वर्ष वारेन्टी भनेको तपाईँको म्याक्सिमम हुन्छ. मान्छेले गाडी चलाउनेले प्रायः 5-6 वर्षमै चेन्ज गरेर हुन्छ. 8 वर्षमा तपाईँले एकचोटि चेन्ज गर्ने हो. अनि प्लस तपाईँले इन्सुरेन्स हुन्छ. फुल इन्सुरेन्स अटो प्लस इन्सुरेन्स सबै इन्सुरेन्स छ अहिले हाम्रोमा होइन. त्यो इन्सुरेन्सले पनि तपाईँलाई कभर गर्छ. भनेपछि कोही कस्टमरले मैले इलेक्ट्रिक गाडी चलाएर ब्याट्री बिग्रियो भने के गर्ने भनेर चाहिँ तिनीहरूलाई केही डाउट नै छैन. त्यसलाई भिडा मान्छेले त्यो छ कि इन्सुरेन्सले त्यो चाहिँ कि चाइनिजहरूले त्यो छ कि यो भिडाको बिचमा चाहिँ तपाईँले पाउनु नै हुन्छ. किनभने आफ्टर तपाईँले लोन लिएर गाडी चलाएको 5 वर्ष या 7 वर्षसम्म हामीले लोन लिँदाखेरि फुल इन्सुरेन्स कम्पलसरी हुन्छ. अनि म कस्टमरलाई के रिकमेन्ड गर्छु भने आफ्टर आफ्नो लोन सकिएपछि पनि इभीमा चाहिँ कम्पलसरी फुल इन्सुरेन्स गर्नुपर्छ. किनभने अरू हाम्रो आइस इन्जिनमा जस्तो सानो किन भन्दा पनि इभीको ठुलो ब्याट्रीको इम्प्याक्ट पऱ्यो भने चाहिँ त्यो इन्सुरेन्सले कभर गर्ने हिसाबले त्यो एउटा भयो.
1: अब अलिकति मूल्यको सन्दर्भमा महँगो छ भनिन्छ विद्युतीय गाडीहरू होइन. तपाईँलाई के लाग्छ?
7: होइन पहिला सुरु तपाईँको प्रश्न नै मिलेन, गलत भयो. महँगो छैन, सस्तो छ. किनभने तपाईँले अहिले अल्टोको प्राइस थाहा छ 28 लाख छ अल्टोको प्राइस. अल्टो भनेको तपाईँलाई मारुति अल्टो. म सुजुकीमा पनि काम गरिरहेको भए मैले त्यहाँ कुनै अनुभव छैन. अल्टो व्यागनारहरू तपाईँको जुन आइस इन्जिनको बेस्ट भेरियन्ट छ त्यो नै 28 लाख. अहिले तपाईँले हेर्नुहुन्छ भने हाम्रो फुल टप अप्सन नै 23 लाखमा पाइराख्नु भएको छ. अर्को हेर्नुहोस् आरफक्स भनेको 25 लाखमा आएको छ. अहिले नामी भिभो सबैको प्राइस त कम छ नि. तपाईँले आइस इन्जिनसँग कुन चाहिँ ब्रेजासँग कम्पेयर गर्नुहुन्छ भने तपाईँको ब्रेजा पनि तपाईँको कति 48 लाखको पर्छ 50 लाखको पर्छ. तर तपाईँले इलेक्ट्रिक गाडीमा फुल अप्सन भएको सानो गाडी ह्याचब्याकदेखि लिएर एसयुभीदेखि लिएर सेडानदेखि लिएर सस्तोमा आइरहेको छ. त्यो त अहिले मैले भन्ने तपाईँले पनि आफूले अनुभव गर्नुहोस् गाडीमा बस्दाखेरि. इलेक्ट्रिक गाडीको चाहिँ झन् सस्तो हो, प्राइस वाइज सस्तो हो. किनभने अब तपाईँले आइस इन्जिन गाडीमा चाहिँ तपाईँले एउटा जुन 32 लाखको गाडी या 30 लाखको गाडीमा केही पनि फङ्सन हुँदैन.
8: अल्टोमै भन्यो भने तपाईँले अल्टो नै अहिले के टिन भनेर आएको छ होला, तर सर्को नै 28 लाख पर्छ, स्विफ्टको नै तपाईँको 45 लाख पर्छ। अब त्यो 45 लाखको गाडीमा भन्दा पनि तपाईँले हाम्रो 30 लाखको गाडीमा हेर्ने चाहिँ चारैवटा विन्डोज, रिमोट कन्ट्रोल विन्डोज छ, एसीहरू छ, होइन रिभर्स क्यामराहरू छ। तपाईँले ब्रिजाको टप अप्सन लिएन भने रिभर्स क्यामरै हुँदैन। अहिले त झन् तपाईँको अरू गाडीमा त 360 क्यामरा पनि हुन्छ, हाम्रोमा यहाँ 360 क्यामराहरू हुन्छ।
9: समग्रमा हामी विद्युतीय गाडी सस्तो पनि भनौँ, अरू हिसाबले पनि
8: तपाईँको डेली रनिङ डेजमा पनि सस्तो भयो, तपाईँलाई डेली लाइफको लागि रनिङ कस्ट पनि सस्तो, इनिसियल पर्चेस गरेर पनि सस्तो।
9: अब नेपालको अलिकति यो सड़क संरचना हेर्दाखेरि विद्युतीय गाडीलाई अलिकति चुनौती छ भनिन्छ, यसमा सरकारी निकायहरूको पनि ध्यान जान आवश्यक छ कि अथवा आयात निर्यातकै सन्दर्भमा, तपाईँ एउटा उपभोक्ता भयो सँगै व्यवसाय पनि हो, सड़कको कुरा के छ, सड़कमा कति
8: होइन सड़कको कुरामा पनि अहिले तपाईँको इभीमा पनि अब गाडी अनुसार हुन्छ। तपाईँले ह्याचब्यागलाई एकदम रफ रोडमा चलाइने त तपाईँको आइस इन्जिन चलायो भने केही समस्या, तपाईँले डिजेल गाडी चलायो भने केही समस्या हो। एसयुभी चलाइने इभी चलाउनुहोस्, तपाईँले डिजेल चलाउनुहोस् या आइस इन्जिन जुन चलायो पनि तपाईँको सेम हो। सड़कको लागि त ग्राउन्डलेसले म्याटर गर्छ नि, तपाईँले कुन चाहिँ गाडी चलाउनुहुन्छ। तपाईँ अपर मुस्ताङ जानुहुन्छ भने तपाईँले त अभियसली तपाईँले अरू गाडी पनि त अपर मुस्ताङ चढेन नि त। अपर मुस्ताङ जानलाई त जिम्मी जिल्ली जिप थार जस्तै लिनु पऱ्यो, हाम्रो पनि त्यसमा अपर मुस्ताङ जाने स्काईवेल जिल्लीहरू त्यो गाडी लिनु पर्यो। त्यही भएर नेपालको टेरिटोरी अनुसारको ठाउँ अनुसारको चलाउने ठाउँ अनुसारको इभीमा पनि धेरै अप्सन छ, सेडान छ, ह्याचब्याक छ, एसयुभी छ, जुन ठाउँमा जुन गुराउनुहुन्छ त्यसको लागि के चोइसको गाडी लिनुभयो त्यसमै प्रब्लम गर्ने।
9: सामान्य मान्छेले अब आएर विद्युतीय गाडी खरिद गर्छु भन्दाखेरि उहाँलाई न्यूनतम कति मूल्य पर्छ, त्यसको प्रक्रिया के छ, अहिले नाडामा विशेष छुट पनि होला?
8: अब न्यूनतम मूल्य चाहिँ सबभन्दा न्यूनतम मूल्य त हामीले नै दिइरहेछौँ यहाँ, होइन अब जस्तै यो स्टार्टिङ प्राइस नै हाम्रो 23.99 छ। हामीले यसलाई नाडाको अफरमा भनेर एउटा अटो प्लस इन्सुरेन्स र प्लस अर्को एडिसनल 1 लाख रुपियाँ बेनिफिट दिएर 23 लाखमा जुन छ, 23 लाखमा जस्तो तपाईँलाई रियल व्हील ड्राइभ हो, यो पछाडिको पाङ्ग्रोमा पावर हुने जुन तपाईँलाई आरो कालो अफ रोडमा जानुपर्ने पनि सक्छ, ग्राउन्ड क्लियरेन्स 190 mm तपाईँले जुन भन्ने अफ रोडको लागि पनि यो बेस्ट छ। तर यो सिटी कार भएर चाहिँ हामीले पुरै अफ रोडलाई रिकमेन्ड गरेनौँ। अब गभर्मेन्टले चाहिँ अब भालिङ सरकारले अहिले पनि भनेको छ ट्रान्सफर्मरहरू ठाउँ ठाउँमा राख्नुपर्छ भने चाहिँ अहिले तपाईँले वालिङ स्याङ्जा भएर म अस्ति यो गाडी लिएर जाँदाखेरि 15 मिनटको डिस्टेन्समा मैले चार्जिङ पाइरहेको छु भनेपछि चार्जिङको समस्या पनि लगभग तपाईँलाई 60% जति सल्भ नै भइसक्यो ठाउँ ठाउँमा छ। अर्को प्लस तपाईँले यो लिँदाखेरि गभर्मेन्टले अहिले इभीको लागि भनेर पहिला पनि थियो, अहिले पनि अलिक सहज तरिकाले तपाईँको फाइनेन्सिङ गर्छ। अहिले त झन् तपाईँले हेर्नुहोस् आजको दिनमा नेभिल बैङ्कको, हिजो हामीलाई एनआइएमबी बैङ्कको आइरहेछ, ग्लोबल सिटिजन सबैले 5.1, 5.12, 5.3 पहिलाको 3 वर्षको नाडामा हाम्रो 12, 10, 9 आएको थियो, अहिले त तपाईँको 5 आइसक्यो। भनेपछि तपाईँलाई लोन लिन पनि सहज छ, गाडी आफैमा पनि कोलेक्टर हुन्छ अनि प्लस लोन पनि तपाईँलाई सहज रूपमा लिन्छ। डाउन पेमेन्ट पनि तपाईँले भने स्टार्टिङ प्राइस नै 23 लाख भएपछि डाउन पेमेन्ट त जम्मा तपाईँले 9 लाख तिरे पनि तपाईँले गाडी आउने भयो, होइन 9 लाखमा तपाईँले गाडी छ। अहिले बाइकहरू नै तपाईँको 5-6 लाख, 7 लाख हुन्छ कि, मैले त बाइक चलाउने मान्छेहरूलाई पनि गाडीमा स्विच हुनु नै रिकमेन्ड गर्छु, किनभने बाइकमा तपाईँले फुल क्यास तिरेर बाइक चलाउनुहुन्छ, त्यो फुल क्यास हामीलाई दिन्छ। डाउन पेमेन्ट आइसकेपछि तपाईँले बैङ्कको इएमआई हुने त 15,000-20,000 त तिर्न सकिहाल्छ नि, किनभने तपाईँको 15,000-20,000 तपाईँले मेरो क्यालकुलेसन हेर्नु, त्यो 15,000-20,000 त्यो बाइकमा बुलेट बाइकमा या तपाईँले पेट्रोलमा त्यो न बेसी खर्च भइरहेको हुन्छ कि।
10: हजुर नमस्कार, म चाहिँ किरण पौडेल, कुनै कम्पनीको कस्तो रहेछ गाडी भनेर रिभ्यू लिन आएको। फ्युचरमा चाहिँ तपाईँको डिजिटल महँगो हुँदै गएको कारणले गर्दाखेरि इभी गाडी चल्ने एकदमै राम्रो हाम्रो पर्खाइ पनि छ, अनि इभी एकदम सजिलो पनि लामो दूरी पनि तय गर्छ। इभीमा चाहिँ हजुरको डिजेल भन्दा हामीले सकेसम्म सस्तो नै राख्छ होला भन्ने आशा गर्छौँ।
11: विद्युतीय गाडीबारे नागरिकको अनुभवसँगै आजको लागि कार्यक्रम बदलिँदो नेपालको समय सकिएको छ। अर्को हप्ता अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउने नै छौ। आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु। नमस्कार।

0: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-72-540-89।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय निमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढ़ीका कारण 162 जनाको ज्यान गएको पुष्टि। खोज तथा उद्धारको काम चल्दै समस्या परेमा सम्पर्क गर्न आग्रह। भोटे कोशी बाढ़ी पीड़ितको उद्धार र राहतमा देश विदेशबाट सहयोग। उद्धार र राहतका लागि सेतु ऱ्यापिड सञ्चालन। हिम पहिरोको कारण रसुवामा बाढ़ी आएको हुन सक्ने आशंका। थप ठूलो बाढ़ी आउने सम्भावना नभएको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई। बाल बालिकालाई हानि पुर्याएको आरोपमा मेटाले 18 अर्ब डलर तिर्ने। बाल बालिकाका लागि सामाजिक सञ्जालमा नयाँ मापदण्ड लागू गरिँदै। र टप एन T20 श्रृंखलामा नेपालीले आज हैदराबाद किंग्समेन एकाडेमीसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण अहिलेसम्म 162 जनाको ज्यान गएको पुष्टि भएको छ। प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 2, नुवाकोटमा 12, धादिङमा 27, चितवनमा 64, गोर्खामा 20, तनहुमा 9 र नवलपरासीमा 28 जनाको शव फेला परेको छ। बाढ़ीका कारण विभिन्न अस्पतालमा 41 जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। बाढ़ीका कारण झण्डै 1000 जना सम्पर्कविहीन छन्। बाढ़ीमा सेनाका 44, नेपाल प्रहरीका 28 र सशस्त्र प्रहरीका 13 कर्मचारी सम्पर्कविहीन रहेका प्रधानमन्त्री कार्यालयले जनाएको छ। यस्तै विभिन्न जलविद्युत आयोजनाका 106 कर्मचारी, भन्सार र अध्यागमन कार्यालयका 19 कर्मचारी तथा स्वदेशी तथा विदेशी पर्यटक गरी 484 जना सम्पर्कविहीन छन्। व्यक्तिगत रूपमा गोसाईकुण्ड तथा रसुवा र नुवाकोट क्षेत्र घुम्न गएकाहरू पनि सम्पर्कविहीन छन्। रसुवा र नुवाकोटका स्थानीय बासिन्दा, गाड़ीका चालक, सहचालक, यात्रु तथा व्यापारी, निजी कम्पनीका कर्मचारीहरू पनि सम्पर्कमा छैनन्। टेलिफोन सेवा अवरूद्ध भएकाले पनि धेरैजनाको अवस्था थाहा हुन सकेको छैन। परिवार र आफन्त साथीभाइहरूले सम्पर्कविहीन भएका आफ्ना मान्छेको खोजी गरिदिन आग्रह गरेका छन्। रसुवाको बाढ़ी प्रभावित क्षेत्रमा आज बिहानैदेखि खोज तथा उद्धारको काम शुरू भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा फँसेका घाइते र तत्काल उद्धार आवश्यक पर्ने नागरिकलाई प्राथमिकताका आधारमा सुरक्षित ठाउँमा ल्याउने काम शुरू भएको छ। हिजो 100 भन्दा धेरैलाई उद्धार गरिएको थियो। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार उद्धार गरिएका घाइतेलाई शुरूमा रसुवाको धुन्चे र नुवाकोटको विदुरमा रहेको नेपाली सेनाको ब्यारेकमा स्थापना गरिएका क्याम्पमा उपचारको व्यवस्था मिलाइनेछ। गम्भीर प्रकृतिका घाइतेहरूलाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याएर थप उपचार गर्ने तयारी भइरहेको छ। प्रभावित क्षेत्रमा रहेका नागरिकलाई आफू वा आफ्ना आफन्त जोखिममा परेको अवस्थामा नजिकको प्रहरी कार्यालय वा स्थानीय प्रशासनलाई तत्काल खबर गर्न गृह प्रवक्ता काफ्लेले आग्रह गर्नुभयो। उज्यालोसँगको कुराकानीमा वहाँले उद्धारका लागि सरकारी संयन्त्र सक्रिय रहेको भन्दै प्रभावित नागरिकलाई नआत्तिन र उपलब्ध सुरक्षा संयन्त्रसँग समन्वय गर्न आग्रह गर्नु भएको छ। समस्या परेका वा जोखिममा रहेका नागरिकलाई तत्काल नजिकको प्रहरी कार्यालय, पालिका वा प्रशासनलाई जानकारी गराउन उहाँको आग्रह छ। बाढ़ी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण र अवरूद्ध सड़क पुनसंचालनको काम तीव्र बनाउन सरकारले एकीकृत डिजिटल प्रणाली सेतु ऱ्यापिड संचालनमा ल्याएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सड़क विभागको संयुक्त पहलमा यो पोर्टल तथा मोबाइल एप तयार पारिएको छ। यो प्रणालीले उद्धारकर्मी, कमाण्ड सेन्टर तथा मैदानमा खटिएका गाड़ी र अपरेटरहरूलाई एउटै लाइभ नक्सामा जोड्ने वेबसाइटमा उल्लेख छ। सेतु ऱ्यापिड प्रणालीमा उद्धार राहत सामग्रीको माग गर्ने सुविधा छ। प्रणालीमा आएका यस्ता माग सिधै केन्द्रीय तथा प्रादेशिक कमाण्ड सेन्टरको स्क्रीनमा पुग्ने र यसको आधारमा नजिकै रहेका हेभी इक्विपमेन्ट वा एम्बुलेन्सलाई तत्काल घटनास्थलतर्फ तैनाथ गराउन सकिने सरकारले जनाएको छ। यस्तै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि देश विदेशबाट सहयोग जुट्न थालेको छ। सरकारले प्रभावित क्षेत्रलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै उद्धार, राहत र पुनस्थापनालाई तीव्रता दिएको छ। गैर आवासीय नेपाली संघ एनआरएनले बाढ़ी पीड़ितका लागि तत्काल 5 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गर्दै चिकित्सक टोली मार्फत प्राथमिक उपचार, स्वास्थ्य परीक्षण र औषधि वितरण गर्ने जनाएको छ। एक्सट्रीम इनर्जी ड्रिंक्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड़ तथा राष्ट्रिय स्वतन्त्र पार्टीले 50 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेका छन्। विश्व बैंकले उद्धार तथा पुनर्निर्माणका लागि विभिन्न स्रोतबाट झण्डै 25 अर्ब रूपियाँसम्म आपतकालीन सहयोग उपलब्ध हुन सक्ने जनाएको छ। भारतले 10 टन मानवीय सहायता, राहत सामग्री र अत्यावश्यक औषधि पठाएको छ भने चीनले तत्काल आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै बंगलादेश सरकारले नेपालको रसुवा, नुवाकोट र धादिङ जिल्लामा भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकका लागि आवश्यक सामरिक सहयोगका लागि तत्पर रहेको जनाएको छ। बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नेपाली नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि सहयोग गर्ने चाहना व्यक्त गर्नुभएको छ। यस्तै अमेरिकाले पनि उद्धार तथा राहतमा सहयोग गर्न तत्पर रहेको जनाएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी लगायत दलका नेता कार्यकर्ताहरूले पनि उद्धार तथा राहतमा सहयोग गर्ने बताएका छन्। यस्तै सरकारले बाढ़ी प्रभावित नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गर्न देश विदेशमा रहेका व्यक्ति तथा संस्थालाई अपील गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। रसुवामा आएको भीषण आकस्मिक बाढ़ी, उच्च हिमाली क्षेत्रमा भएको हिउँ चट्टानको हिम पहिरोका कारण आएको हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ। भोटेकोशी र त्रिशुली नदी प्रणाली हुँदै पानी, केग्रान तथा ठूला ढुंगा सहितको शक्तिशाली बहाव आएकाले तल्लो तटीय क्षेत्रमा थप जोखिम हुन सक्ने भन्दै विज्ञहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। हिजो बिहान झण्डै 9 बजे भोटेकोशी जलाधार क्षेत्रमा पानीको सतह तीव्र रूपमा बढ़न थालेको थियो। बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङमा जनधनको ठूलो क्षति भएको छ। राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकहरूले घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन्। भिडियो फुटेज तथा प्रभावित क्षेत्रबाट प्राप्त सूचनाका आधारमा गरिएको प्रारम्भिक मूल्यांकन अनुसार ठूलो परिमाणमा हिउँ र चट्टानको गेग्रान भोटेकोशी नदीको सहायक नदी लेन्दे खोलामा खसेको हुन सक्ने देखिएको छ। गल्छीमा त्रिशुली नदीको पानीको सतह 30 मिनटमै 9 मिटरसम्म बढ़ेको थियो भने मलेखुमा त्यही अवधिमा 7 मिटरसम्म बढ़ेको देखिएको छ। विशेषज्ञहरूले गेग्रानका कारण नदी को सागुरो भागमा अस्थायी रूपमा नदी थुनिएर पहिरो बाँध बनेको थियो कि थिएन भन्ने विषयमा समेत अध्ययन गरिरहेका छन्। प्रभावित क्षेत्रबाट उत्तरतर्फ झण्डै 12 किलोमिटर टाढा जिलुङमा रहेको भूकम्प मापन केन्द्रले असामान्य संकेत रेकर्ड गरेको थियो। वैज्ञानिकहरूले ती भूकम्पीय संकेत सम्भावित पहिरोसँग सम्बन्धित छन् कि छैनन् भन्ने बारे अध्ययन गरिरहेका छन्। रसुवा र नुवाकोटमा थप ठूलो बाढ़ी आउन लागेको भन्दै फैलिएको हल्लामा सत्यता नरहेको बाढ़ी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ। महाशाखाका अनुसार अहिलेसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा त्यहाँ थप ठूलो बाढ़ी आउने कुनै विश्वसनीय आधार भन्ने देखिएको छैन। नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवं हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ। नुवाकोट र रसुवामा वर्षा भइरहेकाले नदीको बहाव केही बढ़न सक्ने भए पनि अहिलेसम्म थप विनाशकारी बाढ़ी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ। नेपालतर्फ कुनै पनि ठूलो बाढ़ी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाले सूचनामा उल्लेख गरेको छ। यस्तो अवस्थामा एसएमएस लगायत उपलब्ध संचार माध्यमबाट यथा शीघ्र आधिकारिक पूर्व सूचना प्रवाह गरिनेछ। बाढ़ी सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतलाई मात्र आधार मान्न र आवश्यक सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। बाढ़ीका कारण हिजोदेखि अवरूद्ध रहेको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। काठमाडौँ जोड्ने मुख्य राजमार्ग अन्तर्गत धादिङको भैरिनीदेखि गौलुदीसम्मको सड़क बाढ़ीको लेदो जमेका कारण अवरूद्ध छ। आज बिहानदेखि लेदो हटाउने काम शुरू भएको र दिउँसोसम्म सड़क खुल्न सक्ने प्रहरले जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै धादिङ र चितवन प्रशासनले काठमाडौँ नारायणगढ सड़कमा गाड़ी चलाउन रोक लगाएका छन्। बाढ़ीका कारण धादिङ, नुवाकोट र रसुवामा चल्ने गाड़ी हिजैदेखि ठप्प छन्। यसैबीच आज कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती धेरै ठाउँमा पानी पर्यो, अन्य क्षेत्रको तुलनामा मध्य प्रदेशमा भने वर्षा कम भएको छ। अब विदेशको खबर। सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्रामले बाल बालिकालाई हानि पुर्याएको आरोप सम्बन्धी मुद्दा टुंग्याउन अमेरिकाका 48 राज्य, डिस्ट्रिक्ट अफ कोलम्बिया र 3 अमेरिकी क्षेत्रसँग झण्डै 18 अर्ब अमेरिकी डलर अर्थात नेपाली 27 खर्ब रूपियाँ बराबरको सम्झौता गरेको छ। बाल सुरक्षा सम्बन्धी मुद्दामा मेटाले स्वीकार गरेको यो अहिलेसम्मकै ठूलो रकम भएको खबरमा उल्लेख छ। सम्झौता अनुसार मेटाले किशोर किशोरीहरूको सामाजिक सञ्जाल प्रयोगलाई सुरक्षित बनाउन फेसबुक र इन्स्टाग्राममा विभिन्न नयाँ व्यवस्था समेत लागू गर्दैछ। अब खेल खबर अस्ट्रेलियामा चलिरहेको टप एन टी ट्वेन्टी श्रृंखलामा नेपाल एले राष्ट्रिय पुरूष क्रिकेट टोली अन्तर्गत आज हैदराबाद किंग्स मेन एकाडेमीसँग खेल्दैछ। यो दुई टोली बीचको खेल अहिले केही बेरमा डार्विन गार्डन ओभलको मैदानमा शुरू हुँदैछ। प्रतियोगितामा नेपाल लगातार तेस्रो जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा छ। नेपालले शुरूआती दुई खेलमा पराजय बेहोर्दा पछिल्ला दुई खेलमा लगातार जित दर्ता गरेको छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढ़ीका कारण 162 जनाको ज्यान गएको पुष्टि। खोज तथा उद्धारको काम चल्दै समस्या परेमा सम्पर्क गर्न आग्रह। भोटेकोशी बाढ़ी पीड़ितको उद्धार र राहतमा देश विदेशबाट सहयोग। उद्धार र राहतका लागि सेतु ऱ्यापिड सञ्चालन। हिम पहिरोको कारण रसुवामा बाढ़ी आएको हुन सक्ने आशंका। थप ठूलो बाढ़ी आउने सम्भावना नभएको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई। बालबालिकालाई हानि पुर्याएको आरोपमा मेटाले 18 अर्ब डलर तिर्ने। बालबालिकाका लागि सामाजिक सञ्जालमा नयाँ मापदण्ड लागू गरिँदै। र टप एन टी ट्वेन्टी श्रृंखलामा नेपालले आज हैदराबाद किंग्समेन एकाडेमीसँग खेल्दै।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: 9841954 वेबसाइट झुले.com.nt
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। भोटेकोशी नदीमा आएको आकस्मिक बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा लगायत क्षेत्रमा जनधनको ठूलो क्षति भएपछि काठमाडौँ महानगरपालिकाले उद्धार, उपचार तथा राहत कार्यमा आफ्नो भूमिका प्रभावकारी बनाउने तयारी गरेको छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा आवश्यक सहयोग तथा प्रतिकार सञ्चालन गर्ने विषयमा कार्यवाहक मेयर सुनिता डंगलको अध्यक्षतामा महानगर विपद व्यवस्थापन समितिको बैठक समेत बस्यो। बैठकले विपदको अवस्थामा आवश्यक समन्वय, सहजीकरण तथा प्रतिकार सञ्चालनको जिम्मेवारी समितिका सदस्य सचिव एवं विपद व्यवस्थापन विभागका प्रमुख अनिरूद्र नेपाललाई तोकेको छ। महानगरपालिकाले तत्काल स्वास्थ्य तथा उद्धार सेवामा सहयोग पुर्याउन आफ्ना 6 एम्बुलेन्स समेत परिचालन गरेको छ। यता बागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले भोटेको कोशी बाढ़ी पहिरोका कारण घाइते भएका नागरिकको प्रदेश सरकारले निशुल्क उपचारको प्रबन्ध गरेको बताउनु भएको छ। हिजो नुवाकोट पुगेर बाढ़ीग्रस्त क्षेत्रको अनुगमनपछि उहाँले घाइतेको निशुल्क उपचारको व्यवस्था गरिएको बताउनुभयो। प्रदेश सरकारले आकस्मिक उपचारका लागि भक्तपुर अस्पताल, टोखा चण्डेश्वरी अस्पताल र बज्रबाराही अस्पतालका स्वास्थ्यकर्मी रसुवा तथा नुवाकोटको त्रिशुलीमा खटिएको जनाएको छ। भक्तपुर अस्पतालमा थप आकस्मिक कक्ष तथा आईसीयू कक्षको व्यवस्था गरी निशुल्क उपचार सेवा उपलब्ध गराइएको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत सञ्चालन भइरहेको स्नातक उत्तर तहका विभिन्न कार्यक्रमको नियमित परीक्षा स्थगित गरिएको छ। व्यवस्थापन संकाय डीनको कार्यालयले हिजो जारी गरेको सूचना अनुसार एमबीएस, एमपीए, एमबीएएफ, एमबीएसीएल लगायतका परीक्षाहरू स्थगित भएका छन्। बाढ़ीका कारण उत्पन्न असहज तथा प्रतिकूल परिस्थितिलाई ध्यानमा राखे सम्बन्धित परीक्षा स्थगित गरिएको व्यवस्थापन संकायले जनाएको छ। र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्त गरेको छ। यसअघि उपकुलपति नियुक्त गरेको मन्त्रालयले शिक्षा अध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त गरेको हो। बिहान 9 राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका लागि काठमाडौँ महानगरको प्रतिकार्य तयारी, उद्धारका लागि 6 एम्बुलेन्स परिचालन, आकस्मिक उपचारका लागि भक्तपुर, टोखा र बज्रबाराही अस्पतालका स्वास्थ्यकर्मी बाढ़ी प्रभावित क्षेत्रमा घाइतेको निशुल्क उपचार हुँदै र बाढ़ीका कारण त्रिवी व्यवस्थापन संकायको परीक्षा स्थगित। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: सड़क सुरक्षा जीवन रक्षा।
2: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाई त सड़क खुल्ला हुन साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईको जस्तो सुविधा पाउँदैन त।
1: श्री प्रदी तथा टाटा मोटर्स को सहकार्य।
3: कृषि मन्त्र नार्कसँग।
4: पशुमा किर्नाको समस्या बढेमा संक्रमणको जोखिम हुन्छ। नियन्त्रणका लागि एक लिटर पानीमा 50 ग्राम नुन घोलेर नुहाइदिने या कृषि प्राविधिकको सहयोगमा बेरिनिल वा निलबेरी समूहको औषधि लगाइदिनुहोस्। औषधि प्रयोग गर्दा लेबलमा दिइएको मात्रा र पशु प्राविधिकको सुझाव अनिवार्य रूपमा पालना गर्नुपर्छ।

0: बाढी र डुबानबाट बच्न के गर्ने?
1: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
0: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
1: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
0: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
1: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप,

चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन छ उपहार रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट्स घरमा रहिन रङ्गाउनुहोस् सपना पनि

हरेक टाटा जेन्युइन पार्ट टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट खरिद गर्दा 208-1290 र 208-1295 कन्ट्री कोड भएको मात्रै खरिद गर्न जानकारी।

हजुरहरू पनि टाटाका जेन्युइन पार्ट्सहरूको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाई आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रदी अटो पार्ट्स प्राइभेट लिमिटेड, थापाथली, काठमाडौँ।

0: कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: एनबीएल अटो लोन,
3: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
6: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
5: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
8: 01-42-88-898-92-12-35-88-8।
9: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
10: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
9: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
10: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
9: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
10: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224।
2: तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
11: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
12: Where do we begin?
11: With international news you can trust, BBC News.
12: Journeys into the heart of global events.
11: And voices from around the globe.
13: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
11: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
14: नेपाललाई चाहिएको छ योद्धा, टाटा योद्धा पिकअप, न झुक्छ न रोकिन्छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 10 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 10 बज्यो।

0: कार्यमा सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता
1: र अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी क्रिकेटमा नेपाल ए र हैदराबाद किंग्सम्यान बीचको खेल जारी
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा
3: मिलाउँ
2: घर सर बेच्नु छोडेर यतातिर कता नि
3: यो त साइड जब दाई यो चाहिँ मेन
2: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
3: सामान राम्रो छ ढुक्क हुनुहोस्
2: थाहा छ त्यसैले त यही लिन आएको
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
2: सुरक्षा घरको
3: साथ जीवन
5: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
0: समाचार अब विस्तारमा प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर प्रस्थान गर्नुभएको छ प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी हुनुहुन्छ उहाँहरू आज बिहान 9:30 बजे सड़क मार्ग हुँदै बाढ़ी प्रभावित मुख्य क्षेत्रहरूमध्ये विदुरतर्फ प्रस्थान गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो यसैबीच भोटेकोशीको विनाशकारी बाढ़ीका कारण छेदविच्छेद बनेको अपर त्रिशुली 3A जलविद्युत आयोजनाको घटनास्थलको वस्तुस्थिति अवलोकन गर्न उच्चस्तरीय टोली पनि फिल्डमा पुगेको छ उद्धार समन्वय तथा विद्युत पुनर्स्थापनालाई प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ सहितको टोली आज बिहानै फिल्डमा खटिएको हो मन्त्रालयका अनुसार भोटेकोशी बाढ़ीका कारण विद्युत संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रहरूमा वैकल्पिक माध्यमबाट विद्युत आपूर्ति पुनर्स्थापना गर्ने कार्य भइरहेको छ नुवाकोटका विभिन्न क्षेत्रमा प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्था मार्फत विद्युत सेवा पुनः सुचारू गरेको छ बाढ़ीका कारण प्रभावित खरानी समुद्र टार चौगाड़ा लिखु पंचकन्या विदुर लगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइन मार्फत विद्युत आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले दलगत पहिचान निषेध गरेर राहत उद्धार र पुननिर्माणमा जुट्न आह्वान गर्नुभएको छ सिंहदरबारमा आज बसेको सर्वदलीय बैठकमा उहाँले यस्तो आह्वान गर्नुभएको हो बैठकमा रासोपा सभापति लामिछाने नेपाली कांग्रेसका सभापति गगन थापा नेकपा एमालेका महासचिव शंकर पोखरेल नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गेन र राप्रपा संसद दलका नेता ज्ञानेन्द्र शाही जसपा नेपालका नेता महन्त ठाकुर गायत उपस्थित थिए विपदपछिको खोज उद्धार राहत र पुनर्स्थापनामा प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने बैठकमा एमाले बताएको छ
0: रसुवाको टिमोरेबाट 105 जनाको सकुशल उद्धार गरिएको छ नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यू अपरेशन मार्फत रसुवाको टिमोरेबाट 105 जनालाई सकुशल उद्धार गर्न सफल भएको हो उद्धार गरिएका मध्ये 6 जना विदेशी पर्यटक पनि रहेका छन् त्यसै क्रममा टनेलबाट 7 जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ जसमा एक बालक समेत रहेका छन् नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार मैलुङ हाइड्रो पावरको 3A टनेलबाट उनीहरूको उद्धार गरिएको हो
1: भोटेकोशी बाढ़ीमा विपत्ता भएका मध्ये हालसम्म 162 जनाको शव फेला परेको छ नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार 162 जनाको शव भेटिएको हो चितवनमा 64 धादिङमा 27 नवलपरासी पूर्वमा 26 गोर्खामा 20 नुवाकोटमा 12 तनहुँमा 9 र सोवामा 2 र नवलपरासी पश्चिममा 2 जनाको शव फेला परेको प्रहरीले जनाएको छ प्रहरीका अनुसार बाढ़ीका कारण 28 जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् बाढ़ीमा परि 1000 भन्दा बढ़ी मानिस बेपत्ता भएको प्रारम्भिक अनुमान छ जसमध्ये 400 भन्दा बढ़ी पर्यटक 150 भन्दा बढ़ी विभिन्न जलविद्युत आयोजनाका कर्मचारी लगायत छन् उद्धार तथा राहत कार्य तीव्र पारिएको प्रभावित क्षेत्रमा 3318 जना प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ उद्धार टोलीहरूले बेपत्ताको खोजी कार्य जारी राखेका छन् बाढ़ीमा परि घाइते भएका 41 जनाको काठमाण्डुका विभिन्न अस्पताल र त्रिशुली अस्पताल नुवाकोटमा उपचार भइरहेको छ जसमा त्रिवे शिक्षण अस्पतालमा 20 जना त्रिशुली अस्पतालमा 9 ट्रमा सेन्टरमा 4 वीर अस्पतालमा 3 नर्विक अस्पतालमा 3 वीरेन्द्र सैनिक अस्पताल र ग्रीन सिटी अस्पतालमा 1-1 जनाको उपचार भइरहेको छ
0: यस्तै बाढ़ीमा परि घाइते भएका र जोखिममा परेका नागरिकको आज बिहानैदेखि उद्धार जारी छ। नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत उद्धार कार्य भइरहेको छ। क्षतिग्रस्त क्षेत्रमा 10 हेलिकप्टरहरू परिचालन गरिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रेस्क्यू कोअर्डिनेशन सेन्टर मार्फत बिहानदेखि थप 20 हेलिकप्टरहरू तयारी अवस्थामा राखिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गैराती सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी शुरूमा रसुवाको धुन्चे र नुवाकोटको विदुर स्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले बताउनुभयो। उहाँका अनुसार गम्भीर घाइतेलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याउने तयारी छ।
1: रसुवा स्थित भटेकोशी नदीमा हिजो आएको भीषण बाढ़ीका सम्बन्धमा जल तथा मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान महाशाखाले प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनका अनुसार चीनको तिब्बत तर्फबाट नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेकाले माथिल्लो भटेकोशी क्षेत्रमा बाढ़ीको जोखिम अझै समाप्त भइसकेको छैन। महाशाखाले भटेकोशी त्रिशुली नदी प्रणालीमा निरन्तर अनुगमन आवश्यक रहेको औल्याउँदै तटीय क्षेत्रका वासिन्दालाई उच्च सतर्कता अपनाउन र अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
0: विनाशकारी बाढ़ी तथा पहिरोबारे चीनले बेलैमा पूर्व सूचना नदिएको भन्ने आरोपलाई चिनिया दूतावासले खण्डन गरेको छ। दूतावासले यस्ता भनाईलाई पूर्णत भ्रामक र असत्य भन्दै आपत्ति जनाएको हो। नेपालस्थित चिनिया दूतावासले सार्वजनिक गरेको एक स्पष्टीकरण सन्देशमा चिनिया पक्षले नेपालमा लगाइएका दुई मुख्य आरोपलाई फेक न्यूजको छाप लगाउँदै असत्य ठहर गरेको छ। चीनले नेपाली पक्षलाई पूर्व चेतावनी नदिएका कारण नेपालतर्फ ठूलो मानवीय क्षति हुन पुग्यो र चीनतर्फ रहेको भौगोलिक विपदमा भत्किएका कारण नेपालले ठूलो नोक्सानी गर्नु परेको भन्ने दुई आरोप गलत भएको उल्लेख गरेको छ। चीनिया पक्षले यी आरोपलाई गलत भएको भन्दै वास्तविक घटनाक्रम फरक रहेको दावी गरेको छ। हिजो बिहान नेपालतर्फ नै भूकम्प वा भूकम्पकै झड्का जस्तो हिम पहिरो गएको दूतावासले स्पष्टीकरण दिएको छ। सोही कारण विशाल पहिरो निम्तिएको र त्यसले रसुवागढ़ी केरूङ सीमा क्षेत्रका नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय क्षति पुर्याउनका साथै मानिसहरू बेपत्ता भएको भन्दै विपदको यस संवेदनशील घड़ीमा एकअर्कालाई दोषारोपण गर्नुको सट्टा मिलेर उद्धार तथा राहतमा खटिनुपर्ने सन्देश पनि दिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। धनकुटाको 24 गाउँपालिका साथ ठूलो ढुङ्गामा छोराको कुटाईबाट बाबुको मृत्यु भएको छ। आज बिहान 6:45 32 वर्षीय युवराज लिम्बुले चिटपट प्रहार गर्दा 70 वर्षीय अमरध्वज लिम्बुको मृत्यु भएको हो। अमरध्वजको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। चिटपट प्रहार गर्ने युवराजलाई प्रहरीले पक्राउ गरेको छ। जंगलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी उनलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपाल र चीनमा बुधबार भीषण बाढ़ीबाट आएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। भीषण बाढ़ीका कारण धेरैजनाको ज्यान गएको, मानिसहरू बेपत्ता भएको र व्यापक क्षति भएको प्रति महासचिव गुटेरसले दुःख व्यक्त गर्नुभएको उहाँका प्रवक्ताले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ। उहाँले मृतकका परिवारप्रति सम्वेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। साथै महासचिव गुटेरसले बाढ़ीबाट प्रभावित सबैप्रति ऐक्यबद्धता व्यक्त गर्नुभएको छ। नेपालमा संयुक्त राष्ट्रसंघले विपदको प्रभावको स्तर मूल्यांकन गर्ने तथा तत्काल आवश्यक सहायता उपलब्ध गराउने लगायत सरकारको नेतृत्वमा भइरहेको प्रतिकार्यलाई सहयोग गरिरहेको वक्तव्यमा उल्लेख गरिएको छ। बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघका टोली तथा मानवीय सहायता साझेदारले आवश्यक सामग्री र जनशक्ति परिचालन गरिरहेको उहाँले बताउनुभयो। महासचिव गुटेरसले जीवन बचाउन खटिएका आपतकालीन उद्धारकर्मीको प्रशंसा गर्दै थप सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ तयार रहेको दोहोर्याउनु भएको छ।
1: र अब खेल समाचार. अस्ट्रेलियामा जारी टप 20 क्रिकेटमा नेपाल ए र हैदराबाद किंग्सम्यान एकाडेमी बीचको खेल जारी छ. नेपाल हैदराबादले दिएको 198 रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा छ. ताजा अवस्थामा नेपालले 15.1 ओभरको खेल सकिँदा 5 विकेटको क्षतिमा 131 रन बनाएर खेलिरहेको छ. त्यसअघि डार्विन स्थित गार्डन ओभलमा टस हारेर पहिलो ब्याटिङमा आएको हैदराबाद किंग्सम्यानले पूरै 20 ओभरमा 5 विकेट गुमाएर 197 रन जोड़ेको छ. उसका लागि सेहान जयसूर्याले सर्वाधिक 67 रनको अर्धशतकीय पारी खेले. नेपालका लागि नारायण जोशीले दुई तथा राशिद खान, पवन सराफ र कुशल भुर्तेले एक एक विकेट लिए. जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जीत निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा छ. नेपालले शुरूआती दुई खेलमा पराजय बेहोर्दा पछिल्लो दुई खेलमा लगातार जीत हासिल गरेको थियो. नेपालले आफ्नो तेस्रो खेलमा होबर्ट हरिकेन्स एकाडेमी विरूद्ध 39 तथा चौथो खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी एचसीटी विरूद्ध 4 विकेटको जीत निकालेको थियो. नेपालले पहिलो र दोस्रो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइक विरूद्ध 8 विकेट तथा बंगलादेश हाई पर्फर्मेन्स 11 विरूद्ध 9 विकेटको पराजय बेहोरेको थियो.
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
1: प्रधानमन्त्री शाह बाढ़ी प्रभावित क्षेत्रको अवलोकनको लागि नुवाकोट प्रस्थान. विद्युत प्राधिकरण लगायत विभिन्न निकायका अधिकारी पनि घटनास्थलतर्फ.
0: भोटेकोशी बाढ़ीमा बेपत्ता भएका मध्ये 162 जनाको शव फेला. रसुवाको टिमुरेबाट 105 जनाको सकुशल उद्धार.
1: बाढ़ीको पूर्व सूचना नदिएको भन्ने आरोप चीनद्वारा खण्डन. नेपालतर्फ हिम पहिरो गएको दावी.
0: राष्ट्रसंघका महासचिवद्वारा नेपालमा बाढ़ीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त. प्रतिकार्यमा सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता.
1: र अस्ट्रेलियामा जारी टप 20 क्रिकेटमा नेपाल र हैदराबाद किंग्सम्यान बीचको खेल जारी.
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो. सन्चु र धर्मराज बिदा हुन्छौ. नमस्कार.
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्. हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar.
6: AIO.
7: AIO?
6: Yes, AIO. All in one mart. The best place for shopping.
7: के सारा हो खास त्यहाँ?
6: के छैन भन न. नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा. त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया.
7: वाउ, कहाँ छ र यो?
6: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा.
5: All in one mart. Helping make your life easier.
8: किन आँखा मिचेको मिचे गरेको
9: हेर्न. अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने.
8: धेरै समय मोबाइल चलाएपछि क्या
9: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ.
8: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ. राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे.
9: ए, त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्. पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने. हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति. बुझिस?
9: बुझेँ.
8: यसलाई 20-20-20 को नियम भन्छन्. मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने. घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ.
10: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ.
11: नेपाल सरकार विज्ञापन बोर्ड.

0: नेपाली रेडियो नेटवर्कको साँझ छ बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालसँगै उषा किरणको नमस्कार।
1: बाढ़ी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी, ज्यान गुमाउनेको संख्या 289 पुग्यो। रसुवाका 602 प्रभावितको हेलिकप्टरबाट उद्धार, 1000 बढ़ी अझै बेपत्ता, हजारौं विस्थापित।
0: भोटेकोशीको शिरमा खोला थुनेर 20 लाख घनमिटर पानीको ताल बन्यो। 3 दिनमा थप 30 लाख घनमिटर पानी सो ठाउँमा आउन सक्ने अनुमान। ताल फुट्न सक्ने उच्च जोखिम। चीनले नेपाललाई भोटेकोशी नदीमा पुनः बाढ़ी आउन सक्ने भन्दै पठायो सूचना।
1: विपद सामना गर्न 8 दलको 10 बुधे साझा संकल्प। बाढ़ी प्रभावित क्षेत्रमा प्रधानमन्त्रीद्वारा निरीक्षण। सब आफन्तलाई बुझाउन चितवन प्रशासनको तयारी शुरू। बाढ़ीपछि जलविद्युत आयोजनाको पुननिर्माण जटिल। हिउँदमा विद्युत अभाव हुने जोखिम।
0: खोज उद्धार तथा राहतमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता र दैनिक खाजा खर्च वृद्धि हुने। चिनिया प्रधानमन्त्री बाढ़ी प्रभावित क्षेत्रमा। नेपालतर्फ करिब 100 नागरिक बेपत्ता। नेपाल र बंगलादेशका परराष्ट्र मन्त्री बीच वार्ता। विपदमा हर प्रकारको सहयोग गर्ने प्रतिबद्धता।
1: र एससीसी प्रिमियर कपको तयारीका लागि खेलिएको दोस्रो अभ्यास खेलमा नेपाल मलेसियासँग पराजित। टप 20 सिरिजमा किङ्समेन एकाडेमीसम्म स्तब्ध। सेमी फाइनलको सम्भावना लगभग समाप्त।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो हो नेपाली रेडियो।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। बाढ़ीबाट ज्यान गुमाउनेको संख्या 289 पुग्यो सम्बन्धी खबरबाट। रसुवा स्थित भोटेकोशीमा आएको बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 289 पुगेको छ। नेपाल प्रहरीको पछिल्लो अपडेट अनुसार बुधबार आएको बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 289 छ भने 1000 भन्दा बढ़ी अहिले पनि बेपत्तै अवस्थामा छन्। पूर्वी नवलप्रासीमा मात्रै 81 जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलप्रासीले जनाएको छ। तीमध्ये 55 जनाको शव जिल्ला स्थित 7 अस्पतालमा राखिएको छ। 26 जनाको शव भने घटनास्थलमै रहेको र अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। यसअघि नै चितवनमा 108 जनाको शव फेला परिसकेको छ।

0: पश्चिम नवलप्रासीमा 15, धादिङमा 27 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। गोरखामा 20, नुवाकोटमा 12, तनहुमा 9 र रसुवामा 17 जनाको शव फेला परेको हो। नदी किनारामा बेपत्ताको खोजी कार्य जारी छ। नेपाली सेनाले आज दिउँसो 3:30 बजेसम्म भोटेको शिवबाड़ी प्रभावित क्षेत्रबाट 50 विदेशी सहित 602 जनाको हवाई उद्धार गरेको छ। यसबाहेक 200 जनाको स्थल मार्गबाट उद्धार गरिएको छ। तिर्सुनीमा नेपाली सेनाको मेडिकल टोलीले 338 जनाको उपचार गरिरहेको छ। खोज तथा उद्धारका लागि ड्रोन तथा तालिम प्राप्त कुकुर सहित 4,200 भन्दा बढ़ी सैनिक परिचालन गरिएको छ।
1: रसुवा बारीले बगाएर ल्याएका 130 जनाको शव चितवनको नारायणी नदी किनारमा भेटिएको छ। चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार हिजो र आज दिउँसो 4 बजेसम्म भेटिएका शवको संख्या 130 पुगेको हो। उहाँका अनुसार नदीमा भेटिएका शवको खोजीमा जनपथ सशस्त्र र नेपाली सेनाका गरी करिब 1,000 जनाको हारारीमा खटिएका छन्। स्थानीय युवा, राजनैतिक दल तथा विभिन्न संघ संस्थाका व्यक्तिहरू पनि शवको खोजी कार्यमा बिहानैदेखि जुटेका छन्। भेटिएका शवको व्यवस्थापनमा भने कठिनाई भएपछि औद्योगिक प्रतिष्ठानको सरकारी भवनमा तापक्रम मिलाउने गरी व्यवस्थापन सकेर शव व्यवस्थापन गर्न थालिएको छ। बाढ़ीले बगाएर ल्याएका शवहरू चिन्न नसक्ने अवस्थामा रहेपछि चितवन प्रशासनले भरतपुर अस्पतालको शव गृहमा लगेर अनुहार सफा गरी चिनिने बनाएपछि तस्विर लिएर नम्बर लगाउँदै शव व्यवस्थापन कक्षमा राख्ने तयारी गरेको छ। एसपी पौडेलले खोजीका लागि आएका आफन्तहरूलाई छुट्टा छुट्टै शव देखाउन नसक्ने अवस्थामा अनुहार सफा गरी खिचिएका शवको तस्विर देखाएर पहिचानको प्रयास गरिने बताउनु भएको छ। त्यसका लागि प्रशासनले आफन्त हराइरहेका व्यक्तिसँग समन्वय गर्न डेस्कको पनि व्यवस्थापन गरेको जनाएको छ। आफन्त हराएर खोजीको लागि चितवन आउने व्यक्तिहरूलाई खाना र बस्नको लागि निशुल्क व्यवस्था गर्ने गरी चितवन होटल संघले तयारी गरेको छ। जिल्ला प्रशासनको समन्वयमा चितवनमा आफन्त खोज्न आउने व्यक्तिको खाने र बस्ने व्यवस्था सहज बनाउन होटल व्यवसायी संघले निर्णय गरेको हो।
0: चीनको जलस्रोत मन्त्रालयले भोटेकोशीको शिरमा खोला थुनेर बिहानसम्म 20 लाख घनमिटर पानीको तलाउ बनेको बताएको छ। तालबाट पानी ओभरफ्लो भएर बगिरहेको छ। आगामी 3 दिनमा थप 30 लाख घनमिटर पानी सो ठाउँमा आउने अनुमान गरिएको छ। मन्त्रालयलाई उद्धृत गर्दै सीसीटीभीले जनाएअनुसार सो ताल फुट्न सक्ने पनि उच्च जोखिम छ। यो ठाउँ नेपाल चीन सीमा नजिकै केरूङ काउन्टीमा पर्ने छोचेन खोला र पेरूपू छाङपो नदीको संगम स्थलमा पर्ने गर्छ, जुन रसुवागढ़ी नाकाबाट करिब 2.5 किलोमिटर टाढा पर्छ। मन्त्रालयले सो तलाउको स्थिति निगरानी गरिरहेको र अचानक फुटे आपतकालीन उद्धार कसरी गर्ने भन्ने सम्बन्धमा अध्ययन गरिरहेको पनि उल्लेख गरेको छ। सम्भावित बाँध फुट्ने अवस्थालाई ध्यानमा राख्दै काल्पनिक परिस्थितिको अभ्यास र विश्लेषण गरिरहेको जनाइएको छ। बुधबार आएको बाढ़ीले नेपालमा भयानक विनाश गरेको छ र अहिलेसम्म करिब 1,000 जना हराइरहेका छन् भने 289 जनाको शव भेटिसकेको छ। यता चीनले नेपालको परराष्ट्र मन्त्रालयलाई भोटेकोशी नदीमा पुनः बाढ़ी आउन सक्ने भन्दै सूचना पठाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणले यसको जानकारी दिँदै विशेष सतर्कता अपनाउन बाढ़ी प्रभावित क्षेत्रमा रहेका सबैलाई सचेत गराइरहेको छ। चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भू उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषण अनुसार हिजो भाद्र 10 बाढ़ी सिर्जना भएको स्थानमा नदी थुनेर ताल बनेको जनाइएको छ। बाढ़ी पूर्वानुमान महाशाखालाई उद्धृत गर्दै प्राधिकरणले भनेको छ, उक्त ताल बढ़ने क्रममा रहेको र फुट्ने जोखिममा समेत देखिएको सूचनामा उल्लेख छ। सो अवस्थालाई ध्यानमा राखी अर्को सूचना जारी नहुँदासम्म भोटे कसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिनुहुने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ। यसै गरी जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले पनि सम्भावित डुबान क्षेत्रका सर्वसाधारणले अझै पनि उच्च सतर्कता अपनाउनुपर्ने जनाएको छ। केन्द्रका प्रवक्ता डाक्टर राजन भट्टराईले गएको भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको नदी किनार तल्लो भूभाग तथा सम्भावित डुबान क्षेत्रमा रहेका नागरिकलाई अर्को सूचना जारी नहुँदासम्म लागि उच्च सतर्कता अपनाई सुरक्षित तथा अग्लो स्थानमा रहिरहन आग्रह पनि गर्नु भएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाह बाढ़ीबाट अत्यधिक प्रभावित नुवाकोटको विद्युत तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षणपछि काठमाडौँ फर्किनु भएको छ। आज बिहान 9:30 सड़क मार्ग हुँदै पूर्वाधार विकास मन्त्री सुनी लम्साल सहित नुवाकोट प्रस्थान गर्नुभएका बालेन्द्र शाह फर्किनु भएको हो। प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात उहाँ दिउँसो काठमाडौँ फर्कनु भएको छ। उहाँ फर्केपछि भर्खरै जारी प्रेस विज्ञप्ति अनुसार भुटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवामा करिब 40 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेसी र सुवागढ़ी जोड्ने सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। गल्छीदेखि त्रिशुलीसम्मको करिब 10 किलोमिटर सड़क समेत बन्द अवस्थामा रहेको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जानकारी दिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत करिब 13 किलोमिटर सड़क लेदोले भरिएको छ। लेदो हटाएर सड़क सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भइरहेको सचिवालयले जनाएको छ। बारीका कारण 41 पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सरकारसँग 50 मिटरसम्म लम्बाईका 7 बेली ब्रिज छन्। आवश्यकता र सम्भावनाको पहिचान गरी ती बेली ब्रिज जडान गर्ने कार्य काम अघि बढ़ाइएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जानकारी दिएको छ। भारत र चीन सरकारबाट पनि आवश्यक बेली ब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको छ। पहिलो चरणमा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइने र रसुवालाई सड़क सञ्जालसँग जोड्ने गरी काम अघि बढ़ाइएको छ। त्यसका लागि बेत्रावतीमा बेली ब्रिज राख्ने तयारी भइरहेको छ। बेत्रावतीसम्मको सड़क सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेसी पुग्न सक्ने अवस्था छैन। सड़क खुलाउने कार्यलाई तीव्रता दिन सरकारले उपलब्ध गराएका 10 र निजी क्षेत्रबाट उपलब्ध 10 गरी कुल 20 उपकरण परिचालन गरिएको छ। क्षतिग्रस्त सड़क तथा पुलको पुनर्निर्माण र यातायात सञ्चालनलाई प्राथमिकता राख्दै काम तीव्र रूपमा अघि बढ़ाइएको पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ।
0: नेपाल चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशी लगायत नदीमा आएको अप्रत्याशित बाढ़ीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितौन र नवलप्रासी लगायतका जिल्लामा असीमित मानवीय तथा भौतिक क्षति पुर्याएपछि आज प्रमुख 8 राजनैतिक दलले 10 बुँदे साझा संकल्प व्यक्त गरेका छन्। सीमादरबारमा बसेको सर्वदलीय बैठकले बाढ़ीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धांजलि अर्पण गर्दै घाइतेको निशुल्क उपचार, हेरचाह तथा मनोसामाजिक परामर्शको जिम्मेवारी राज्यले लिनुपर्नेमा जोड़ दिइएको छ। विपदको घड़ीमा उद्धार र राहत कार्यलाई सस्तो लोकप्रियता वा राजनैतिक प्रतिस्पर्धाको विषय नबनाउन आग्रह गर्दै दलहरूले आफ्ना नेता कार्यकर्तालाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने निर्णय पनि गरेका छन्। साथै मनपरी रकम संकलन रोक्दै सरकारको आधिकारिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत मात्रै आर्थिक सहयोग जुटाउने र राहत दुरूपयोग वा कालोबजारी गर्नेलाई कड़ा कार्यवाही गर्ने सहमति भएको छ। दीर्घकालीन समाधानका लागि दलहरूले नेपाल र चीनतर्फका जोखिमपूर्ण हिमतालहरूको वैज्ञानिक अध्ययन गर्न चीन सरकारसँग कूटनैतिक पहल गर्ने, तटीय क्षेत्रको सुरक्षाका लागि रियल टाइम डाटा आदान प्रदान सुदृढ बनाउने र अन्तर्राष्ट्रिय मंचमा जलवायु न्यायको मुद्दा उठाउने संकल्प पनि गरेका छन्।
1: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भुटीकोशीमा आएको भीषण बाढ़ीले सृजित राष्ट्रिय संकट, राहत तथा उद्धारका विषयमा नेपाल सरकारका मुख्य सचिव सहित विषयगत मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल गर्नुभएको छ। बाढ़ीबाट प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किए लगत्तै प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उच्चस्तरीय बैठक बोलाउनु भएको हो। बैठकमा विपद व्यवस्थापन, राहत र उद्धारसँग प्रत्यक्ष जोड़िएका रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरूको सहभागिता रहेको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई द्रुत बनाउन, घाइतेहरूको निशुल्क एवं प्रभावकारी उपचारको व्यवस्था मिलाउन र विस्थापित परिवारलाई तत्काल राहत सामग्री पुर्याउन कड़ा निर्देशन दिनुभएको छ। विशेष गरी विस्थापितहरूका लागि निर्माण गरिएका राहत क्याम्पहरू पूर्ण रूपमा व्यवस्थित सफा हुनुपर्नेमा प्रधानमन्त्रीको जोड़ छ। उहाँले क्याम्पहरूमा व्यक्तिगत गोपनीयता, प्राइभेसीको पालना सुनिश्चित गर्न तथा महिला, बालबालिका र वृद्ध वृद्धाहरूलाई उचित सम्मान, सुरक्षा र विशेष प्राथमिकताका साथ राख्न स्पष्ट निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। साथै बाढ़ीका कारण क्षतिग्रस्त बनेका सड़क, विद्युत तथा संचार संरचनाहरू यथाशीघ्र सुचारू गर्न सम्बन्धित मन्त्रालयहरूलाई एकीकृत कार्ययोजनासहित लाग्न प्रधानमन्त्री बालेन्द्र शाहले निर्देशन दिनुभएको उहाँको सचिवालयले जानकारी दिएको छ।
0: हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पर। एलजी ले ले आयो नया एलजी एसेंशियल सीरीज, अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई, नागरिकता भाईपुग्छ, हर एक घर को खुशी घर घर में एलजी, एलजी लाइफ गुड।
1: फिरता फिरता 20% सम्म क्यास फिरता,
2: जहिले पनि जहाँ पनि
3: क्यास फिरता लिनु भए त,
0: एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिरता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब बाँकी खबर। बाढीका कारण नेपाल चीन सीमा क्षेत्र अवरुद्ध भएपछि चीनतर्फ अलपत्र परेका नेपाली नागरिकलाई नेपाल फर्कन सरकारले सहजीकरण शुरू गरेको छ। यसै सन्दर्भमा बेजिङ स्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै अलपत्र नेपालीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ। सहजीकरणका लागि नेपाली महावाणिज्य दूतावास लासामा कार्यरत युवराज छेत्री तथा बेजिङ स्थित नेपाली दूतावासमा कार्यरत सञ्जु महर्जन र राजकुमार शाहसँग सम्पर्क गर्न आग्रह गरिएको छ। अलपत्र परेका नेपालीलाई तोकिएका अधिकारीहरूसँग सम्पर्क गरी सुरक्षित रूपमा स्वदेश फर्कन दूतावासले अपील गरेको छ।
6: र छुवाको बटे कोशी नदीमा आएको बाढ़ीले सम्पर्कविहीन बनेका पर्यटकको नाम सार्वजनिक गरिएको छ। पर्यटन विभागले आन्तरिक तथा बाह्य गरी कुल 668 जना पर्यटक हराइरहेको जनाएको छ, जसमा 327 जना महिला छन्। हराइरहेका पर्यटक मध्ये 178 जना भारतीय छन्, 127 नेपाली पर्यटक छन्, 65 अमेरिकी पर्यटक रहेको विभागले जनाएको छ। अस्ट्रेलियाका 35 र क्यानाडाका 25 पर्यटक सम्पर्कविहीन रहेको विभागको तथ्याङ्क रहेको छ।
5: परराष्ट्र मन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्र मन्त्री डाक्टर खलिलुर रहमान बीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा नेपालमा हिजो आएको विनाशकारी बाढ़ीपछि जारी खोज उद्धार तथा राहत कार्यका विषयमा कुराकानी भएको छ। बाढ़ीबाट प्रभावितहरूका लागि भारत सरकारले पठाएको दोस्रो किस्ताको राहत सहायता सामग्री काठमाडौँ आइपुगेको छ। भारतीय वायुसेनाको C-17 ग्लोब मास्टर 3 हेभी लिफ्ट विमान आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। भारतको गजियाबादबाट उड़ेको उक्त विमान मार्फत बाढ़ी प्रभावित समुदायका लागि आवश्यक खाद्यान्नका प्याकेट, औषधि तथा अन्य मानवीय सहायता र विपद राहत सामग्री गरी 37.5 टन सामग्री नेपाल आइपुगेको काठमाडौँ विमानस्थल कार्यालयले जनाएको छ। यसअघि गैराती भारतले 10 टन मानवीय सहायता सामग्री र अत्यावश्यक औषधि पठाइसकेको छ। विपदको जटिल अवस्थाको फाइदा उठाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका नाममा ठगी भइरहेको भन्दै नेपाल प्रहरीले सर्वसाधारणलाई सतर्क रहन आग्रह समेत गरेको छ। केही व्यक्तिहरूले सामाजिक सञ्जाल मार्फत आधिकारिक कोषहरूको नाम दुरूपयोग गरी आफ्ना व्यक्तिगत ब्याङ्क खाता तथा ई वालेटमा रकम माग्ने र फर्जी राहत माग गर्ने गरेको पाइएकाले प्रहरीले स्क्याम अलर्ट जारी गरेको हो। प्रहरी प्रवक्ता सुदर्शन प्रसाद अधिकारीका अनुसार यस्ता भ्रामक अपिलको पछि नलाग्न र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको आधिकारिक वेबसाइट वा प्रमाणित फेसबुक पेज मार्फत मात्र सहयोग गर्न अनुरोध गरिएको छ। राहतको नाममा कसैले ठगी गरेको वा गर्न खोजेको शंका लागेमा तुरन्त नजिकैको प्रहरी कार्यालय वा नेपाल प्रहरीको साइबर ब्यूरोमा सम्पर्क गर्न प्रहरीले पत्रचार गरेको छ।
6: यसैगरी भोटेकसी बाढ़ीमा परी विभिन्न जिल्लाका व्यक्तिहरू बेपत्ता भएका छन्। सिन्धुपाल्चोकबाट 224 जना सम्पर्कविहीन भएको खबर छ। बाजुराका 13 जना सम्पर्कविहीन भएका छन्। अर्घाखाँचीका 9 जना सम्पर्कविहीन रहेका छन्। रोल्पाका 16 व्यक्ति अहिलेसम्म सम्पर्कविहीन छन्। बाँकेका 22 जना सम्पर्कविहीन रहेका छन् र विभिन्न स्थानका तमान खोलाका 9 जना सम्पर्कविहीन छन्। यस्तै मुगुका पनि केही व्यक्ति सम्पर्कविहीन भएका छन्। महोत्तरीका 10 जना सम्पर्कविहीन भएका छन्। सर्लाहीका 9 जना सम्पर्कविहीन भएको हामीलाई खबर प्राप्त भएको छ। यसैगरी कैलालीका 40 जना सम्पर्कविहीन भइरहेको बाढ़ीमा परि भनेर पछिल्लो अपडेट आएको छ। यसैगरी पर्सा जिल्लाका पनि 16 जना सम्पर्कविहीन भएका छन् नागरिकहरू र विभिन्न जिल्लाहरूका पनि अहिले भोटे कोशीको बाढ़ीमा परेर सम्पर्कविहीन भइरहेका छन्। यता भदौ 10 गते हिजो चीनतर्फबाट भोटे कोशी त्रिशुली नदीमा आएको बाढ़ीका कारण बिहिबारसम्म 7 बैंकका 27 कर्मचारी अहिलेसम्म पनि सम्पर्कमा नआएको खबर छ। बाढ़ीले रसुवाको टिमोरे र स्याफ्रुबेसीमा रहेका शाखा कार्यालय र तिनका एक्सटेन्सन काउन्टरमा रहेका कर्मचारीलाई प्रभावित बनाएको छ। बाढ़ीले प्रभु ब्याङ्क, ग्लोबल आईएमई ब्याङ्क, सानीमा नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सन्दा 22 एनएमबी बैंक माछा पुष्ट बैंकका शाखा कार्यालयमा क्षति पुगेको र त्यसमध्ये करिब 27 जना कर्मचारी अहिले पनि सम्पर्कमा छैनन्।
5: सर्वोच्च अदालतले नेपाली कांग्रेसको विवाद सम्बन्धी मुद्दामा आदेश दिएको छ। यसै विषयमा जानकारी दिन अहिले हाम्रो टेलिफोन सम्पर्कमा सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइराला हुनुहुन्छ, यहाँलाई स्वागत छ। हजुर, अहिले कांग्रेसको यो आदेश आएको भन्ने जानकारी पाइयो, के आदेश आएको छ?
7: यस्तो छ, यो आज सर्वोच्च अदालतमा पूर्ण इजलासमा यो विवाद विषय सुनवाई भएको थियो होइन। त्यहाँ आज आदेश आउँदाखेरि जुन निवेदकहरूले जुन माग गर्नुभएको थियो, जुन प्रस्तावित कंग्रेसको महाधिवेशन त्यसलाई रोकी पाऊ भन्ने हिसाबको निवेदनको माग थियो, र अहिले इजलासको इजलासबाट आदेश आउँदाखेरि अहिले तत्कालै त्यो जुन महाधिवेशन रोक्नुपर्ने आवश्यकता नदेखिएको भन्ने हिसाबबाट आदेश आएको छ होइन। भनेपछि उहाँहरूले जुन माग गर्नुभएको थियो त्यो माग बमोजिमको अहिले तत्कालै त्यो त्यसलाई रोक्नुपर्ने अवस्थाको विद्यमानता नभएको हुँदाखेरि उहाँहरूको मागलाई माग बमोजिम गरिराख्नु परेन आदेश भनेर आदेश चाहिँ आएको छ।
5: कांग्रेसको महाधिवेशन जुन तोकिएको थियो त्यो रोक्नुपर्छ भन्ने उहाँहरूको दावी थियो, तर माग थियो तर त्यो रोक्नु परेन
7: अहिले
5: अहिले त्यति आदेश आएको छ।
7: हजुर,
5: एकदम धन्यवाद हजुरलाई। उहाँ हुनुहुन्थ्यो सर्वोच्च अदालतका सह रजिस्ट्रार एवं प्रवक्ता अर्जुन प्रसाद कोइराला। नेपाली कांग्रेसको महाधिवेशन तोकिएको थियो, त्यो महाधिवेशन रोक्नका लागि शेरबहादुर देउबा, पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुग्नु भएको थियो। निर्वाचन आयोग कान्तिपतलाई समेत उहाँहरूले विपक्षी बनाउनु भएको थियो, तर त्यो आदेश त्यो माग दाबीमा चाहिँ नपुग्ने भएको सर्वोच्चले आदेश सुनाएको छ। र अहिलेका सभापति गगन कुमार थापालाई तोकिएको मितिमा, जुन अहिले तोकिएको छ असोजमा महाधिवेशन, त्यो महाधिवेशन गर्नका लागि सर्वोच्च अदालतले बाटो खुल्ला गरेको छ। त्यो जानकारी हामीलाई सर्वोच्च अदालतका प्रवक्ता सह रजिस्ट्रार अर्जुन प्रसाद कोइरालाले दिनुभएको छ।
6: कांग्रेसको यो खबरपछि पुनः दुखद खबरकै बाढ़ी तर्फै लागौं। रसुवा बाढ़ीका कारण त्रिशुली करिडोरमा रहेका विभिन्न आयोजनाको 431 मेगावट भन्दा बढ़ी बिजुली प्रणालीबाट बाहिरिँदा त्यसले हिउँदमा विद्युत अभाव हुने जोखिम बढ़ाएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार सो करिडोरमा संचालनमा रहेका 431 मेगावटका आयोजनामा बाढ़ीले गम्भीर क्षति पुर्याएको छ, जुन तत्काल पुननिर्माण हुन सक्ने अवस्था छैन। यस करिडोरमा रहेका आयोजनाहरू कुन अवस्थामा क्षतिग्रस्त छन् अहिलेसम्म यकिन गर्न सकिएको छैन। आयोजना पुननिर्माणका लागि साइट क्लियर गर्नै समय लाग्ने देखिन्छ, र यस्तो अवस्थामा आउने हिउँदमा विद्युत अभाव हुन सक्ने पनि प्रवक्ता राजन ढकालको भनाइ छ। प्राधिकरणका अनुसार निर्माणको क्रममा रहेका थप 470 मेगावटका आयोजनामा क्षति पुगेको छ, यस हिसाबले पनि कुल 900 मेगावटका आयोजनामा बाढ़ीले क्षति पुर्याएको छ।
5: सरकारले बाढ़ी पहिरो र आगलागी जस्ता प्राकृतिक विपदका बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीहरूलाई प्रोत्साहन गर्न भत्ता तथा दैनिक खाजा खर्चमा वृद्धि गर्ने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको आजको बैठकले सुरक्षा निकायका जनशक्तिका लागि सेवा सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो। सरकारले विपदको समयमा आफ्नै जीवनलाई बाजी राखेर अग्रपंक्तिमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्तिको उच्च योगदानलाई कदर गर्दै यो कदम चालेको हो। विपद व्यवस्थापनलाई अझ प्रभावकारी, द्रुत र परिणाममुखी बनाउन अग्रपंक्तिमा खटिने टोलीलाई राज्यका तर्फबाट सम्मान र प्रोत्साहनको अनुभूति गराउनु अपरिहार्य भएकाले सरकारले यो सुविधा परिमार्जन गरेको जनाएको छ। प्राधिकरणको कार्यकारी समितिको बैठकको यो निर्णयका आधारमा सम्बन्धित सुरक्षा निकायहरूले तालुकदार मन्त्रालयमा लेखी पठाउनु पर्नेछ र सम्बन्धित मन्त्रालयहरूले यसबारे निर्णय गर्नेछन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब बाँकी खबर विपदका समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन् भोटेको सिनदीमा आएको भीषण बाढ़ीले बगाएर नारायणी किनारामा हुत्याएकी महिलाको शवबाट कानको मुन्द्रा निकाल्ने दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ बुधबार तिब्बत तर्फबाट आएको भीषण पहिरो सहितको बाढ़ीले बगाएर ल्याएको शवबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियो सार्वजनिक भइरहेको थियो सामाजिक सञ्जालबाट भाइरल भिडियोका आधारमा अनुसन्धान गर्दा शवबाट सुनको मुन्द्रा तान्ने कार्यमा संलग्न देखिएका दुईजनालाई आज भरतपुर महानगरपालिका एक पोखरा बस पार्क नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ प्रहरीले नवलप्रासीको विनय त्रिवेणी गाउँपालिका एक घर भई हाल भरतपुर महानगरपालिका एक लीला चोक स्थित घरमा बस्दै आएका 25 वर्षका मदन गुरूङ र सुनसरीको चाँद बेला नगरपालिका 5 घर भई हाल भरतपुर महानगरपालिका 2 पोखरा बस पार्क सुपारी टोलमा बस्दै आएका 38 वर्षीय उमेश चौधरीलाई नियन्त्रणमा लिएको छ पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाइएको प्रहरीले जनाएको छ भोटेकोशी बाढ़ीपछि नारायणी तथा त्रिशुली नदी किनारामा भेटिएका शवको व्यवस्थापन र पहिचानको काम तीव्र रूपमा भइरहेका बेला मृतकको शरीरबाट गर गहना निकाल्ने जस्ता घृणित घटनाले पीड़ित परिवारमा थप पीड़ा पुर्याउने भन्दै प्रहरीले यस्ता गतिविधिमाथि निगरानी गरिरहेको छ
3: रसुवा नुवाकोट र धादिङ जिल्लाका विभिन्न स्थानमा फोन र इन्टरनेट सेवा अवरूद्ध भएको छ नेपाल टेलिकम र एनसेलका कुल 87 टावरले काम नगर्दा सेवा प्रभावित भएको हो ती जिल्लामा नेपाल टेलिकमका 60 टावरले काम गरेका छैनन् भने एनसेलका 27 टावर बाढ़ीका कारण प्रभावित भएका छन् यस्तै भुटुकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित नुवाकोटको बट्टार र त्रिशुली बजार क्षेत्रमा विद्युत सेवा पुनः शुरू भएको छ नेपाल विद्युत प्राधिकरणले वैकल्पिक व्यवस्था मार्फत बालाजु त्रिशुली र चपडी देवीघाट 66 केबी प्रसारण लाइनलाई 11 केबीमा चार्ज गरी विद्युत आपूर्ति सञ्चालनमा ल्याएको हो बाढ़ीका कारण नियमित विद्युत आपूर्ति प्रणालीमा क्षति पुगेपछि प्राधिकरणले उपलब्ध प्रसारण संरचनाको वैकल्पिक प्रयोग गर्दै प्रभावित क्षेत्रमा विद्युत सेवा पुनस्थापना गर्ने काम अगाडि बढ़ाएको थियो
2: चीनका प्रधानमन्त्री ली क्वान चीनतर्फको बाढ़ी प्रभावित क्षेत्रको भ्रमणमा आइपुग्नु भएको छ र आज त्यहाँ नेपाल स्थित चिनिया दूतावासका अनुसार उहाँ आइपुग्नु भएको हो हिजो आएको विनाशकारी बाढ़ी पहिरोपछि नेपालतर्फ मात्र करिब 100 चिनिया नागरिक बेपत्ता भएको चीनले जनाएको छ चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले आज नियमित पत्रकार सम्मेलनमा नेपालतर्फको विपद प्रभावित क्षेत्रमा करिब 100 चिनिया नागरिक बेपत्ता रहेको जानकारी दिनुभएको छ चीनतर्फ भने बिहिबार आज बिहानसम्म 3 शव भेटिएको र 558 चिनिया नागरिक बेपत्ता रहेको र 2 स्थानीय गाउँलेको उद्धार गरिएको चीनले जनाएको छ र चीनले बाढ़ी प्रभावित क्षेत्रमा उद्धारका काम तीव्र बनाएको जनाएको छ
3: अब खेल खबर अस्ट्रेलियामा जारी टप N20 सिरिजमा नेपाल एटोली किङ्समेन एकाडेमी समय 30 पराजित भएको छ डार्विन स्थित मरारा क्रिकेट मैदानमा आज भएको खेलमा किङ्समेन एकाडेमीले दिएको 198 लक्ष्य पछ्याएको नेपाल 19.2 ओभरमा 166 समेटियो नेपालका लागि कुशल भुर्तेले 46 6 र 4 सहित सर्वाधिक 66 अर्धशतकीय पारी खेले यस्तै लोकेश बमले 38 नारायण जोशीले 12 कप्तान अनिल कुमार शाह र राशिद खानले 11 तथा विपिन खत्रीले 10 बनाए यसअघि टस हारेर पहिले ब्याटिङ गरेको किङ्समेनले सेहेन जयसूर्याको 67 मद्दतमा 5 विकेट गुमाउँदै 197 बनाएको थियो सिरिजमा तेस्रो हार बेहोरेसँगै 5 खेलबाट 4 अंक जोडेको नेपाल 7 स्थानमा छ भने जितसँगै 6 बनाएको किङ्समेन तेस्रो स्थानमा उक्लिएको छ यससँगै नेपालको सेमी फाइनल सम्भावना लगभग समाप्त भएको छ
2: एसएससी प्रिमियर कपको तयारीका लागि खेलिएको दोस्रो अभ्यास खेलमा पनि नेपालले मलेसियालाई पराजित गरेको छ रोहित पौडेलको अलराउण्डर प्रदर्शन र बलरहरूको सामूहिक प्रयासमा नेपालले मलेसियालाई 27 पराजित गरेको हो टस जितेर ब्याटिङ गर्ने निर्णय नेपालको हितमा रहेन नेपाल 41 ओभर 4 बलमा 170 अलआउट भएको थियो नेपालका ओपनर द्वय अर्जुन कुमार र आसिफ शेख समान 10 रनमा आउट भए एक समय 38 जोड्दा शीर्ष 5 ब्याट गुमाइसकेको नेपालका लागि पूर्व कप्तान रोहितले 61 रनको अर्धशतकीय इनिङ्स खेले। उनले 6ठौं विकेटमा गुलशन झासँग 59 रन र 8ठौं विकेटका लागि कप्तान सन्दीप लामिछानेसँग 47 रनको साझेदारी गरे। गुलशनले 45 रन बनाए, सन्दीपले 13 थपे। मलेसियाका अकिल वायदले 4 र सैयद अजितले 3 विकेट लिएका थिए। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
3: बाढ़ी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी, ज्यान गुमाउनेको संख्या 299 पुग्यो। रसुवाका 602 प्रभावितको हेलिकप्टरबाट उद्धार, 1000 बढी अझै बेपत्ता, हजारौं विस्थापित।
2: भोटेकोशीको शिरमा खोला थुनेर 20 लाख घनमिटर पानीको ताल बन्यो। 3 दिनमा थप 30 लाख घनमिटर पानीको ठाउँमा आउने अनुमान। ताल फुट्न सक्ने उच्च जोखिम। चीनले नेपाललाई भोटेकोशी नदीमा पुनः बाढ़ी आउन सक्ने भन्दै पठायो सूचना।
3: विपद सामना गर्न 8 दलको 10 बुधे साझा संकल्प। बाढ़ी प्रभावित क्षेत्रमा प्रधानमन्त्रीद्वारा निरीक्षण। सब आफन्तलाई बुझाउन चितवन प्रशासनको तयारी शुरू। बाढ़ीपछि जलविद्युत आयोजनाको पुननिर्माण जटिल। देउबालाई सर्वोच्चको झड्का, कांग्रेसको महाधिवेशन नरोक्न आदेश।
2: खोज उद्धार तथा राहतमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता र दैनिक खाजा खर्च वृद्धि हुने। चिनिया प्रधानमन्त्री बाढ़ी प्रभावित क्षेत्रमा। नेपालतर्फ करिब 100 नागरिक बेपत्ता। नेपाल र बंगलादेशका परराष्ट्र मन्त्री बीच वार्ता। विपदमा हर प्रकारको सहयोग गर्ने प्रतिबद्धता।
3: र एसीसी प्रिमियर कपको तयारीका लागि खेलिएको दोस्रो अभ्यास खेलमा नेपाल मलेसियासँग पराजित। टप 20 सिरिजमा किङ्समेन एकाडेमीसँग स्तब्ध। सेमी फाइनलको सम्भावना लगभग समाप्त।
2: अवस्त नेपाली खबर अहिलेलाई यति नै। राति 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
8: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: Media Extreme Energy Drink.
1: हार्दिक निमन्त्रणा पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तीजको दर खाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ,

0: आयोजक दिदी बहिनी मीडिया हाउस स्टार यति इभेन्ट तथा पार्टी प्यालेस वसुन्धरा काठमाडौँ समय 2084 भदौ 20 गते शनिबार बिहान 11 बजेदेखि अपरान्ह 4 बजेसम्म सम्पर्क नम्बर 9857301
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIM बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेको सीमा फेरि बाढ़ीको खतरा, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी। जोखिमयुक्त बस्ती खाली गराउँदै प्रहरी, नदी किनार आसपास नजान सरकारको आग्रह।
1: जुन हिजोको घटना थियो त्यो घटना भएको स्थानमा सानो ताल अलिकति बाँकी छ, त्यो भरिएर अहिले खोलिराखेको अवस्थाकै छ। त्यो जुन कुनै बेला पनि फुट्न सक्छ, त्यस कारणले सतर्क रहनु जरुरी छ भन्ने सूचना आयो।
0: आज साँझसम्म बाढ़ीमा परेका 359 जनाको शव फेला, हजारौं बेपत्ता भएको अनुमान। आज मात्रै आफन्त बेपत्ता भएको भन्दै 900 बढ़ी उजुरी दर्ता। हवाई र स्थल मार्गबाट 1500 बढ़ीको उद्धार।
2: ताजा अपडेटले चाहिँ यही बताउँछ कि अब शव पनि एकदम उल्लेख्य रूपमा भनेको 359 भनेको होइन, अब सम्पर्क पनि धेरै हुनुहुन्छ, 910 जना अहिलेसम्म हाम्रो सिस्टममा आएको थियो।
0: बाढ़ी पीड़ितका लागि सरकारी कर्मचारीको तरफ कट्टा गरिने, 36 करोड़ राहत कोषमा जाने। राहत र उद्धारमा अन्तर्राष्ट्रिय सहयोग पनि थपिँदै, राहतको नाममा ठगी गर्ने सक्रिय हुन सक्ने भन्दै साइबर ब्यूरोको सतर्कता।
3: कतिपय मानिसहरूले आफू विपत्तिमा परेको तर आफू सेफ रहेको र आफूलाई त्यस ठाउँबाट सम्बन्धित ठाउँमा पुग्नको लागि मलाई पैसा चाहिएको भनेर चाहिँ विभिन्न क्युआर कोडहरू पठाउने काम भइरहेछ। त्यो क्युआर कोडहरूप्रति कसैले पनि विश्वास नगर्नु हुन अनुरोध गर्छु।
0: र एसीसी प्रिमियर कपको तयारी अन्तर्गत नेपालद्वारा मलेसिया पराजित, टप एण्ड टी20 श्रृंखलामा नेपाल सेमी फाइनल होडबाटै बाहिरियो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोसी बाढ़ीमा मृत्यु हुनेको संख्या बढ़दो छ। बाढ़ीले कतिको ज्यान गुम्यो, कतिलाई घरबार विहीन बनायो र कति परिवारलाई टुटायो भन्ने अझै यकीन भइसकेको छैन। यस्तो अवस्थामा उद्धार, राहत र खोजी महत्वपूर्ण छ। यसलाई केवल सरकारी जिम्मेवारी मात्रै हो भन्दै पन्छिनु वा उद्धार तथा खोजी भइरहेको स्थानमा ठूलो भीड़ लगाएर दर्शक बन्नु अहिले उपयुक्त समय होइन। नागरिक आफैले पनि आफ्नो स्थानबाट उद्धार तथा खोजीमा सक्रिय बने कैयौं मानिस जीवितै भेट्न सक्ने आशा अझै बाँकी छ। यसबारे नागरिक पनि उत्तिकै चनाखो बन्नुपर्छ।
5: रसुवाको भोटेकोसी नदीमा हिजो आएको विनाशकारी बाढ़ीको स्रोत क्षेत्रभन्दा माथिल्लो भागमा नदी थुनेर ताल बनेको पाइएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान शाखाले सूचना जारी गर्दै नदी थुनेर बनेको ताल बढ़दो क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको जनाएको छ। चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाका आधारमा गरिएको भू उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषणबाट नदी थुनिएर ताल बनेको देखिएको शाखा जनाएको छ। सीआईएनसँग कुरा गर्दै शाखाका प्रमुख विनोद पराजुलीले ताल बढ़ने क्रममा रहेकोले अर्को सूचना जारी नभएसम्म तल्लो तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो।
1: आज दिउँसो चीन सरकारको तर्फबाट हाम्रो परराष्ट्र मन्त्रालय हुँदै एउटा सूचना आयो र त्यो सूचनामा जुन हिजोको घटना थियो त्यो घटना भएको स्थानमा सानो ताल अलिकति बाँकी छ, त्यो भरिएर अहिले खोलिराखेको अवस्थाकै छ। त्यो अब अस्थिर अवस्थामा भएको कारणले त्यो जुन कुनै बेला पनि फुट्न सक्छ, त्यस कारणले सतर्क रहनु जरुरी छ भन्ने सूचना आयो र त्यो सूचनामा आधारित भएर नै हामीले 1 घण्टा अगाडि मात्रै हामीले सूचना जारी गरेका छौँ। अब त्यो जोखिमपूर्ण ताल चाहिँ हो, तर त्यसमा जुन पानीको आयतन छ त्यो हिजो आएको बाढ़ी भन्दा धेरै कम चाहिँ हो। त्यति ठूलो बाढ़ी चाहिँ आउँदैन त्यो फुटिहाल्यो भने पनि, तर पनि अब त्यसले केही न केही बाढ़ीको रूप धारण गर्ने भएको कारणले अर्को सूचना जारी नहुँदासम्म भनेका छौँ हामी त्यो तालको थप वस्तुस्थिति बुझ्छौँ।
5: शाखाले भुटेकोसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी र अन्य सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। यसैबीच फेरि बाढ़ी आउन सक्ने सूचना पाएपछि प्रहरीले जोखिममा रहेका बस्तीका मानिसलाई सुरक्षित स्थानमा सार्न थालेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयलाई घरबाट बाहिर निस्कन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। प्रहरीले बाढ़ीको जोखिम रहेका क्षेत्रमा निगरानी बढ़ाउँदै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। अचानक बाढ़ी आउन सक्ने भएकाले नदी तथा खोलाको आसपास नजान र सुरक्षित स्थानमा बस्न समेत अनुरोध गरेको छ। भोटेकोसीमा आएको भीषण बाढ़ीमा परेर बेपत्ता भएका मध्ये अहिलेसम्म 369 जनाको शव फेला परेको छ। साँझ 6:30 बजेसम्मको विवरण अनुसार सबैभन्दा धेरै शव चितवनमा र पूर्वी नवलपरासीमा भेटिएका छन्। त्यस्तै धादिङ, गोर्खामा तनहुँ, पश्चिम नवलपरासी, नुवाकोट र रसुवामा शव फेला परेका हुन्। बाढ़ीबाट नदी आसपासका क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले विभिन्न स्थानमा खोजी तथा उद्धार कार्य जारी रहेको सीआईएनसँग कुरा गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहायक प्रवक्ता रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
2: घाइते चाहिँ अहिलेसम्म 73 जनाको चाहिँ अब घाइते हुनुहुन्छ, उहाँको उपचार चलिरहेको छ र अहिलेसम्म हेर्यो भने हाम्रो चाहिँ हेली उद्धारै 796 जनाको भएको छ अहिले भर्खरको रिपोर्ट हेर्दाखेरि, र आज चाहिँ जमिनबाट 756 जनाको उद्धार भएको छ। त्यो अगाडि मैले भनेको चाहिँ अगाडि 1-2 घन्टा अगाडिको हो, अहिले भर्खरै 26 हाम्रो ताजा अपडेटले चाहिँ यही बताउँछ कि अब सब पनि एकदम उल्लेख्य रूपमा भनेको 359 भनेको होइन, अब सम्पर्क पनि धेरै हुनुहुन्छ, 910 जना अहिलेसम्म हाम्रो सिस्टममा आएको थियो, घाइते चाहिँ 73 जना हुनुहुन्छ र उद्धार पनि सँगसँगै भइरहेको छ। जस्तो अहिलेसम्म हामीले हेली तपाईँको 796 जनाको उद्धार गरिसकेका छ भने जमिनबाट 756 जनाको उद्धार भइसकेका छ। नेपाल सरकारबाट अब राहतहरू पनि वितरण भइरहेको छ, जस्तो कि 1 करोड रसुवामा पठाइसकेका छ, नुवाकोटमा 1 करोड, धादिङमा 50 लाख पठाइसकेका छ। राहत सामग्री कुरा गर्दाखेरि हामी 10 ट्रक सामग्री पठाइएका छ, त्यसपछि चाउचाउ, बिस्कुट, सिल्पिङ ब्याग, म्याट्रेस, ब्लाङ्केट लगाएको छ। त्यसै गरेर प्रभावित क्षेत्रमा सञ्चार सेटहरू पनि पठाइएको छ, हेलिकप्टर चारवटा उडान गरी आजका गैर सामग्री पनि पठाइएको छ र इन्धन अभाव हुने ठाउँमा जस्तो त्यहाँ टेलिफोनहरू चाहिँ सुचारू गर्नुपर्ने छ, विद्युत सुचारू गर्नुपर्ने छ। यी ठाउँहरूमा पनि हामीले चाहिँ जस्तो तपाईँको चाहिँ यो पेट्रोलहरू पठाएको छ, डिजेलहरू पठाएको छ, त्यसै गरेर हामीले चाहिँ अब त्यसको लागि चाहिँ ब्याकअपहरू पठाएको छ होइन। त्यो अब अहिले चाहिँ उद्धार पनि भइरहेको छ, खोज उद्धार दुइटै र प्लस अब हामीले राहत व्यवस्थापन पनि सँगसँगै गरिराखेको स्थिति छ।
5: उहाँका अनुसार हेलिकप्टरबाट 796 जनाको उद्धार भएको छ भने स्थल मार्गबाट 753 जनाको उद्धार गरिएको छ। हालसम्म बाढ़ीबाट घाइते भएका 73 जनाको उपचार भइरहेको छ। बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा पुनस्थापनाका लागि संघीय सरकारका कर्मचारीको श्रेणी अनुसार 2-10 दिनसम्मको तलब कट्टा गरिने भएको छ। आज बसेको सचिव स्तरीय बैठकले कर्मचारीको भदौ महिनाको शुरू तलब स्केलबाट निश्चित दिन बराबरको रकम कट्टा गरी प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। संघीय सरकारका कर्मचारीबाट मात्रै करिब 36 करोड़ रूपियाँ राहत कोषमा जम्मा हुने अनुमान गरिएको छ। प्रदेश स्थानीय तह तथा अन्य सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई पनि सोही अनुसार योगदान गर्न आह्वान गरिएको छ। विपद व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारले कर्मचारी प्रशासनमा समेत कड़ाई गरेको छ। कोशी प्रदेश सरकारले भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि 3 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। नेपाल चेम्बर अफ कमर्सले 50 किलो सामान बोक्ने ड्रोन नुवाकोट पठाएको छ भने प्रभावित क्षेत्रमा 125 पावर बैंक उपलब्ध गराएको छ। संयुक्त राष्ट्र संघले नेपालका बाढ़ी प्रभावितका लागि 20 लाख अमेरिकी डलर आपतकालीन सहायता छुट्याइएको छ। डब्ल्यूएचओले 10,000 मानिसलाई 3 महिनासम्म पुग्ने औषधि, पाल र प्राविधिक सहयोग उपलब्ध गराएको छ। सेभ द चिल्ड्रेन, नेपाल रेड क्रस, नेपाली सेना र नेपाल प्रहरी उद्धार तथा राहतमा परिचालित छन्। अमेरिका, क्यानाडा, भारत, यूए र चीनले पनि सहयोगको प्रतिबद्धता जनाएका छन्। चीनी आपतकाल

सहयोग गर्न सरकारले तीन स्थानमा राहत सामग्री संकलनको व्यवस्था गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाई मार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। त्यहाँ संकलित सामग्री आवश्यकताका आधारमा सरकारले प्रभावित क्षेत्रमा पठाउनेछ। त्यस्तै नुवाकोटको बट्टार स्थित नेपाली सेनाको मैथली ब्यारेक र धादिङको बैरिनी स्थित नेपाली सेनाको ब्यारेकमा पनि राहत सामग्री संकलन गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार राहत सामग्री उपलब्ध गराउन चाहने सरकारले तोकेका स्थानमा नै सामग्री पुर्याउनु पर्नेछ। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत पनि राहत सहयोग गर्न सकिने व्यवस्था गरिएको छ। आर्थिक सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सक्नेछन्। प्राधिकरणका अनुसार उक्त कोषमा विभिन्न बैंक मार्फत रकम

0: वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। रसोस्थित भोटेकोशीमा आएको बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 359 पुगेको छ। प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सबैभन्दा बढ़ी चितवनमा 132 जनाको शव फेला परेको छ। यस्तै नवलपरासी पूर्वमा 82 जना, धादिङमा 33, गोरखामा 30, नुवाकोटमा 28 जना, तनहुमा 22 जना, रसुवामा 17 जना र नवलपरासी पश्चिममा 15 जना गरी 332 जनाको शव फेला परेको प्रहरीले जनाएको हो। केही मिनटको अन्तरले बाँच्नुभएका रसुवा भन्सारका लेखापाल हृदय नेउपानेले हृदय विदारक अनुभव सुनाउनु भएको छ।
2: माटो धुलो पानीको त्यो फोहरा के झलक त्यो देख्ने बित्तिकै अब म चाहिँ उकालो चढ्नुपर्छ, म चाहिँ उकालो नचढे बाँचिँदैन भनेर। त्यसपछि मलाई थाहा पनि छैन कि मैले मलाई अलिअलि अहिले याद मात्रै छ कि म कुनै घरको चाहिँ छतको पाताबाट म चाहिँ हिँडेर कुनै बारीमा फतालेर फाल हालेर त्यसपछि चाहिँ अलि माथि गएछु होइन। अब मलाई त्यो अलिअलि त्यो छतको पातामा हिँडेको मात्र याद छ, त्यसपछि चाहिँ कुनै यादै छैन। अनि अलि माथि त्यो अलि पाटोमा पुगिसकेपछि माथि खरमेलो रहेछ, त माथि खरमेलो खरमेला पुगिसकेपछि तल हेर्दाखेरि त त्यो त्यो बयानै गर्न सकिँदैन क्या। त्यस्तो एउटा अकल पनि हो तपाईँहरूलाई त अब अहिले पनि त्यहाँ भिडियो फोटो भिडियोहरू छ होइन। हामी चाहिँ बाँच्न सफल भयौँ, त्यहाँ धेरै कम मान्छे मात्रै बाँच्न सफल भयो। टिमुरीमा भएका हिजो र आज रेस्क्यू भएको हिसाबले लगभग 150-200 जना मात्रै बाँच्न सफल भएको छन्। त्यति मान्छे पनि कसरी बाँचे भन्दा त्यो मास्टरतिरबाट आएको जुन चाहिँ त्यो बाहाव थियो, त्यो लेदोको बाहाव, त्यो बाहाव चाहिँ हामी भएर होइन त्यसको पारिपट्टि भित्तामा ठोकिएछ क्या।
1: बाँचेकाहरू पनि हातमा बेपत्ता भएका परिवारका सदस्यको तस्विर लिएर खोजीका लागि सरकारसँग गुहार मागिरहेका छन्। तर भाडीले पितण्डाले कतिपय शव भेटिने अवस्था छैन। देशशोकमा डुबेका बेला केही अमानवीय र आँखा बिझाउने दृश्य पनि देखिएका छन्। बगिरहेको शव छोडेर गहना लुछेका, ग्यासका सिलिण्डर खोलाबाट छोपेर हिँडेका दृश्य पनि सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट बढ़ी आएका छन्। चर्को आलोचना भएपछि एक महिलाको शवबाट कानको सुन नुस्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
3: नेपाली सेनाले आज मात्रै 600 भन्दा धेरैको हवाई उद्धार गरेको छ। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रहरू टिमुरे, स्याप्रोपेसी, धुन्चे, मैलुङ लगायत इलाकाबाट 50 विदेशी सहित 600 भन्दा धेरैजनाको हवाई उद्धार गरिएको सेनाले जनाएको छ। त्रिशुलीमा छाउनी अस्पतालबाट खटिएको डाक्टर सहितको मेडिकल टोलीले उपचारको व्यवस्था मिलाएर उपचार समेत गरिरहेको पनि बताइएको छ। 338 जनाको उपचार भइरहेको छ। विपदमा परेका नागरिकको रक्षाका लागि गृह प्रशासनले 13,295 जना सुरक्षाकर्मी परिचालन गरेको छ। बाढ़ीग्रस्त क्षेत्रमा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाल प्रहरीका 7,250 जना, नेपाली सेनाका 4,200 जना र सशस्त्र प्रहरी बल नेपालका 1,845 जना सुरक्षाकर्मी प्रत्यक्ष रूपमा खटिएका छन्। खोज तथा उद्धारलाई सहजता प्रदान गर्न ड्रोन र सैनिक डग समेत प्रयोग गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको आज बसेको बैठकले बाढ़ी पहिरो र आगलागी जस्ता प्राकृतिक विपदका बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीहरूलाई प्रोत्साहन गर्न भत्ता तथा दैनिक खाद्य खर्चमा वृद्धि गर्ने निर्णय गरेको छ। सरकारले विपदको समयमा आफ्नै जीवनलाई बाजी राखेर अग्रपंक्तिमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्तिको उच्च योगदानलाई कदर गर्दै यो कदम चालेको हो।
1: रसुवा तेर्चुली करिडोरमा आएको भीषण बाढ़ीका कारण सम्पर्क विहीन हुने आन्तरिक तथा बाह्य पर्यटकको संख्या 644 पुगेको छ। नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह एरले टूर एजेन्सीहरूले दिएको जानकारी अनुसार विभिन्न 33 देशका पर्यटकहरू सम्पर्कविहीन अवस्थामा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतका 178 जना रहेका छन्। अहिले सम्पर्कविहीन अवस्थामा रहेका नेपाली पर्यटकको संख्या 127 जना रहेको उहाँले जानकारी दिनुभयो। त्यसै गरी अस्ट्रेलियाका 35, मलेसियाका 51, युकेका 33, यूएस एका 65 क्यानाडाका 25 युक्रेनका 53 पर्यटक सम्पर्क विहीन भएको एयरले बताउनुभयो। उहाँले टूर अपरेटर, नेपाल प्रहरी, पर्यटन विभाग, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका निकाय तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी खोज तथा उद्धार कार्य तीव्र बनाएको समेत जानकारी दिनुभयो। उहाँले टिमुरे र सोभन्दा माथिल्लो क्षेत्रमा रहेका पर्यटकहरू अझै पनि सम्पर्कमा नआएको भन्दै खोजी कार्य भइरहेको बताउनुभयो। उहाँका अनुसार बोर्डले ट्राभल एजेन्सी र कम्पनीसँगको समन्वयमा तथ्याङ्क संकलनको कार्य गरिरहेको छ। यसैबीच भारतको विदेश मन्त्रालयले नेपालको भटेकोशी नदीमा आएको बाढ़ीपछि 288 जना भारतीय नागरिक सम्पर्क विहीन भएको बताएको छ। विदेश मन्त्रालयमा आज पत्रकार सम्मेलन मार्फत विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सो जानकारी दिनुभएको हो। हराएका मध्ये 73 जना त्रिशुली ए जलविद्युत आयोजनामा कार्यरत रहेको उहाँले जानकारी दिनुभयो।
3: सरकारले बाढ़ीबाट प्रभावित विदेशी नागरिकहरूको खोजी, उद्धार तथा कन्सुलर सहयोगका लागि आपतकालीन प्रतिकार्य टोली इमर्जेन्सी रेस्पोन्स टीम ईआरटी गठन गरेको छ। परराष्ट्र मन्त्रालयले आज सूचना जारी गर्दै ईआरटीले बाढ़ीबाट प्रभावित, बेपत्ता वा घटनासँग सम्बन्धित विदेशी नागरिकको खोज तथा उद्धार, सूचनाको प्रमाणीकरण तथा कन्सुलर सहयोगका लागि समन्वयकारी निकायका रूपमा काम गर्ने जनाएको छ। मन्त्रालयका अनुसार विदेशी नागरिक सम्बन्धी आवश्यक सूचना संकलन सम्बन्धित निकायसँग समन्वय तथा परिवार र कूटनीतिक नियोगलाई आवश्यक जानकारी उपलब्ध गराउन ईआरटीले सहजीकरण गर्नेछ।
1: सरकारले कोसाइकुण्ड पुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न सचेत गराएको हो। मन्त्रालयका अनुसार कोसाइकुण्ड तुप्चेश्वर काठमाडौँ हुँदै वैकल्पिक मार्गबाट फर्कन सकिनेछ। मन्त्रालयले अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न भनेको हो। यातायात व्यवसायले 40 बस सम्पर्क विहीन रहेको बताएका छन्। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: भाइ भाइ सामान पुर्याउने अनि आइहाल्यो है अरू सामान पनि पुर्याउनु छ
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा मिला
4: ओ,
2: नमस्कार
4: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि
2: यो त साइड जब दाई यो चाहिँ मेन
4: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
2: सामान राम्रो छ ढुक्क हुनु
4: थाहा छ त्यसैले त यही लिन आएको
5: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
4: सुरक्षा घरको
2: साथ जीवन घरको
6: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
7: थाहा संचार नेटवर्क काठमाण्डुबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
8: प्रधानमन्त्री बालिन्द्र शाहले बाढ़ीले सृजित राष्ट्रिय संकट राहत तथा उद्धारका विषयमा मुख्य सचिवको सहित विषयगत मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल गर्नुभएको छ बाढ़ीबाट प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत अवलोकन गरी फर्किए लगत्तै प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल गर्नुभएको हो बैठकमा विपद व्यवस्थापन राहत र उद्धारसँग प्रत्यक्ष जोड़िएका रक्षा गृह अर्थ परराष्ट्र ऊर्जा स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई द्रुत बनाउन घाइतेहरूको निशुल्क एवं प्रभावकारी उपचारको व्यवस्था मिलाउन र व्यवस्थित परिवारलाई तत्काल राहत विस्थापित परिवारलाई तत्काल राहत सामग्री पुर्याउन निर्देशन दिनुभएको छ विशेष गरी विस्थापितहरूका लागि निर्माण गरिएका राहत क्याम्पहरू पूर्ण रूपमा व्यवस्थित सफा हुनुपर्नेमा प्रधानमन्त्रीको जोड़ रहेको छ उहाँले क्याम्पहरूमा व्यक्तिगत गोपनीयता प्राइभेसीको पालना सुनिश्चित गर्न तथा महिला बालबालिका र वृद्धवृद्धहरूलाई उचित सम्मान सुरक्षा र विशेष प्राथमिकताका साथ राख्न स्पष्ट निर्देशन दिनुभएको छ साथै बाढ़ीका कारण क्षतिग्रस्त बनेका सड़क विद्युत तथा संचार संरचनाहरू यथाशीघ्र सुचारू गर्न सम्बन्धित मन्त्रालयहरूलाई एकीकृत कार्ययोजनासहित लाग्न निर्देशन दिएको छ आज बिहान सड़क मार्ग हुँदै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहित नुवाकोट प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाह प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात काठमाण्डु फर्कनु भएको थियो पूर्वक्रममा पनि प्रधानमन्त्री शाहले विस्थापित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन अवरूद्ध सड़क तथा पूर्वाधारहरू शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन र सम्बद्ध निकायहरूलाई निर्देशन दिनुभएको थियो
7: विनाशकारी बाढ़ी तथा पहिरोबाट चीनले बेलैमा पूर्व सूचना नदिएको भन्ने आरोपलाई चीनिया दूतावासले खण्डन गरेको छ दूतावासले यस्ता भनाईलाई पूर्णत भ्रामक र असत्य भन्दै आपत्ति जनाएको हो नेपाल स्थित चीनिया दूतावासले सार्वजनिक गरेको एक स्पष्टीकरण सन्देशमा चीनिया पक्षले नेपालमा लगाइएका दुई मुख्य आरोपहरूलाई फेक न्यूजको छाप लगाउँदै असत्य ठहर गरेको छ चीनले नेपाली पक्षलाई पूर्व चेतावनी नदिएका कारण नेपालतर्फ ठूलो मानवीय क्षति हुन पुग्यो र चीनतर्फ रहेको भौगर्भिक विपद बाँध भत्किएका कारण नेपालले ठूलो नोक्सानी बेहोर्नु पर्यो भन्ने दुई आरोप गलत भएको दूतावासले उल्लेख गरेको छ चीनिया पक्षले यी आरोपहरूलाई गलत भएको भन्दै वास्तविक घटनाक्रम फरक भएको दावी समेत गरेको छ यसैबीच नेपाल चीनको सीमा क्षेत्रमा गएको भीषण पहिरोका कारण नदी थुनिएर निकै ठूलो ताल बनेको चीनिया पक्षले बताएको छ चीनको जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु साङपो नदीको संगम नजिकै ठूलो प्राकृतिक बाँधयुक्त ताल बनेको जानकारी दिएको हो चीनिया सरकारी टेलिभिजनका अनुसार आज बिहानसम्म उक्त तालमा करिब 20 लाख घनमिटर पानी जम्मा भइसकेको थियो र तालबाट पानी बाहिरिन थालेको थियो मन्त्रालयका अनुसार आगामी 3 दिनमा थप 30 लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान गरिएको छ यसले ताल फुट्ने जोखिम उच्च बनाएको चीनिया अधिकारीहरूले बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् सम्भावित जोखिमलाई ध्यानमा राख्दै चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको बताएको छ यता भोटेको सीमा पुनः बाढ़ीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ जलस्रोत तथा अनुसन्धान केन्द्रले आज जारी गरेको सूचना अनुसार चीन तर्फबाट प्राप्त भू उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषणका आधारमा हिजो गएको बाढ़ीको उद्गम स्थान आसपासका क्षेत्रमा ताल बनेको जनाइएको छ। उक्त तालमा पानीको सतह बढ़ी फुट्ने जोखिम रहेको सूचनामा उल्लेख गरिएको छ। सो अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागि भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
8: बाढ़ीबाट प्रभावित क्षेत्रमा राहत उद्धार खोज तथा पुनर्स्थापनाका लागि सरकारले एकद्वार प्रणाली अपनाएको छ। यसअघि विभिन्न व्यक्ति र समूहले आफ्नै तरिकाले राहत संकलन र वितरण गर्दा हिनामिना र जथाभावी भएको भन्दै आलोचना भएका कारण सरकारले यसपटक एकद्वार प्रणाली अपनाउने बताएको हो। प्रहरीले कसैले विपद राहतको नाममा ठगी गरेको वा गर्न खोजेको शंका लागिमा नजिकैको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तुरन्त सम्पर्क गर्न अनुरोध समेत गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न चाहने जोसुकैले पनि सार्वजनिक गरिएका 8 बैंक खाता नम्बरमा रकम जम्मा गर्न सक्ने भएका छन्। यो कोषमा रकम जम्मा गर्न सरकारका तर्फबाट अर्थमन्त्रीले अपील गरेसँगै स्वदेशी तथा विदेशी निकाय र व्यक्तिले रकम पठाउन थालेका छन्। आज एकै दिन 27 करोड़ सहयोग संकलन भएको छ। आज दिनभरमा अर्थ मन्त्रालयमा उपस्थित भए विभिन्न 10 निजी तथा सरकारी कम्पनी र संस्थाहरूले कुल 27 करोड़ 33 लाख रूपियाँ सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका हुन्। नेपाल बैंकले 3 करोड़ 1 लाख, कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंकले 3-3 करोड़, निफ्रा बैंकले 2 करोड़ 50 लाख, एनआईसीएसले 2 करोड़ 21 लाख, एनसेलले 1 करोड़ हस्तान्तरण गरेका छन्। निजी क्षेत्र गोर्खा ब्रुअरी 10 करोड़, रेडबुलले 2 करोड़, शिवशक्ति ग्रुपले 51 लाख र रिलायन्स सुगरले 10 लाख बुझाएका छन्। यसै गरी ग्लोबल आईएमई बैंकले 5 करोड़, व्यवसायी शेखर गोसाले 1 करोड़ 50 लाख तथा राप्रपाका नेता विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनको 1 करोड़ सहयोग गर्ने वचन दिएका छन्। यसै गरी गैरावासी नेपाली संघले बाढ़ी पीड़ितलाई 5 करोड़ सहयोग गर्ने बताएको छ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेडले 51 लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
7: राष्ट्रपति रामचन्द्र पौडेलले बाढ़ी पीड़ित उद्धार तथा राहत कोषमा 1 महिनाको पारिश्रमिक प्रदान गर्नुहुने भएको छ। यसैगरी सरकार ले निजामती कर्मचारीबाट 36 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरेको छ। आज बसेको सचिव स्तरीय बैठकले सबै कर्मचारीको भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा तह अनुसार 2 देखि 10 दिनसम्मको तलब योगदान गर्ने निर्णय गरेको हो। राजपत्र अनअंकित कर्मचारी वा सो सरहको 5 दिन, राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा सो सरहका कर्मचारीको 7 दिनको तलब योगदान गरिने भएको छ। राजपत्रांकित प्रथम श्रेणी र विशिष्ट श्रेणीका कर्मचारीबाट 10 दिन बराबरको पारिश्रमिक योगदान गर्ने निर्णय सचिव स्तरीय बैठकले गरेको हो। यस्तै प्रदेश सरकार र स्थानीय तह तथा सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारी लाई समेत सोही अनुसार अनुदान गर्न आह्वान गरिएको छ। कोशी प्रदेश सरकारले 3 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गर्दा ललितपुर महानगरपालिकाले 1 करोड़ र पोखरा महानगरपालिकाले 45 लाख रूपियाँ सहयोग गर्ने भएका छन्।
8: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा 10 ट्रक खाद्यान्न तथा लत्ता कपड़ा पठाएको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले बाढ़ी प्रभावित क्षेत्रमा चाउचो, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केट पठाइएको जानकारी दिनुभयो। यसै गरी बाढ़ी प्रभावित क्षेत्रमा 15,000 लिटर डिजल र पेट्रोल 15,000 लिटर पठाइएको जानकारी दिनुभएको छ। प्राधिकरणका उपसचिव केसीले नुवाकोट स्थित भैरवी, सूर्यमती, पञ्चकन्या आयल स्टोरमा डिजल 23,000 लिटर र पेट्रोल 6,000 लिटर मौजदात रहेको र थप डिजल पेट्रोल पठाइएको जानकारी दिनुभयो। यसैबीच बाढ़ीबाट पीड़ित बनेकाहरूका लागि आवश्यक राहत सामग्री संकलन गर्न सरकारले 3 स्थान तोकेको छ। विदेशबाट हवाई माध्यम मार्फत आउने राहत सामग्रीलाई त्रिभुवन राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। त्यसपछि सरकारले आवश्यकता अनुसार प्रभावित क्षेत्रमा ती सामग्री वितरण गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ। स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री क्रमशः नुवाकोटको बटारीस्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरिनी ब्यारेकमा संकलन गरी प्रभावित क्षेत्रमा वितरण गरिने प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। बाढ़ी प्रभावितका लागि राहत दिन चाहने व्यक्ति वा संघ संस्थाले सरकारले तोकेका तीनै स्थानमा सामग्री पुर्याउनु पर्नेछ।
7: राष्ट्रिय संकटको समयमा सबै राजनैतिक दल एक ठाउँमा उभिएका छन्। अप्रत्याशित बाढ़ीपछि सृजित संकटको घड़ीमा संसदमा रहेका र बाहिर रहेका राजनैतिक दलहरूले साझा संकल्प र एकता प्रदर्शन गरेका हुन्। सर्वदलीय बैठकले भोटेकोशी बाढ़ीमा परेकाहरूको उद्धार राहत कार्यमा खटिँदा राजनैतिक प्रतिस्पर्धा भन्दा सहकार्यको भावनालाई प्रोत्साहित गर्न आह्वान गरेको छ। सत्तारूढ़ दल राष्ट्रपाका सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा बसेको बैठकले भोटेकोशी लगायत नदीमा आएको बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी सहित जिल्लामा पर्न गएको मानवीय भौतिक संरचनाको विनाशप्रति गहिरो दुःख व्यक्त गर्दै सबै सक्रिय भएर उद्धार र राहतमा खटिन आह्वान गरेको छ। बैठकपछि नेपाली कंग्रेसका सभापति गगन थापाले सरकारका तर्फबाट खोज तथा उद्धारको प्रारम्भिक जानकारी प्राप्त भएको र बैठकमा सहभागी दलहरूले थप सूचना तथा सुझाव दिएको बताउनुभयो। उहाँले राज्यसँग भएका साधन स्रोत मात्र नभई राज्यले परिचालन गर्न सक्ने सबै साधन स्रोत प्रयोग गर्नुपर्ने उल्लेख गर्नुभयो। बैठकमा गृहमन्त्री सुधन गुरूङले राजनैतिक दलका कार्यकर्तालाई सड़क सफा गर्ने कामसँगै खोज तथा उद्धारमा परिचालन गर्न आग्रह गरेको थापाले जानकारी दिनुभयो।
9: यो बेलामा हामीहरू सबैलाई जसरी राज्यले परिचालित गर्न चाहन्छ त्यसरी उसले परिचालित गर्न पाउँछ र हामी तयार छौं। हाम्रो यही प्रस्तावमा माननीय गृहमन्त्रीजीले अहिले तत्कालै विपदग्रस्त भएको क्षेत्रहरूमा पार्टीका कार्यकर्ताहरूलाई खास गरिकन सड़क सफा गर्नका निम्ति अरू केही खोज र उद्धारका निम्ति त्यहाँ हाम्रो संख्याले पुगेको छ, संख्याहरू परिचालित गरिदिनु पर्यो भनेर भन्नुभएको छ। हामी यहाँ भएको छलफलको आधारमा अहिले जे आवश्यकता छ त्यो आवश्यकताको अनुसार हामी आफ्नो आफ्नो पार्टीभित्र जुन विपदका हाम्रा संरचनाहरू बनाएका छौं ती संरचनाहरूमा अहिले सरकारले भनेकै कुराहरूसँग समन्वय गरिकन हामी आफ्नो कुराहरू परिचालित गरिहाल्छौं।
7: सर्वदलीय बैठकले विपद व्यवस्थापनमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सबै राजनैतिक दल तिनका संघ संगठन र सदस्यलाई आह्वान गर्दै विपदका समयमा गरिने सहयोग सस्तो लोकप्रियता वा राजनैतिक स्वार्थपूर्तिको माध्यम बन्नु हुँदैन भन्नेमा सम्पूर्ण दलहरू स्पष्ट हुनुपर्नेमा जोड़ दिएको छ। बैठकले विपद व्यवस्थापनमा हुने आर्थिक संकलन पारदर्शी र व्यवस्थित बनाउँदै सम्पूर्ण पार्टी पंक्ति स्वदेश तथा विदेशमा रहेका नागरिक र शुभचिन्तकलाई नेपाल सरकारको आधिकारिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा सरकारले तोकेको आधिकारिक खातामा मात्र आर्थिक सहयोग जम्मा गर्न विशेष आह्वान गरेको छ। सभापति थापाले कंग्रेसले पनि बाढ़ी प्रभावित क्षेत्रमा उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारी कोषमा आवश्यक रकम सहयोग गर्ने जानकारी दिनुभयो।
9: यो पार्टी त्यो पार्टी नभनिकन सबैजना हामी स्वयंसेवी हौ, पार्टीका साथीहरू परिचालित हुनुहोस् तर स्वयंसेवीका रूपमा परिचालित हुनुहोस् भनेर हामीले त्यसलाई पनि सामूहिक रूपमा आह्वान गरेका छौं। र अहिले सरकारले जुन राहतको एउटा कोष बनाएको छ हामी सबैले आफूले संकलन गरेका कुराहरू पनि त्यही कोषमा ल्याएर एकैद्वारबाट यी सबै कुराहरूमा हामीले काम गरौं भन्ने पनि यो पनि सँगसँगै हामीले आजको बैठकबाट हामी यो निष्कर्षमा पुगेका छौं।
7: अर्थमन्त्री डाक्टर स्वर्णिम अग्लेले रसुवा बाढ़ीबाट प्रभावितको तत्कालको उद्धार राहत तथा दीर्घकालीन पुननिर्माणका लागि आन्तरिक र बाह्य दुवैतर्फबाट बजेटको सुनिश्चितता भइसकेको बताउनु भएको छ। उहाँले अहिलेको विपदको सामना गर्न सरकारसँग स्रोत र साधनको कुनै अभाव नहुने बताउनुभयो।
10: त्यो जब स्केल यति ठूलो भइसकेपछि एक घण्टाभित्र नै हामीले विश्व बैंकसँग कुरा गरेर करिब करिब 25 अरब रूपियाँ जतिको आर्थिक सहायता जुटाएका थियौं। चीन सरकारबाट, भारत सरकारबाट, जापान सरकारबाट, एसियाली विकास बैंकबाट, इन्टरनेशनल फेडरेशन अफ द रेड क्रस वा जेनेवाबाट तुरन्तै सहयोगहरू चाहिँ आएको वा आउने प्रतिबद्धता हामीले हासिल गरेपछि एउटा आत्मविश्वासका साथ हामी अगाडि बढ़ौं। स्रोत र आर्थिक आवश्यकतामा कमी नहुने गरेर अगाडि बढ्नको लागि क्याबिनेटले प्रधानमन्त्रीज्यूले पनि मलाई त्यो जिम्मा दिनुभएको छ।
8: रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ी पश्चात मानव अधिकार अवस्थाको अनुगमन गर्न आजदेखि मानव अधिकार आयोगको टोली पनि खटिएको छ। केन्द्रीय कार्यालय र बागमती प्रदेश कार्यालयबाट छुट्टा छुट्टै गरी दुईवटा टोली बाढ़ी प्रभावित जिल्लाहरूमा खटिएको आयोगका सूचना अधिकारी पवन कुमार भट्टले जानकारी दिनुभयो।
11: केन्द्रीय कार्यालयबाट एउटा टिम उता गरेर दुईटै टिम चाहिने उता रसु लाने भनेर हेटौडाको टिम चाहिने उता चितवन हुँदै धादिङबाट बुझ्दै त्यतातिरको पनि अनुगमन गर्दै आउने अनि यताको टिम चाहिने जाने भनेर चाहिँ त्यो तरिकाले र एउटा टिमले चाहिँ यहाँ काठमाडौँमै उताबाट आएका जुन घाइतेहरूको उपचार भइरहेछ विभिन्न हस्पिटलहरूमा त्यतातिर पनि भनेर तीन चारवटा टिमहरूले काम गरिरहेको हो।
7: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
12: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। थाहा खबर.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो हाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। आज सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी महेश शर्मा पौडेल र मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको 15 महाधिवेशन रोक्न अन्तरिम आदेश माग गर्दै पूरक निवेदन दिएका थिए। यो सँगै कांग्रेसको 15 महाधिवेशन गर्न बाटो खुलेको छ।
3: कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। कर्णाली प्रदेशका प्रमुख एकेराज जोशीले आज भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जुमकित लामा कार्की र उद्योग पर्यटन तथा वातावरण मन्त्री कल्याणी खड्कालाई शपथ गराउनु भएको हो। प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिष्ट पार्टी नेकपाले तीन मन्त्री थपेपछि सरकारले पूर्णता पाएको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। चीनका प्रधानमन्त्री ली छियाङले नेपाल चीन सीमावर्ती क्षेत्रमा हिजो आएको विनाशकारी बाढ़ी पहिरोबाट प्रभावित तिब्बतको केरूङ क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। राष्ट्रपति शी चिनफिङ पछिका दोस्रो वरिष्ठ चीनिया नेता प्रधानमन्त्री ली आज ग्याइरूङ क्षेत्र पुग्नु भएको हो। वहाँले उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी, प्राविधिक तथा विपदका कारण विस्थापित नागरिकहरूसँग भेटघाट गरेको चीनिया समाचार संस्था सिन्हाले जनाएको छ। यसैबीच भीषण बाढ़ी र पहिरोबाट सबैभन्दा बढ़ी प्रभावित केरूङ नाकामा पहिलो चीनिया आपतकालीन उद्धार टोली आज मात्रै पुग्न सफल भएको छ। पहिरोका कारण सड़क सञ्जाल अवरूद्ध हुनका साथै प्रतिकूल मौसमका कारण विपद आएको करिब 22 घण्टापछि मात्र उद्धार टोली प्रभावित भएको मुख्य भागसम्म पुग्न सकेको बताइएको छ। प्रधानमन्त्री लीले उद्धार तथा खोजी कार्यले तीव्रता दिन र प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको छ। नेपाल चीन सीमा क्षेत्र र सुवाको भुटेको सीमा बाढ़ी आएपछि चीनतर्फ पनि ठूलो क्षति भएको छ। दक्षिण पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्र अन्तर्गत ग्याइरोङ काउन्टीको ग्याइरोङ बन्दरगाहमा गएको पहिरोमा परि 558 जना बेपत्ता भएका छन्। अहिलेसम्म चीनमा बाढ़ीमा परि 3 जनाले ज्यान गुमाएका छन्।
3: नेपाल परिवेशमा अब खेल समाचार। अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी क्रिकेटमा नेपालको ए टोलीले तेस्रो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल ए हैदराबाद किंग्सम्यान एकाडेमीसँग 31 रनले पराजित भएको हो। हैदराबादले दिएको 198 रनको लक्ष्य पछ्याएको नेपाल चार बल अगावै 166 रनमा अल आउट भएको थियो। उता मलेसिया विरूद्धको दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको छ। आज भएको खेलमा नेपालले मलेसियालाई 27 रनले पराजित गरेको हो। नेपालले दिएको 171 रनको लक्ष्य पछ्याएको मलेसिया 40 ओभर 1 बलमा अल आउट हुँदै 143 रनमा समेटिएको थियो। मलेसियाका अकिल वाहिदले सर्वाधिक 56 रनको योगदान गरे पनि टोलीलाई जिताउन सकेनन्। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: रसुवा बाढ़ीमा ज्यान गुमाउनेको संख्या 400 नजिक, आज मात्रै 600 बढ़ीको उद्धार, करिब 700 पर्यटक सम्पर्कविहीन।
3: हिजोको पहिरोले सीमामा नदी थुनिएर निकै ठूलो ताल बनेको चिनिया पक्षले दियो जानकारी। अझै जोखिम कायमै गोसाईकुण्डमा रहेकालाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह।
4: सरकारको राहत कोषमा आज मात्रै 27 करोड़ रकम जम्मा, विपदको सामना गर्न सबै दल एक ठाउँमा।
3: चीनिया प्रधानमन्त्री लीद्वारा तिब्बतको बाढ़ी प्रभावित क्षेत्रको निरीक्षण, 22 घण्टापछि मात्रै उद्धार टोली केरूङ पुग्यो।
4: र टप एण्ड टी ट्वेन्टी क्रिकेटमा नेपालको ए टोली पराजित, मलेसिया विरूद्धको दोस्रो अभ्यास खेलमा नेपाल 27 रनले विजयी।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। दिनेश र अप्सरा विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्याण्डल हो @थाहा खबर।
5: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171-4780-724 वा हिमालयज वाटर .com.np लगइन गर्नुहोस्।

0: र चीनतर्फ नेपालीहरू हराइरहेको आशंका। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालको रसुवा जिल्लामा बुधबार आएको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या बढ़दो क्रममा छ। यो खबर तयार पार्दासम्म 359 जनाको मृत्यु भएको पुष्टि भएको नेपाल प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार भुटेकोशी र तल त्रिशुली एवं नारायणी नदीका तटीय क्षेत्रमा अवस्थित 8 जिल्लामा शव फेला पर्ने क्रम जारी छ। स्वदेशी र विदेशी गरी 900 जना भन्दा बढ़ी मानिस हराइरहेका छन्। आजै प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोट जिल्लाको सबैभन्दा बढ़ी प्रभावित क्षेत्रको अवलोकन गरेका छन्। नुवाकोट पुगेका संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल सिन्हाले व्यापक स्तरमा क्षति भएकोले ठूलो सहयोग चाहिने बीबीसीलाई बताएका छन्। उनले भने
2: बस्ती बस्ती बगाउँदाखेरि त सयको संख्यामा होइन कि हजारौं संख्यामा चाहिँ घरहरू ड्यामेज भएको छ होइन, अनि 50 भन्दा बढी 60-70 पुलहरू चाहिँ बगाएको छ नदीले होइन, अनि बाटोहरू एकदमै ठूलो स्केलमा र म्यासिभ डिस्ट्रक्सन भएको छ। त्यो हिसाबले हामीलाई एकदमै धेरै सपोर्ट चाहिन्छ जस्तो लाग्छ।
1: संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल सिन्हा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतका लागि 13,000 जना भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन गरिएको छ। भूतपूर्व बोस्नियाली सर्ब नेता रात्को मलाडिचको निधन भएको छ। सन् 1990 शुरूको दशकमा नरसंहार र मानवता विरूद्धका अपराध गरेको अभियोगमा 84 वर्षीय मलाडिचले दहेगमा आजीवन कारावासको सजाय भोगिरहेका थिए। बुचर अफ बोस्निया नामले चिनिएका मलाडिचले युरोपमा द्वितीय विश्वयुद्ध यताकै क्रूर अपराध गर्न आफ्ना फौजहरूलाई निर्देशन दिएका थिए। उनको पालामा साराजेभोमाथि बर्बर ढंगले कब्जा गरिएको थियो भने सेभरेनिकामा हजारौं बोस्नियाली मुस्लिम पुरूष तथा बालकहरूको हत्या गरिएको थियो। तर धेरै राष्ट्रवादी सर्भहरूका लागि उनी एक युद्धनायक थिए। गत जून महिनामा घोषणा भएको युद्ध विरामको बावजूद इजरायली सेनाले दक्षिणी लेबननमा भीषण हवाई हमला गरेको लेबननको सरकारी संचार माध्यमले जनाएको छ। नाबातिए नजिक पर्ने अली अल ताहिर हाइट्समा हमला भएको हो, जहाँ हिजबुल्लाह लड़ाकूहरू रहेको इजरायलको दावी छ। लेबननको गुप्तचर निकायले बीबीसीलाई बताए अनुसार इजरायलले युद्ध विराम सम्झौताको 5,000 पटक भन्दा बढ़ी उल्लंघन गरेको छ। इजरायलले त्यसबारे कुनै टिप्पणी गरेको छैन। एउटा असाधारण घटनाका रूपमा मलेसियाका 3 भूतपूर्व प्रधानमन्त्रीहरू छुट्टा छुट्टै मुद्दामा एकै दिन कोलालम्पुर अदालतमा उपस्थित भएका छन्। इस्माइल साबरी याकुबमाथि सम्पत्तिको स्रोत देखाउन असफल भएकोमा मुद्दा चलिरहेको छ। नाजिब रजाकमाथि एउटा कोषको रकम सम्बन्धी प्रकरणमा र मुहिदिन यासिनमाथि अख्तियार दुरूपयोग एवं सम्पत्ति शुद्धिकरणको मुद्दा छ। र नर्वेका राजा हराल्ड पाँचौंको अति गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ, जहाँ राजपरिवार का सदस्यहरू उनी नजिक जमा भएका छन्। हिमलाइटिक अनिमिया भनिने एक प्रकारको दुर्लभ रक्त अल्पताको समस्याबाट उनी पीड़ित छन्। यो बीबीसी नेपाली सेवा हो।
3: आजको कार्यक्रम पनि रसुवाको बाढ़ीले निम्त्याएको विनाशका विभिन्न पक्षमा केन्द्रित रहनेछ। उक्त बाढ़ीमा परेर हालसम्म 350 भन्दा बढ़ीले ज्यान गुमाएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन्। सयौंको संख्यामा मानिसहरू बेपत्ता र सम्पर्कविहीन छन्। सरकारले उद्धार र राहतको निम्ति सम्पूर्ण शक्ति परिचालन गरिएको जनाएको छ। आज प्रधानमन्त्री बालेन्द्र शाह बाढ़ी प्रभावित नुवाकोट जिल्ला पुगेका थिए। प्रधानमन्त्री सँगै पुगेका संचार मन्त्री विक्रम तिमिल सिन्हाका अनुसार सरकारले अहिले उद्धार र राहतलाई मुख्य प्राथमिकतामा राखेको छ। त्यसको निम्ति सबै साधन स्रोत प्रयोग गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए। मानवीय क्षतिसँगै ठूलो भौतिक क्षति पनि पुगेको अनुमान गरिएको छ। घरवास विहीन हुन पुगेकाहरूलाई तत्काल बसोबासको व्यवस्था मिलाउने योजनाबारे मन्त्री तिमिल सिन्हाले भने
4: बस्न सक्ने स्थायी बसोबासको व्यवस्था सरकारले गर्ने गरी तयारी शुरू भइसकेको छ। तर अब त्यो गर्नको लागि तपाईँको केही महिना लाग्न सक्छ सबैलाई बस्ने आवासको व्यवस्था गर्नलाई। त्यही भएर टेम्पररी सोल्युसनको बारेमा पनि तयारी गरिरहेछौँ हामीले।
3: उनले हाम्रा साथी फणेन्द्र दाहालसँग नुवाकोटमा कुराकानी गर्दै व्यापक रूपमा भएको क्षति र पुनर्निर्माणको योजनाबारे भने
4: म्यासिभ ड्यामेज छ, यो पूरै रिकभर हुन हामीलाई कति लाग्छ, त्यति पैसा चाहिँ हामीसँग डोमेस्टिकली एरेन्ज नहुन सक्छ, कस्तो खालको चाहिँ पुनर्निर्माण हामीलाई आवश्यक पर्छ भनेर हेर्दैछौँ। तर इन्टरनल्ली जति म्यानेज हुन सक्छ कुनै पनि कसर बाँकी नराखिकन सरकारले त्यसलाई इन्भेस्ट गर्छ र बाँकी कति हामीलाई चाहिन्छ त्यसमा पनि दात्री निकाय र मित्र राष्ट्रहरूसँग समन्वय गरेर त्यसको लागि पनि सरकारले पहल गर्छ।
3: उनी थिए संचार मन्त्री विक्रम तिमिल सिन्हा। प्रधानमन्त्रीले नुवाकोटमा स्थानीय अधिकारीहरूसँग पनि छलफल गरेका थिए। त्यहाँबाट हामी संवाददाता शक्तिमाया तामाङ।
5: नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभए अनुसार अहिले सरकारले विशेष गरेर उद्धारको कुरालाई प्राथमिकता दिएको कुरा उहाँले गर्नुभयो। मान्छे बचाउन सुरक्षा निकायका सबैजनाले उच्च मनोबलका साथ उहाँहरूलाई उद्धार गर्नको लागि लाग्नको लागि निर्देशन दिएको कुरा प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको।
3: घटनाको दोस्रो दिन उद्धार खोजी र राहत वितरण कस्तो देखियो, कस्तो पाउनुभयो तपाईँले?
5: अब हामी पनि त्यसै स्थानमा छौ। बाहिरपट्टि जो विभिन्न ठाउँबाट नुवाकोट र रसुवामा विभिन्न पेसा व्यवसायको लागि आउनुभएका ती व्यक्तिहरू उहाँ परिवारसँग सम्पर्क नहुँदाखेरि उहाँहरू खोज्नको लागि विभिन्न ठाउँबाट यहाँ आउनु भएको छ र उहाँहरू आफ्नो मान्छे कहीँबाट यहाँ ल्याइछ कि भनेर हेर्दैछौँ। तर अहिलेसम्म हाम्रो व्यक्तिहरू, हाम्रो आफन्त, हाम्रो परिवारहरू देख्न नपाउँदाखेरि हामी दुखी छौँ भन्ने कुराहरू गर्नुहुन्छ। यता सरकारी अधिकारीहरूसँग कुरा गर्दाखेरि सकिएको उद्धारमा लागिरहेका छौँ, जसमा हिजो 91 जना र आज मात्रै 660 जनाको उद्धार गरिसकेको, जसलाई हामीले यहाँ प्राथमिक उपचार गर्न मिलेलाई प्राथमिक उपचार गरी यहाँको स्थानीय हस्पिटल र अलिक गम्भीर अवस्थालाई हामीले काठमाडौँ पनि रिफर गरिरहेका छौँ भन्ने सरकारी अधिकारीको तर्फबाट
3: अधिकारीहरूले सयौंको संख्यामा मानिसहरू हराइरहेको बताएका छन्। ज्यान गुमाउने व्यक्तिहरूको शवहरू चितवन र नवलपरासी पूर्वमा ठूलो संख्यामा भेटिएका छन्। नारायणगढबाट ईश्वर जोशी भन्छन्,
6: जुन नदी तटीय क्षेत्रहरूमा भेटेको शवहरू भरतपुर ल्याउने काम भइरहेको छ। अहिलेसम्ममा नदी तटीय क्षेत्रबाट संकलन गरेको शवहरू 132 भरतपुर ल्याइसकेको भनेर प्रमुख जिल्ला अधिकारी गणेश हरियालले जानकारी दिनुभएको छ।
3: शवको व्यवस्थापनका क्षमता छैन भन्ने सुनिन्छ, कसरी व्यवस्थापन गर्ने सोचाइ छ प्रशासनको?
6: चितवनको अस्पतालहरूमा 30 भन्दा बढीको क्षमता नभएको शव व्यवस्थापनको लागि भनेर जानकारी आएको छ। त्यो अवस्था आएपछि अहिले भरतपुरको एक सरकारी भवनलाई वैकल्पिक शव गृह भनेर स्थापना गरिएको छ, जुन ठाउँमा टेम्परेचरहरू मिलाएर अहिले शवहरू राख्ने व्यवस्था गरिरहेको अवस्था छ।
3: शवहरू जब धेरै संख्यामा चितवनमा फेला परेको भन्ने खबर सँगसँगै आफन्तहरू आउने क्रम छ कि कस्तो छ?
6: हराइरहेकोहरूको खोज तलासको लागि यहाँ हेल्प डेस्क पनि स्थापना गरिएको छ। जुन मिसिङ भएको आफन्तहरूले आएर हेल्प डेस्कमा आएर आफ्नो मिसिङ भएको मानिसहरूको नाम टिपाउन सक्नुहुनेछ। शव पहिचान गर्नको लागि शवमा नम्बरिङ गर्ने र फोटो खिचेर बाहिर लिस्टिङ गरेर राख्ने भन्ने कुरा पनि आएको छ र आफन्तहरू पनि अहिले भरतपुर आउने क्रम बढ्दै गएको छ।
3: सबैभन्दा धेरै क्षति रसुवामा भएको देखिएको छ। त्यहाँको गोसाई कुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुरपु तामाङले भने,
7: 2 नम्बर वडा 90% क्षति छ, 5 नम्बर वडा तपाईँको मोर देन 60% क्षति छ। अब सबै बिरामीहरूलाई जीवित सुरक्षित स्थानान्तरण गर्ने हो, होल्डिङ सेन्टरमा राख्ने हो, अनि त्यसपछि उहाँलाई अब सबै ठाउँमा के अरे उपचारको लागि पठाउने, बाँकी कुरा त अब अन्त्येष पछाडि लासलाई ल्याउने काम हो।
3: सर्वसाधारणहरू कति बेपत्ता भएको अथवा जनप्रतिनिधि पनि बेपत्ता भएको
7: काउन्टेड छैन? अब जनप्रतिनिधि अब अहिलेसम्म मेरो उपाध्यक्ष, 2 वडा अध्यक्ष, 1 कार्यपालिक सदस्य, कर्मचारीहरू नै ठुलो बेपत्ता छ। अब सर्वसाधारण अब यहाँ अब मिसिङको नाम लेखाउनु लागेको छ, अब ठुलो छ
3: कार्यालयहरू तपाईँहरूको गोसाईकुण्ड गाउँपालिकाको वडा नम्बर 5 की महिला वडा सदस्य बिबी रानी तामाङले बीबीसीसँग भनिन्,
8: माथिबाट त सबै लगिसक्यो, अब मान्छे अब थुप्रै छैन, अब पालिका सालिका वार सबै लगिसक्यो, अब के गर्नु, अब हामी त के हो के हो बाती पनि छैन।
3: तपाईँहरूको जनप्रतिनिधिको परिवारमा केही भएको छ कि छैन?
8: परिवार त के भन्नु त अब अध्यक्ष पनि भिडियो निकोलाले नि भोलि र नाति भाग्नु सकेछ, वडाले वारमा जाँदाखेरि अनि वार पस्ने साथमै लग्यो रहेछ, अनि पालिकाको कर्मचारीहरू कति छ कति छैन भनेको अहिलेसम्म थाहै भएको छैन। अब
3: रसुवाको सिमाना पारी चीनतर्फ पनि नेपालीहरू हराइरहेको खबरहरू आएका छन्। त्यसबारे तिब्बतको लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला,
9: हिजोको जुन दुखद घटना छ त्यो घटना लगत्तै हामीले चिनिया पक्षसँगको समन्वयमा चीनतर्फ रहनुभएका नेपालीहरूलाई रेस्क्यू गर्ने, उहाँहरूलाई उपयुक्त स्थानमा राख्ने हिसाबले काम शुरू गर्यौं र उहाँहरू हामीसँग नियमित सम्पर्कमा हुनुहुन्छ र बेजिङबाट र लासाबाट पनि त्यो घटनास्थलतर्फ जुन हाम्रो बोर्डर पोइन्ट छ, बोर्डर पोइन्टतर्फ टिम मोबिलाइज भइसकेको छ। अब हिजोको घटनामा भयंकर बाढ़ी आएर त्यो अकल्पनीय खालको बाढ़ी आएको हुनाले त्यो बाढ़ीले बोर्डर पोइन्टमा भएका सबै पूर्वाधारहरू बगाएर लग्यो, जसले गर्दा हामीसँग अहिले यतिखेर हामीसँग त्यो बोर्डर पोइन्टमा को को कति हुनुहुन्थ्यो भन्ने कुराको रेकर्ड अध्यावधि गर्न सकेको छैन। त्यो कामका निम्ति चिनिय पक्ष अहिले लागिरहेको छ र सँगसँगै नेपालबाट पनि हामीले त्यो प्रयास जारी राखेका छौँ। यता बोर्डर क्रस गरेर सर्टेन पोइन्टसम्म आइसकेका भनौँ न केरुङसम्म आइसकेका सबै नेपालीहरू सुरक्षित हुनुहुन्छ र उहाँहरू कैलाश यात्रा गर्ने टोली केरुङबाट मुभ भइसकेको छ। अलि अगाडि कैलाश गएर फर्किनुभएका केही नेपालीहरू पनि हामीसँग सम्पर्कमा हुनुहुन्छ र उहाँहरूको लगभग पहिलो टोली भोलि हामी लासा काठमाडौँ फ्लाइटबाट पहिलो टोलीलाई काठमाडौँ पठाउँदैछौ। तर अब हामीलाई सबभन्दा दुःखद कुरा बोर्डर पोइन्टमै चाहिँ कति नेपाली हुनुहुन्थ्यो, अन्य देशका कति तीर्थयात्रीहरू हुनुहुन्थ्यो, त्यसको एक्ज्याक्ट फिगर अहिलेसम्म पनि प्राप्त हुन सकेको छैन। हामीले चाहिँ खास गरी नेपाल तर्फबाट जुन टुर अपरेटरहरूसँग जानकारी लिएर प्राप्त भएको एउटा सूची विभिन्न देशका चाहिँ नागरिकहरूको चाहिँ संख्या त हामीले राखेका छौँ र नेपालीहरू पनि सयौंको संख्यामा नेपालीहरू हुनुहुन्थ्यो त्यहाँ, खास गरी तीर्थयात्रीहरू र यता बोर्डर पास लिएर आउने नेपालीहरू। बोर्डर पास लिएर चाहिँ कोही त्यही दिन फर्किने गरी आउनुहुन्छ, कोही एक दुई दिन बस्ने गरी आउनुहुन्छ, कोही दुई चार दिन काम गर्ने गरी आउनुहुन्छ भनेपछि त्यो संख्या चाहिँ हामी एकिन हुन सकेका छैनौं।
3: लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला अशोक दाहालसँग कुरा गर्दै रसुवाको बाढ़ीमा जसरी एकैछिनमा ठूलो धनजनको क्षति भयो यस्तो अवस्थामा पूर्व सूचना दिने प्रणालीलाई थप प्रभावकारी बनाउन सकिन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व प्रमुख अनिल पोखरेल
10: सबभन्दा गतिलो विधि साइरन हो, आफै बोलिने खालको भाषाको पनि आउनुपर्ने हुन्छ भने सबै खालका मीडियाहरूबाट एकैचोटि बज्न सक्ने, जस्तो उदाहरणको लागि 50-60 टेलिभिजनका च्यानल्सहरू हुन सक्छन्, अरू केही चिज बजिरहेको छ भने पनि समाचारै बजिरहेछ भने पनि त्यसलाई रोकिएर राष्ट्रिय विपद प्राधिकरणले यो विपत्ति आउँदैछ है भन्ने कुरा त्यो बजाउन चाहेको खण्डमा सबै टेलिभिजन च्यानल रेडियो च्यानलको चिजको कन्ट्रोल अटोमेटिकली त्यहाँ सिफ्ट हुन सक्ने खालको प्रणालीहरू बनाउनु पर्ने हुन्छ। सोसियल मिडियाको च्यानलदेखि लिएर सबै ठाउँबाट यो
11: साइरनहरू त्यस्तो थियो कि थिएन,
10: केही केही ठाउँमा हेर्नु छन् स्पेसली हाइड्रो पावरको इन्स्टलेसनहरू गरेको ठाउँमा हेर्नु, तर साइरन प्रणालीहरूलाई पालिकामा छ भने पालिका नियन्त्रित पनि हुनु पर्यो, जिल्ला आपतकालीन केन्द्रले पनि बजाउन सक्ने मिल्ने, त्यसलाई प्रदेशको आपतकालीन केन्द्र र हाम्रो संघीय सरकारको राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणको इमर्जेन्सी अपरेसन्सले पनि बजाउन मिल्ने खालको प्रणाली भयो भने मात्र त्यसलाई प्रणाली भनिन्छ।
11: त्यो बाहेक पनि अब सीमा नजिकै भएको छ आधा घण्टाभित्रै, तर त्यसले चाहिँ अब हामीलाई यति फास्ट गर्नुपर्ने बिग मेसेज त दियो नि होइन,
10: सेकेन्ड सेकेन्डको कति महत्व हुँदो रहेछ भन्ने कुराको यसबाट स्पष्ट आकलन गर्न सक्छौँ होइन। त्यो सँगसँगै अनिवार्य सिस्टम बनाएर हतियार हामीले 2 मिनट अगाडि खबर पाउँथ्यो होला, 2 मिनटमा हामीले ज्यानसम्म बनाउँथ्यो होला, त्यो घरबार पुल पुलिसदेखि त्यो सबै टस नस भए, यसको दिगो समाधान जोखिमको हिसाब गरेर कहाँसम्म चाहिँ हामीहरूले बाटो पुल बस्तीहरू बसाउनु हुन्छ कि हुँदैन भन्ने कुराको पहिलो काम गर्न त्यो जरुरी छ। अहिले जहाँ बाढीको लेदोले जहाँ लिपिएको छ त्यो ठाउँभन्दा मुनि चाहिँ हामीले घरबारहरू बनाउन मिल्दैन, बनाएर बसी नै हाल्ने हो भने पनि घरको लागि म्यान्डेटरी बिमा गर्नै पर्ने प्रणाली भयो भने मात्र त्यहाँ घरमा बस्न दिउँ, उसलाई त्यो रहरै लागेको छ भने, तर सामान्य अवस्थामा हामीले त्यस्तो स्थानमा बस्ती घरहरूको डिजाइनहरूको कुराहरूमा राज्यले रेगुलेसन गर्नुपर्ने अवस्था आएको छ।
3: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का पूर्व प्रमुख अनिल पोखरेल प्रदीप बसालसँग कुरा गर्दै। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजी हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया संभावना सँगै उदाएको नया बिहानी को पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै शमशाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 5 बज्यो।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी गर्न सक्छौ,
0: गर्न सक्छौ।

0: नमस्कार। देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएन को प्रस्तुति कार्यक्रम पोषण संवादमा यहाँहरूलाई हार्दिक स्वागत छ। कार्यक्रम पोषण संवाद सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन का साथै विभिन्न सामुदायिक रेडियोहरूबाट पनि तपाईले सुन्न सक्नुहुन्छ। हामीलाई सीआईएन को सामाजिक सञ्जालबाट पनि तपाईले सुन्न सक्नुहुन्छ। कार्यक्रम पोषण संवादको आजको विशेष भागमा हामी भदौ 8 र 9 गते एशिया प्रशान्त प्रसारण विकास संस्थाको 24 औं साधारण सभा तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला अन्तर्गत भएको बाल पोषण सुधारमा मीडियाको भूमिकाको विषयमा भएको छलफलको सार संक्षेप र त्यससँग र पोषण संचारसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्नेछौं। आजको कार्यक्रम हामीले स्थलगत रूपमा तयार पारेका छौं। काठमाडौँमा भइरहेको यो कार्यशालामा विभिन्न देशबाट प्रसारकहरूको उपस्थिति रहेको छ। 33 भन्दा बढ़ी देशबाट सहभागी हुनुभएका प्रसारकहरूले आफ्ना विषयमा आफ्ना धारणाहरू राख्नु भएको छ। विशेष गरेर बाल पोषणको सवालमा छलफल हुँदा बाल पोषणमा संचारको भूमिकाको विषयमा विभिन्न वक्ताहरूले आफ्नो कुरा राख्नु भएको छ। कार्यशालामा डाक्टर नम्रता पाण्डे, स्वास्थ्य खबर पत्रिकाका सम्पादक प्रवीण ढकाल, ओल्ड भिजन को चाइल्ड एडभाइजरी ग्रुपका सदस्य प्रासना महर्जन, ओल्ड भिजनको व्यवस्थापक श्याम अधिकारी लगायत विभिन्न संचारकर्मीहरूले आफ्नो धारणा राखेका छन्। मीडियाले पोषण सुधारका लागि विभिन्न जानकारी निरन्तर प्रकाशन प्रसारण गर्नुपर्ने र केही हदसम्म प्रयास भइरहेको स्वास्थ्य खबर पत्रिकाका सम्पादक प्रवीण ढकाल बताउनुहुन्छ।
1: नेपालमा चाइल्ड र न्युट्रिसनको विषयलाई लिएर जुन इस्युहरू कभर चाहिँ भएको छ, होइन, सर्ट एन्सर सेटिस्फ्याक्टरी खालको चाहिँ छैन, होइन, तर दुवै मिडिया जसरी इभल्भ हुँदै गइरहेछ, लाइक ट्रेडिसनल मिडियाबाट चाहिँ अहिले जसरी चाहिँ हामी डिजिटल मिडियामा चाहिँ गइरहेछौँ, त्यसै गरी न्युट्रिसनको सेक्टरमा पनि ट्रेडिसनल जुन न्युट्रिसनको विषयहरू छ नि, त्यो चाहिँ अहिले अर्को फर्म अफ न्युट्रिसनको समस्या हाम्रोमा छ। त्यो भनेको ओबिसिटी हो, लाइफस्टाइलसँग जोडिएको, एनसिडीसँग जोडिएको विषयहरू हो, होइन। हामी चाहिँ इन नेपाल न्युट्रिसनको सेक्टरमा चाहिँ वी आर इन डबल ट्रबल अफ न्युट्रिसनको प्रब्लम भन्छौँ क्या। त्यो खालको डबल ट्रबल अफ न्युट्रिसनको प्रब्लममा चाहिँ नेपालको मिडियाहरूले त्यति धेरै कभर गरेको जस्तो देखिन्न, किनभने अब मिडिया पनि सिक्दै अगाडि बढ्दै गर्ने क्रममा छन्, अनि न्युट्रिसनको इस्यु पनि हाम्रोमा चाहिँ ट्रेडिसनल वेले हेर्दाखेरि सधैँ एकदम ख्याउटेपन, त्यसपछिबाट वेट नपुगेको, अनि स्टन्टिङको विषयहरू चाहिँ धेरै मात्रामा, अनि एनिमियाको विषयहरू धेरै मात्रामा चाहिँ न्युट्रिसन भनेको मालन्युट्रिसन मात्रै हो र मालन्युट्रिसनमा पनि यो ख्याउटेपन हो भन्ने खालको जुन बुझाइ पहिलेदेखि नै सिकाइयो, त्यो ढङ्गको रिपोर्टिङ नै रिफ्लेक्ट भइरहेछ हाम्रो मिडियामा। त्यही अनुसारको इस्युहरू चाहिँ आउँदै आइरहेको छ, अनि धेरै जसो इस्युहरू त्यसपछि मिडियामा चाहिँ समाचारहरू अथवा न्युट्रिसन जोडिएका विषयहरू चाहिँ के आउँछ भने अलिकति फर्मल प्रोग्रामहरू भयो भने र अलिअलि डाटाहरू प्रेजेन्ट भयो भने, जस्तै अब एनडिज नेपाल डेमोग्राफी एन्ड हेल्थ सर्वेको जुन डाटाहरू आउँछ अथवा अरू फेसिलिटी अथवा अरू सर्वेहरूको जुन डाटाहरू आउँछ त्यो डाटासँग जोडिएर मात्रै आउँछ इस्युहरू, भनेको फर्मालिटीमा मात्रै फोकस छ। तर त्यो समस्या किन भइरहेछ, डेप्थमा गएर यो यसको पछाडिको रुट कज के हो भन्ने कजमा चाहिँ गएर त्यति धेरै भएर चाहिँ आउँदैन। जस्तै म यसमा अलिकति जोड्न के खोजिरहेको छु भने, हामी मैले मालन्युट्रिसनको जुन ख्याउटेपन कुपोषणको कुराहरू छ, यो पछिल्लो 3 डिकेड्समा चाहिँ चेन्ज नै धेरै भएको छ, सुधार धेरै भएको छ। तपाईँको 60-70%सम्म जुन स्टन्टेडको समस्या थियो 1990s, अहिले यो 35 इयर्समा घटेर अहिले 25% तल आइसकेका छ, भनेपछि सुधार चाहिँ हुने क्रममा छ। एकातिर यो सुधार उन्मुख नै छ, अर्कोतिर हामीसँग अर्को ठूलो समस्या चाहिँ नन कम्युनिकेबल डिजिजसँग जोडिएर चाहिँ बच्चैदेखिको चाइल्डदेखि नै सुरु हुँदै आइरहेछ। जस्तो हाम्रो हुर्काई नै कस्तो हुन थाल्यो भने, हाम्रो चाहिँ सोसाइटी कसरी चेन्ज हुँदै गइरहेछ भने, हामी पहिला अर्बन सेक्टरमा एकदम कम थियौँ पपुलेसन, तपाईँको 35-35 वर्षसम्म जम्मा 10% पपुलेसन अर्बन सेक्टरमा थियो नेपालकोमा। अहिले यो ठ्याक्कै उल्टो जस्तो भइसकेको छ भने 70-80% पपुलेसन अर्बन अथवा सेमी अर्बन सेक्टरमा चाहिँ सिफ्ट भइसकेको छ, रुरल एरियामा मान्छे छैन. अनि त्यो हुँदाखेरि लाइफ स्टाइल नै के भइरहेछ भने अर्बन स्टाइलको त एकदम कपी गर्ने टाइपको भइरहेछ. अनि हाम्रो बच्चाको हुर्काई कस्तो भइरहेछ भने बिहान उठ्ने बित्तिकै बच्चाले पहिला के भन्छ नि, म त पाउरोटी खान्छु, म त बिस्कुट खान्छु, अथवा मलाई दुनवट ल्याइदिनुहोस् भनेपछि उसको त्यो बिहानको डिमान्ड नै, स्कुल जानुभन्दा अगाडिको डिमान्ड नै के छ भने ट्रान्सफ्याट अथवा सुगर स्वेटेन बेभरेजहरू, यस्तो यस्तो जुनले चाहिँ नन कम्युनिकेबल डिजिजमा चाहिँ सपोर्ट गर्छ र भोलिका दिनमा त्यसले ठुलो चाहिँ पब्लिक हेल्थ डिजास्टर ल्याउन सक्छ, त्यसमा एक्सपोज हुँदै गइरहेछ हाम्रो बच्चाहरू. अब स्कुल जान्छ, स्कुलमा दिउँसोको टाइममा खाजा खाने टाइममा पनि उसले चाहिँ मलाई चाउचाउ अथवा जुस, जुन सुगर स्वेटेन बेभरेजहरू हुन्छ, त्यस्तो त्यस्तो डिमान्ड गर्छ. स्कुलबाट फर्केपछि पनि उसको डिमान्ड त्यस्तै त्यस्तै हुँदै जान्छ. र प्यारेन्ट्सले पनि, हाम्रो सोसाइटी चाहिँ के छ भने रेमिटेन्सले भरिएको छ, फादर कतै काम गरिरहेको हुन्छ बाहिर, मदरलाई पनि सजिलो के भने चाउचाउ ल्याइदियो अथवा यस्तै जङ्क फुडहरू ल्याइदियो दियो, अनि त्यसपछि लाइफ स्टाइल हो फलानुले त चाउचाउ किनेर दिएछ भनेपछि मैले पनि दिनुपर्छ भन्ने जुन त्यो प्रेस्टिज देखाउने खालको एउटा चाहिँ जुन सो अफ गर्ने छ नि, त्यो सो अफले पनि हाम्रो यो न्यू जेनेरेसन न्यू पुस्ता चाहिँ एनसिडीको चाहिँ बर्डनमा चाहिँ धकेलिँदै धकेलिँदै धकेलिँदै गएर अबको 10-15 वर्षपछि नेपालमा चाहिँ एउटा ठूलो डिजास्टर आउने सम्भावना छ. यो क्षेत्रमा चाहिँ मिडियाले लेख्नुपर्ने जुन हिसाबले तपाईँले सोध्नुभयो कस्तो खालको कभरेज छ भने, यो ढङ्गले मिडियाले त्यति धेरै सोचेको जस्तो देखिन्न. किनभने मिडियाको हुर्काई, मिडियाको सिकाइ र मिडियामा आउने विषयवस्तु र प्राथमिकता नै सधैँ के रह्यो भने ख्याउटेपन, त्यही फोटो देखाउने, गाउँ दूर दराज हो पोषणको इस्यु भन्ने बित्तिकै हामी दूर दुर्गम दूर दराज भनेर सम्झिन्छौँ र त्यही फोटो पुक्क भनी निस्किएको सानो ख्याउटे परेको बच्चाको फोटो सम्झिन्छौँ, मिडियामा पनि त्यही ढङ्गले प्रेजेन्ट गरिरहेको हुन्छौँ, रेप्लिकेट गरिरहेको हुन्छौँ र त्यही खालको न्युजहरू कभर भइरहेको हुन्छ. अनि एउटा मिडियामा चाहिँ फलानु जिल्लामा अथवा फलानु ठाउँमा कुपोषणको समस्या यस्तो भनेर आयो भने त्यस्तै खालको बाढी चाहिँ फ्लडेड भएर चाहिँ देशभरिका जिल्लाहरूमा जान्छ. किनभने ए इस्यु त यो रहेछ, यो खालको लेख्नुपर्ने रहेछ भन्ने हुन्छ. त्यही भएर फोकस त्यता मात्रै, त्यस्तो खालको इस्युमा मात्रै फोकस छ. हजुरले सोधे जस्तै त्यस्तो यसमा चाहिँ अब सिफ्ट हुन आवश्यक छ, हामी सिफ्ट हुनुपर्छ. हामीले अघि बुझाउने भनेको हामी जस्तै मिडियामा काम गर्ने बुझाउने हो, तर यो बुझाउने क्रम चाहिँ अलिक कम छ, यसमा चाहिँ सुधार गर्न आवश्यक छ जस्तो लाग्छ मलाई. हस्, थ्याङ्क यू सो मच.
0: त्यस्तै गरी नेपाल टेलिभिजनले पनि लामो समयदेखि बालबालिकाका लागि र स्वास्थ्यका लागि विभिन्न कार्यक्रम प्रसारण गर्दै आएको छ. त्यसै अन्तर्गत पोषण र विशेष गरेर स्तनपानका बारेमा पनि आफूहरूले प्राथमिकताका साथ विभिन्न प्रचार सामग्रीहरू प्रसारण गर्नुका साथै कार्यक्रमहरू निरन्तर रूपमा अगाडि बढ़ाएको नेपाल टेलिभिजनका कार्यक्रम निर्देशक टंक प्रसाद उप्रेती बताउनुहुन्छ.
2: नेपाल टेलिभिजन एउटा सार्वजनिक प्रसारण संस्था भएकोले सबै उमेर समूहका दर्शकहरूका लागि कार्यक्रमहरू डिजाइन गर्छ र यसमा पनि बालबालिकाहरूका लागि विशिष्टीकृत कार्यक्रमहरू नेपाल टेलिभिजनसित छन् र ती कार्यक्रमहरूको केही उदाहरणको रूपमा भन्दा ससाना बालबालिकाको लागि छुनु मुनु र अलिकति उमेर त्योभन्दा माथिल्लो उमेरका बालबालिकाको लागि चिल्ड्रेन्स फोरम जस्ता, त्यसै गरिकन खुसीको संसार जस्ता विशेष कार्यक्रमहरू छन्. ती कार्यक्रमहरूको मार्फतबाट त्यही उमेर समूहले बुझ्ने गरी सीमित उनीहरूको शब्दावलीभित्र रहेर सन्देशहरूको डिजाइन गरिएको हुन्छ. त्यसमा बाल पोषणको जहाँसम्म प्रसंग छ, यो बालबालिका स्वयंले पनि बुझ्नुपर्ने र बालबालिकाका अभिभावकहरूले अझ धेरै बुझ्नुपर्ने अवस्था पनि हुन्छ. त्यसो भएकोले पीएसए पब्लिक सर्भिस एनाउन्समेन्ट अथवा जनचेतनामूलक सन्देशको माध्यमबाट पनि बाल पोषणमा कार्यक्रमहरू सन्देशहरू नेपाल टेलिभिजनले प्रसारण गर्दै आएको छ र अभिभावकहरूलाई लक्षित गरेर जनस्वास्थ्य बहस भन्ने जुन कार्यक्रम छ, यो चाहिँ स्वास्थ्य कार्यक्रम हो जनस्वास्थ्यका विभिन्न विषयहरूमा यो कार्यक्रम चाहिँ बहसको रूपमा त्यहाँ सञ्चालन हुन्छ र यसभित्र पनि बाल पोषणका विषयवस्तुहरू समेटिएको हुन्छन् र विभिन्न सन्दर्भ विशेषमा र यो मुद्दा बनाएर अनुसन्धानात्मक रिपोर्टहरू चाहिँ हाम्रो समाचारमा र समसामयिक विषयका कार्यक्रमहरूमा पनि हामीले उच्च प्राथमिकताका साथ कन्टेन्टहरू प्रस्तुत गर्ने गरेको छौँ।
0: हजुर, बाल पोषणसँगै अब यो अहिले पूर्ण स्तनपानको कुराहरू आएको छ होइन, यो सवाललाई चाहिँ कतिको उठाइरहेछौँ?
2: जरूर उठाइराखेको छौँ। जस्तो हालसालकै एउटा उदाहरण गर्ने भने पछिल्लो हप्ता प्रसारण भएको जनस्वास्थ्य बहस जुन करिब आधा घण्टाको कार्यक्रम हुन्छ विशेषज्ञहरूसित यही विषयमा उठाइएको छ। त्यसै गरिकन यो विश्व स्तनपान दिवस, राष्ट्रिय स्तनपान दिवस र समयमा अभियानका रूपमा सञ्चालन गरिएको सन्दर्भहरूमा त अझ उच्च प्राथमिकतामा राखेर रा, सान्दर्भिक कार्यक्रमहरूमा चाहिँ हामीले यसको विषयवस्तु पस्किने गरेको छौँ।
0: अरू अब अरू सञ्चार माध्यमहरूलाई पनि तपाईँ एउटा यो विषयको बारेमा मात्र नभए सञ्चारको विज्ञ भएको हिसाबले प्राध्यापन पनि गराउँदै आउनु भएको छ। सञ्चारकर्मीले यो मसिना विषयहरू अब धेरै ध्यान जाँदैन, पोलिटिकल कुराहरूमा बढी गइरहेको हुन्छ, यस्तो विषय उठाउनको लागि र अब पोषण त सबभन्दा ठुलो कुरो हो जीवनको लागि होइन, तपाईँको सन्देश के छ?
2: सबभन्दा समाज विकसित हुन, समाज स्वस्थ हुन र एउटा समाजलाई ड्राइभ गर्ने जनशक्ति तयार हुनको लागि सबभन्दा पहिलो कुरा नै पोषणबाट सुरु हुन्छ र यसलाई मसिनु भनेर यसलाई चाहिँ प्राथमिकतामा नराख्ने भन्ने कुरै हुन्न। यो चाहिँ सबैभन्दा महत्वपूर्ण विषय यो हो। जब बालबालिका स्वस्थ हुन्छ तब मात्रै समाज स्वस्थ हुन्छ र भोलिको चुनौती, भोलिका समाजको चुनौती, राष्ट्रको चुनौती, विकास निर्माणका कुराहरू, जति राजनीतिले गर्ने कुराहरू छन् ती सबैलाई काँधमा बोकेर अगाडि बढ्ने जनसङ्ख्या त आखिर यही बिन्दुबाट सुरु हुने हो नि त। त्यसकारणले गर्दाखेरि एउटा सचेत सञ्चारकर्मीहरूले यो विषयलाई, बाल पोषणको विषयलाई उच्च रूपमा चाहिँ प्राथमिकतामा राखेर रा, हामीले चाहिँ विषयवस्तु निर्माण गर्ने, कार्यक्रम निर्माण गर्ने, समाचारहरू निर्माण गर्ने काम गर्नुपर्छ। यो चाहिँ फेरि खालि पत्रकारको मात्रै कुरा पनि होइन,